0: जुन डर पैदा हुन्छ त्यो डरमा डरमा रहनु हुँदैन, किनकि ऊ गुरु हो। गुरुको उद्देश्य हो सही शिक्षा दिनु। यदि सही शिक्षा दिँदा दिँदै पनि गुरुको उपदेशमा रहन नसक्ने शिष्य जान सक्छौ, सो कुनै काम छैन। जुन शिष्य गुरुको उपदेशमा रहेर कान्तदर्शी बन्ने प्रयास गर्दछ त्यही शिष्य वास्तवमा शिष्य कहलाउँदछ, ऊ पढ्न सक्दछ। यदि त्यो गर्न सकेन भने काम छैन। त्यसै त्यस्तो शिष्यहरूबाट, त्यस्तो समाजबाट, त्यस्ता अभिभावकबाट गुरु डराउनु हुँदैन। तिनीहरूको दबावमा परेर शिक्षा दिनु हुँदैन, त्यो दबावबाट माथि उठेको हुनुपर्दछ। र यदि गुरु शिष्यदेखि डराइएर रहनेछन् भने शिष्यमाथि उसको प्रभाव राम्रो हुने छैन र यसबाट शिष्यको अमंगल हुनेछ, राम्रो उसलाई फाइदै हुँदैन जो त्यस्तो गर्छ। र गुरु स्वयं नियम पालन गर्ने हुनुपर्छ। जुन सद्गुणहरूलाई उनले शिष्यमा आधान गर्न चाहन्छन् तिनलाई स्वयं उनले धारण गरेको होस्। चाहे जस्तै विपत्तिमा ग्रस्त किन नहोस्, वीरता पनि त्यति बेला हुन्छ कि मनुष्य दुरावस्थामा पनि सद्गुणहरूलाई नत्यागोस्। मन्त्रको उत्तरार्धमा गुरूहरूका सम्बन्धमा दुई विशेषणहरू बताइएका छन्, एक दृश्य र अर्को अद्भुत। शिक्षक दर्शनीय हुनुपर्दछ भनेको छ। दर्शनीयको अर्थ कि शिक्षकलाई देखेर विद्यार्थी, शिक्षकको पोसाक, शिक्षकको स्वरूपलाई देखेर विद्यार्थी डराउने किसिमको हुनु हुँदैन, त्यसलाई भन्छ दर्शनीय। यस्तो नहोस् कि उसलाई देखेर शिष्य डराओस्। जसको दर्शन मात्रले भय, डर र उद्वेग, चिन्ता होस् त्यो शिक्षक बन्न योग्य हुँदैन र छैन पनि। गुरुको सौम्य दर्शन हुन अत्यन्त प्रयोजनीय छ। अद्भुतको अर्थ हो अभूतपूर्व, अर्थात गुरु यस्तो हुनुपर्दछ कि जसले शिष्यलाई नूतन शिक्षा दिन सकुन्। पहिलो शिक्षालाई दोहोर्याउने गुरुको आवश्यकता होइन, किनकि त्यो त कसैले दिइसकेको छ, कसैबाट उसले पाइसकेको छ। नित्य नयाँ नयाँ ज्ञान विज्ञान सिक्ने सिकाउनाले नै ज्ञान विज्ञानको उन्नति हुन सक्दछ। र यो मन्त्रको उत्तरार्धमा गुरु दर्शनको यो पद्धति लेखिएको छ। गुरूको दर्शन चरणबाट गर्नुपर्दछ, अर्थात गुरूका चरणतिर ध्यान दिनुपर्दछ, टाउकोमा होइन। यस्तै गरी गुरूको गतिविधिमाथि दृष्टि राख्नुपर्दछ। गतिविधिको अर्थ के हो? गुरू त छ, तर यदि गुरू कुकर्मी छ भने त्यो गुरूबाट शिक्षा लिएको कुनै अर्थ भएन। जस्तो उनको आचरण व्यवहार छ त्यस्तै आफ्नो चालचलन बनाउनु पर्दछ, अर्थात गुरूका उत्तम आचरणहरूलाई शिष्यले अप्नाउनु पर्दछ। र त्यसैले औपनिषद गुरूले भन्नुभएको छ, उपनिषदमा लेखिएको छ, यान्यनवद्यानि कर्माणि तानि सेवितानि नो इतराणि भनेर यो तैत्तिरीय उपनिषद शिक्षावल्ली 11:2 लेखिएको छ। जो हाम्रा अनिन्दनीय कर्म छन् तिनीहरूको तिमी सेवन गर र निन्दित कर्महरूको होइन भनेर गुरूले भन्नुभयो। जुन निन्दा गर्न योग्य छैनन् त्यस्ता कर्महरू जो छन् त्यसको अनुसरण गर। यदि हाम्रा कुनै कर्म त्यस्ता निन्दा गर्ने योग्य छन् भने त्यसको अनुसरण नगर। एक प्रकारले गुरूलाई पनि सावधान गरिएको छ यसमा कि गुरूले पनि आफ्नो आचरण व्यवहारमाथि कठोर नियन्त्रण राख्नुपर्दछ। अज्ञ बालक उसका प्रत्येक चेष्टालाई आदर्श मानेर अनुकरण गर्दछ। गुरूको चेष्टा शिष्यमा आउने सम्भावना हुन्छ, अत शिष्यको हितका लागि गुरूले अत्यन्त सावधान रहनुपर्दछ भन्ने यो उपदेश वेदको मन्त्रले गरेको छ। र जुन दिन हामी यस्ता प्रकारका उपदेशहरूलाई बुझ्नेछौ, जुन दिन हामी शिष्य र गुरू दुवैले बुझ्न सक्नेछौ, त्यही दिन गुरू र शिष्यको मंगल हुनेछ। सहना भवतु, सहनौ भुनक्तु, सहवीर्यम करवावहै। हामी यो मन्त्र पढ्छौ त, यो उपनिषदको मन्त्रलाई किन पढ्छौ त? यसमा परमपिता परमात्मासँग प्रार्थना गरिएको छ कि हे परमात्मा, हामी गुरू शिष्यको अमंगल नहोस्, हामी गुरु शिष्यले जुन पढेका र पढाएका छौं त्यसको निरन्तर प्रगति होस्, उन्नति होस्, र हामीहरूको आपसमा कुनै प्रकारको शत्रुता नहोस्, वैमनस्यता नहोस्। यो तरिकाले हाम्रा ऋषिहरूले, परमपिता परमात्माले वेदको माध्यमबाट हामीलाई यो ज्ञान प्रदान गर्नुभएको छ। र जुन दिन हामी यो ज्ञानलाई जान्ने प्रयास गर्नेछौ, बुझ्ने प्रयास गर्नेछौ, त्यही दिन चाहे त्यो ईश्वरका विषयमा होस्, चाहे गुरूका विषयमा होस्, यसलाई आफ्नो जीवनमा उसले राम्रोसँग बुझ्न सक्नेछ र यसलाई बुझेर नै आफ्नो जीवनको परम लक्ष्यलाई उसले प्राप्त गर्न सक्नेछ। त्यसैले गुरु गुरु हो, ईश्वर ईश्वर हो, जीव जीव हो, ईश्वर ईश्वर हो, अलग अलग हुन्, एउटै हुन सक्दैन। गुरुको महिमा आफ्नो ठाउँमा छ, ईश्वरको अस्तित्व ईश्वरको महिमा आफ्नो ठाउँमा छ, यी फरक कुराहरू हुन्। त्यसैले यी सबै कुराहरूलाई मनन गर्दै, सबभन्दा पहिला श्रवण शरण, पछि मनन, मनन पछि निधिध्यासन, निधिध्यासन पछि आत्मसमर्पण, यी चारवटा कुरा मानिस जीवनका लागि अति आवश्यक छन्। पहिला सुन्नु पर्दछ, सुनिसकेपछि चिन्तन मनन गर्नु पर्दछ, सही हो अथवा गलत हो भनेर जान्नु पर्दछ। जसले जे भने उसका पछाडि आँखा चिम्लेर लागिहाल्नु हुँदैन, विचार गर्नुपर्छ, विचारपूर्वक त्यसलाई चाहिँ बुझेर मात्रै लाग्नु पर्दछ। श्रवण मनन अथवा चिन्तन गर्नुपर्छ, निधिध्यासन। जब हामीलाई निश्चय हुन्छ कि यो सही हो यो गलत हो भन्ने हामी थाहा पाउँछौ, त्यसलाई भन्छ निधिध्यासन। गलतलाई त्याग्छौं र सहीलाई अंगीकार गर्छौं, स्वीकार गर्छौं, र त्यसपछि हुन्छ आत्मसमर्पण। आत्मसमर्पणको अर्थ हो कि कर्म समर्पण हो। मैले जे जति कुराहरू सुने, सिके, चिन्तन गरे, मनन गरे, थाहा पाए, यी सबै कुराहरू प्रति म नतमस्तक हुँदै आफ्नो जीवनलाई असल र सुखी बनाउनका लागि म निरन्तर प्रयत्न गर्नेछु भन्नुको अर्थ हो आत्मसमर्पण। त सज्जनवृन्द, समय सकिएको संकेत प्राप्त भइसकेको छ, अत यतिन्जेलसम्म यस अध्यात्म जागरण कार्यक्रमलाई सुनिरहनुभएका र हेरिरहनुभएका सम्पूर्ण सज्जनहरू र यो कार्यक्रम सञ्चालन गर्नको निमित्त प्राविधिक सहयोग गरिरहनुभएका भाई आकाशलाई समेत कोटिशः साधुवाद दिँदै म प्रस्तुता टीकाराम आर्य पुनः वैदिक अभिवादन नमस्तेका साथ म मेरो वाणीलाई यही विराम दिन्छु। ओम शम।
1: टीकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउन्ड बारे अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र, र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर।
2: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
3: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू: नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किङ, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस, टीकापुर कैराली। सञ्चालक मदनराज देवकोटा। स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि। सम्पर्क नम्बर 9849585808।
4: कौनो व्यक्ति है, लिंग, लैंगिकता, यौनिकता, सामाजिक भूमिका ओ शरीर के आधार में करल अन्याय, दमन, दुर्व्यवहार ओ नियंत्रण लैंगिक हिंसा हो।
5: कोट पीट, धक्का मुक्का, चोट पुगैना, गाली गलौज, धाक धमकी, अपमान कैना, जबरजस्ती, दुराचार, अवांछित स्पर्श, दबाव ओ शोषण, पैसा में नियंत्रण रखना, कौनो ठाव में पैठे नाइ देना, बोले नाइ देना जैसी गतिविधि से लैंगिक हिंसा के उदाहरण हुई था।
4: ऐसी गतिविधि कोई कैना करैना कानूनी रूप में दंडनीय अपराध हो। तब मारे हिंसा देखले से ओ भोगले से मौन नहीं बैठबी। ओसीएमसी, स्थानीय निकाय, सुरक्षित आवास गृह, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक सेवा केंद्र, महिला सेल में संपर्क करी।
5: अठवा पैसा नहीं लगना नंबर नेपाल प्रहरी के 100, महिला आयोग के 1145, बाल हेल्पलाइन नेपाल के 1098 नंबर में सीधा संपर्क करी। ओ सीधा अदालत में थे जय से जय।
4: हिंसा अपने फैनाई करी यदि हुईल देखले से हिंसा विरुद्ध खुल के आवाज उठाई। सुदूर पश्चिम प्रदेश सरकार सामाजिक विकास मंत्रालय महिला समुत्थान परियोजना धनगढ़ी कैलाली।

0: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर
1: एफएम 101.9।
2: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल असार 9 गते मंगलबार, जुन 23 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको नवमी तिथि, अन्तर्राष्ट्रिय एकल महिला दिवस।
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: नेपालबाट हुने वस्तु निर्यात हालसम्मकै उच्च बिन्दुमा, व्यवसायी दीपक भट्टलाई सघाएको आरोपमा पूर्व अर्थमन्त्री पौडेल सुर्खेतबाट पक्राउ, राहदानी छपाई प्रकरणमा 16 जना विरूद्ध भ्रष्टाचारको मुद्दा।
2: राष्ट्रपाको पहिलो महाधिवेशन अन्तर्गत आज केन्द्रीय सदस्य र भोलि पदाधिकारीको निर्वाचन, समावेशी नेतृत्व ल्याउन कार्यकर्ताको माग, अध्यादेश प्रतिस्थापन सम्बन्धी चार विधेयक संसदमा।
1: चिया उद्योग र बगान बन्द हुँदा 60,000 श्रमिक प्रभावित, राष्ट्र बैंकको कार्यवाही अब नियुक्तिमा पनि बाधक हुने, बाल बालिकाको प्रभावकारी सिकाइका लागि अभिभावकको भूमिका महत्वपूर्ण।
2: कतारको ग्यास प्लान्टमा विस्फोट हुँदा 13 श्रमिकको मृत्यु, अमेरिका इरान वार्ताले अन्तिम सम्झौताका आधार तय गर्ने, बेलायतका प्रधानमन्त्रीद्वारा पदबाट राजीनामा।
1: र अर्जेन्टिनाद्वारा अस्ट्रेलियालाई 2-0 पराजित, जीतसँगै नकआउट चरणमा प्रवेश, भोलि बिहान इंग्ल्याण्ड र घाना बीच पहिलो खेल हुने, अन्य दुई खेल पनि हुने।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरको सबैभन्दा शुरूमा, नेपालबाट हुने वस्तु निर्यात हालसम्मकै उच्च बिन्दुमा पुगेको प्रसंग।
2: नेपालबाट हुने वस्तु निर्यात हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। चालू आर्थिक वर्ष 2082-83 11 महिनामा 2,77,96,72,00,000 रूपियाँको वस्तु निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। यो हालसम्मकै उच्च हो। गत आर्थिक वर्षको 11 महिनामा हुने 2,47,57,02,00,000 रूपियाँको वस्तु निर्यात भएको थियो। गत आर्थिक वर्ष 2081-82 भने नेपालबाट 2,77,03,02,00,000 रूपियाँको वस्तु निर्यात भएको थियो। इरान युद्धले विश्व आपूर्ति श्रृंखलामा पारेको प्रभाव र चिया निर्यातमा भारतको अवरोधका बीच पनि निर्यातमा नयाँ रेकर्ड कायम भएको छ। यद्यपि पछिल्लो समय निर्यातको वृद्धि दर भने खस्किदो छ। चालू आर्थिक वर्षको 11 महिनामा निर्यात वृद्धि दर 12.28% छ। अघिल्लो आर्थिक वर्षको तुलनामा निर्यात वृद्धि दर भने घट्दो क्रममा देखिएको हो। तथ्याङ्क अनुसार गत आर्थिक वर्षको भन्दा साउनमा 95.75%, भदौमा 88.57%, असोजसम्ममा 89.64%, कार्तिकसम्ममा 77.51% र मंगिरसम्ममा 58.17% निर्यात बढ़ेको थियो। त्यस्तै पुषमा 43.76%, माघसम्ममा भने 32.19%, फागुनसम्ममा 20.83%, चैतसम्ममा 18.646% र वैशाखसम्ममा 14.25% निर्यात वृद्धि दर रहेको तथ्याङ्कमा उल्लेख गरेको छ। त्यस्तै चालू आर्थिक वर्षको 11 महिनामा 1,13,18,32,00,000 रूपियाँको प्रशोधित सोयाबीन तेल निर्यात भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 21% बढ़ी हो। गत आर्थिक वर्षको समीक्षा अवधिमा 93,51,67,00,000 रूपियाँको सोयाबीन तेल निर्यात भएको थियो। नेपाली व्यापारीले तेस्रो मुलुकबाट कच्चा सोयाबीन तेल ल्याउन प्रशोधित गरी भारतमा निर्यात गर्दै आएका छन्। समीक्षा अवधिमा 53,08,29,000 केजी सोयाबीन निर्यात भएको उल्लेख गरिएको। यसैबीच नेपालको अर्थतन्त्र इन्धन, कच्चा सोयाबीन तेल, सवारी साधन, मोबाइल फोन र सुन आयातमा ठूलो रकम विदेशिएको अध्ययनले देखाएको छ। यसले नेपालको अर्थतन्त्रमा पार्ने प्रभावका विषयमा सीआईएनसँग कुरा गर्दै अर्थविद डाक्टर चन्द्रमणि अधिकारीले भन्नुभयो,
4: सबै कुरा किनेरै खान थाल्यौं हामी, अलि बढी विलासी पनि भयौं, र फेरि हामीले एउटा ल्यापटप चाहियो अथवा चाहिँ एउटा मोबाइल चाहियो भने हामीले त्यसबाट उपयोग गर्ने कुराहरू के ख्याल गर्दैनौ, तर चाहिँ नयाँ वर्षमा आयो जेनेरेसनको आयो भन्नासाथ किन्छौ। त्यसकारणले गर्दा यो प्रवृत्तिले गर्दा हामीलाई चाहिँ कस्तो देखिया छ भन्दा हामी यो बाह्यमुखी धेरै भएर आन्तरिक उत्पादनलाई चाहिँ नि प्रभावित भएर देखिन्छ। यो यो यो व्यापार आन्तरिक उत्पादन बढाएको होइन, आन्तरिक उत्पादनलाई घटाएको देखिन्छ।
1: करोड़ौंको संदिग्ध आर्थिक कारोबार र सम्पत्तिको स्रोत नखुलेपछि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई पक्राउ गरेको छ। विभागको पत्राचारपछि प्रहरीले हिजो सुर्खेतको वीरेन्द्रनगरबाट पौडेललाई पक्राउ गरेको हो। पार्टीको कार्यक्रममा सहभागी हुन सोमबार नै उहाँ सुर्खेत पुग्नु भएको थियो। विवादास्पद व्यवसायी दीपक भट्टलाई व्यावसायिक लाभ पुर्याउन सघाएको आरोप लागेको छ। एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल हिजो पक्राउ परेको खबर हो। सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पौडेललाई सुर्खेतबाट नियन्त्रणमा लिएको बताइएको छ। भट्टको व्यवसायलाई लाभ पुर्याउने गरी काम गरिएको देखिएको छ। त्यो काम गरेको भन्ने विषयमा विभिन्न पक्षको बयानबाट पनि खुल्न आएछ। अनुसन्धानमा संलग्न एकजना अधिकारीले भनेका छन् पूर्व अर्थमन्त्री पौडेलले एउटा व्यापारीलाई कुनै एक कम्पनीको शेयर भट्टको कम्पनीलाई सस्तोमा बेच्न पनि दबाव दिएको अनुसन्धान अधिकारीहरू बताउँछन्। त्यसबापत मलाई के लाभ हुन्छ भन्ने व्यापारीको प्रश्नमा पूर्व अर्थमन्त्री पौडेलले चारवटा फाइदा हुने काम गरिदिन्छु भनेको पनि उल्लेख गरिएको दावी गरिएको छ। त्यसमध्ये केही काम पौडेल अर्थमन्त्री भएको बेलामा भएको पनि देखिएको छ, केही पूरा नभएको भन्ने बयान पनि आएको छ। त्यसका आधारमा अनुसन्धान गर्न लागि हो। अर्थमन्त्री पौडेलले विभिन्न व्यक्तिको नाममा केही सम्पत्ति पार्किङ पनि गरेको हुन सक्ने आशंका अनुसन्धानमा संलग्न अधिकारीहरूले गरेका छन् र हिजो सुर्खेतमा पक्राउ गरिएका पौडेललाई आज नेपालगंज हुँदै काठमाण्डु ल्याउने तयारी भइरहेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्र सिंह बोहराले हिजो पत्रकारसँग भन्नुभयो,
5: सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण ऐन 2064 को दफा 21 समेतका आधारमा अनुरोध छ भन्ने ब्यौराको श्री सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग पुलचोक ललितपुरको चनम 549 मिति 2083/3/8 पत्र यस कार्यालयमा प्राप्त भएको हुँदा पूर्व अर्थमन्त्री समेत रहेका रूपन्देही जिल्ला बुटवल उपमहानगरपालिका वडा नम्बर 9 घरभई हाल चाहिँ ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नम्बर 25 सैबु आवास आयोजनामा बसोबास गर्ने विष्णु प्रसाद पौडेललाई सुर्खेत जिल्लामा खतरास गर्दै जाने क्रममा निजलाई चाहिँ मिति 2083/3/8 साँझ अन्दाजी 1715 समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 3 शुभ होटल स्थितमा फेला पारी सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट जारी भएको पक्राउ पुर्जी दिए। कानूनको रित पुर्याई पक्राउ गरी आवश्यक कार्यको लागि सक्कलै कागजसहित यस कार्यालयमा कार्यरत प्रहरी श्याम प्रसाद यादवको जिम्मा लगाई पठाइएको विभागलाई सादर अनुरोध गरेको छ। हामीले आफ्नै गाडीद्वारा चाहिँ उता नेपालगञ्ज पठाएको छु।
1: यसैबीच राहदानी खरिद सम्बन्धी ठेक्कामा अनियमितता गरेको अभियोगमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 18 विरूद्ध भ्रष्टाचारको मुद्दा चलाइएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महानिर्देशक अर्याल सहित 10 कर्मचारी, राहदानी छपाईको ठेक्का पाउने दुई जर्मन कम्पनी, कम्पनीका 4 संचालक र त्यसका नेपाल प्रतिनिधि भई काम गर्ने 2 गरी 18 विरूद्ध हिजो विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले मुद्दाका प्रतिवादी विरूद्ध 10,13,00,00,00 4,61,477 रूपियाँ बिगो कायम गरी बिगो बमोजिम जरिवाना कैद सजाय र हिना मिना भएको रकम असुल गर्न माग दावी पनि गरिएको बताउनुभयो। अभियोग पत्र अनुसार विभागका महानिर्देशक अर्याल, निर्देशक सूचना प्रविधि सुनिल कुमार केसी, तत्कालीन निर्देशक शत्रुघन प्रसाद शर्मा पोखरेल, तत्कालीन निर्देशक रविन्द्र राज भण्डारी, तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य, कम्प्यूटर इन्जिनियर विपिन प्रसाई, तत्कालीन शाखा अधिकृत सोमेश थापा, परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिव कानून राजाराम दाहाल, तत्कालीन उपसचिव लेखा भीषप्रसाद भुर्तेल, तत्कालीन उपसचिव कानून पुष्कर राज नेपाललाई एकमुष्ट बिगो बमोजिम जरिवाना र कैद सजाय माग गरिएको छ। उनीहरू ठेक्का प्रक्रियाको शुरूबाटै सामेल भएको समेत भनिएको छ। खरिद समिति, आर्थिक मूल्यांकन समिति, प्रविधि समिति र ठेक्का सम्झौताका चरणबद्ध प्रक्रियामा सामेल भएर बदनियतपूर्ण निर्णय प्रक्रियामा सामेल रहेको अदालतमा दायर अभियोग पत्रमा उल्लेख गरिएको छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बालबालिकाको पठन पाठनमा ध्यान दिनुपर्ने पक्ष
1: के कुरा उनीहरूलाई रमाइलो लाग्छ भन्ने खालको कुरा पनि सुनिदिनु पर्यो र उनीहरूलाई त्यतिमै पनि इन्जोय गरिदिनु पर्यो होइन. तर हाम्रो यो रेजा लाउने काम र बच्चालाई असेसमेन्ट गर्ने कामले टिचर यस्तो थकित हुन्छ कि उसले बच्चालाई इन्जोय गर्नै सक्दैन. त्यही नै हो हाम्रो अर्को मेजर प्रब्लम के.
2: राष्ट्रपाको पहिलो महाधिवेशन अन्तर्गत आज केन्द्रीय सदस्य र भोलि पदाधिकारीको निर्वाचन, समावेशी नेतृत्व ल्याउन कार्यकर्ताको माग, अध्यादेश प्रतिस्थापन सम्बन्धी चार विधेयक संसदमा, चिया उद्योग र बगान बन्द हुँदा 60,000 श्रमिक प्रभावित, राष्ट्र बैंकको कार्यवाही पनि अब नियुक्तिमा बाधक लगायतका खबर बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
3: टिकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना. टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ. तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र. सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि. टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर,
4: वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा.
5: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा. वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353.
6: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि.
7: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो.
8: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल.
2: सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर.
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ. अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर.
0: आजको नयाँ पत्रिकाको भित्री पृष्ठमा नेपाल अझै ग्रे लिस्टमै शीर्षकमा खबर प्रकाशित छ. नेपाल सहित 22 देशलाई थप सुधारका लागि सुझाव दिँदै ग्रे लिस्टमै राख्ने पेरिसमा सम्पन्न एटीएफ बैठकको निर्णय शीर्षकमा खबर प्रकाशित भएको हो. त्यस्तै रोकिएन आयल निगमको कमाउ धन्दा, पार्किङ स्थलबाटै ट्याङ्कर गायब पारेर तेल चोरी शीर्षकमा विराटनगरबाट गणेश लम्सालले खबर लेख्नु भएको छ. अग्लो पर्खाल र सेनाको सुरक्षा घेराभित्र रहेको विराटनगर डिपोको पार्किङ स्थलबाटै 20,000 लिटर पेट्रोल बोकेको ट्याङ्कर आइतबार राति हरायो. सोमबार बिहान करिब खाली अवस्थामा प्रहरले सुनसरीको सड़क छेउमा भेट्टाएको खबरमा उल्लेख छ. त्यस्तै प्रतिनिधि टुंग्याउन ढिला हुँदा सोमबार भएन बन्द सत्र, आज केन्द्रीय सदस्य र भोलि पदाधिकारी निर्वाचन शीर्षकमा पहिलो पृष्ठमा खबर छ. राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहान 8:30 बजे शुरू हुने तय भएको बन्द सत्र प्रतिनिधि छनौट कार्य नटुंगिँदा स्थगित भएको छ.

0: तीन सहमहामन्त्रीका लागि दोस्रो चरणमा निर्वाचन हुनेछ भने एक उपसभापति एक महामन्त्री र दुई सहमहामन्त्री कोषाध्यक्ष दुई सहकोषाध्यक्ष प्रवक्ता र तीन सहप्रवक्ता सभापतिले मनोनित गर्ने प्रस्ताव मसौदामा गरिएको छ। सहमहामन्त्री विपिन आचार्य नेतृत्वको विधान संशोधनको मसौदा सचिवालय र केन्द्रीय समिति बैठकले पास गरिसकेको छ भने आज हुने बन्द सत्रले पारित गरेपछि कार्यान्वयनमा लैजाने नेताहरूले बताएका छन्। त्यस्तै प्रवक्ता मनिष झाका अनुसार महाधिवेशनमा 4300 देखि 4400 को हारहारीमा प्रतिनिधिहरू सहभागी भएका छनृ।
1: रासोपा नेतृत्व समावेशी बनाउन माग शीर्षकमा कान्तिपुर दैनिकको भित्री पन्नामा जयसिंह महराले चितवनबाट लेख्नु भएको खबर छ। प्रथम महाधिवेशनको बन्द सत्र अघि नै रासोपाको नेतृत्व तह समावेशी बनाउन देशभरबाट आएका प्रतिनिधिहरूले माग गरेका छन्। उनीहरूले पार्टी पदाधिकारी र केन्द्रीय समितिमा संविधानको व्यवस्था अनुसार महिला सँगै मधेसी आदिवासी दलित जनजाति लगायत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने धारणा राखेका हुन्। कास्कीबाट आउनुभएका प्रतिनिधि पवित्र थापाले संविधानले सुनिश्चित गरेको 33% महिला प्रतिनिधित्व हुनुपर्ने प्रावधान रासोपाको नेतृत्व तहमा हुनुपर्ने पनि बताउनुभयो। महिलालाई उप वा सहपदमा सीमित गरिने प्रवृत्तिबारे उहाँले भन्नुभयो, यो राजनैतिक दल र एउटा व्यक्तिको मात्र समस्या भन्दा पनि समाजको संरचनागत समस्या हो। महिलालाई नेतृत्वमा राख्न र ल्याउन अझै पनि खुला मानसिकता देखिन्न। हामी बाहिर उकालात गर्छौं तर व्यावहारिक रूपमा अगाडि बढ़ाउन सबैजना हिचकिचाउने गरेको पनि उहाँले टिप्पणी गर्नुभयो। चिया उद्योग र बगान बन्द हुँदा चिसियो 60,000 श्रमिकको चूल्हो शीर्षकमा पर्वत पोर्तेलले झापाबाट लेख्नु भएको खबर छ। यति बेला झापाको गिरीबन्धु चिया बगानमा बिहानैदेखि श्रमिकको चहल पहल हुन्थ्यो। चियाका कलिला मुना टिप्दै श्रमिकका गीत बगानभरि गुन्जिन्थे, तर अहिले दृश्य फेरिएको छ। बगानमा न श्रमिकको चहलपहल छ, न कामको रौनक, बरू चारैतिर सन्नाटा छ। स्थानीय पसलबाट उधारोमा खाद्यान्न किनेर गुजारा चलाउँदै कतिपय परिवार कतिपय युवा रोजगारीको खोजीमा भारत शहर गएको खबरमा उल्लेख गरिएको छ। राष्ट्र बैंकको कार्यवाही अब नियुक्तिमा पनि बाधक, शीर्षकमा यज्ञ बन्जारे लेख्नुहुन्छ। राष्ट्र बैंकबाट कार्यवाही भोगेका बैंक तथा वित्तीय संस्थाका संचालक र प्रमुख कार्यकारी अधिकृत सीईओ पुनः नियुक्तिका लागि अयोग्य हुने आशयको फैसला सर्वोच्च अदालतले गरेको छ। यससँगै राष्ट्र बैंकबाट सचेत र नसीहत पाएका संचालक र सीईओ तनावमा छन्। फैसला कार्यान्वयनका लागि सर्वोच्चले नेपाल राष्ट्र बैंकलाई निर्देशनात्मक आदेश दिइसकेको छ। विभिन्न बैंकका सीईओ र संचालकलाई राष्ट्र बैंकले समय समयमा गरेको कार्यवाहीका आधारमा उनीहरू अयोग्य हुने भन्दै पदमुक्त गर्नुपर्ने र त्यस्तो कार्यवाही भोगेको संचालक र सीईओ पुनः नियुक्तिका लागि अयोग्य हुने पर्ने गरी दुईवटा मागसहित सांसद एवं अधिवक्ता मधुकुमार चौलागाईले रिट दायर गर्नुभएको थियो। बैंकका सीईओ र संचालकलाई राष्ट्र बैंकले विभिन्न समयमा गरेको कानूनी कार्यवाहीलाई अयोग्यताको आधार मान्न सकिने व्याख्या सर्वोच्चको फैसलामा गरिएको छ। अर्को खबर छापिएको छ, चार अध्यादेश निष्क्रिय गराउँदै सरकार, शीर्षकमा ईश्वरी सुवेदीले लेख्नुभएको हो। यो नागरिक दैनिकको खबर हो। सरकारले ल्याएका 8 अध्यादेश मध्ये 4 निष्क्रिय गराइने भएको छ। बिहिबार 4 अध्यादेश स्वीकृत भएपछि सोमबार प्रतिस्थापन विधेयक दर्ता समेत भएका छन्। निष्क्रिय गराउन लागि बाँकी 4 अध्यादेशलाई 60 अवधि सकिएपछिका नयाँ विधेयकका रूपमा दर्ता गर्ने तयारी भएको छ। 4 विधेयक विवादका कारण राष्ट्रिय सभामा असहयोग हुने भएपछि अघि बढ़ाइएको छ। यही असार 26 भित्र अध्यादेश प्रतिस्थापन विधेयकका रूपमा पारित नभएमा अध्यादेश स्वत निष्क्रिय हुनेछन्। असार 26 अध्यादेश दुवै सदनमा पेश भएको 60 पुग्दैछ। वैशाख 28 अध्यादेश संघीय संसदका दुवै सदनको बैठकमा पेश भएको थियो। संसदीय प्रक्रिया बमोजिम असार 26 अध्यादेशलाई निरन्तरता दिने हो भने सोही दिनभित्र अध्यादेशको प्रतिस्थापन विधेयक पारित हुनुपर्ने संसद सचिवालयका अधिकारीहरूले बताउने गरेका छन्। अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको खबर रहेको छ, ग्रे लिस्टमा नेपाल यथावत, नेपालले पूरा गर्नुपर्ने मुख्य कामहरू भनेर उल्लेख गरिएको छ। प्रमुख सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्तीय लगानी एमएलडीएफ जोखिम विरूद्ध बुझाई अझ सुदृढ बनाउने, वाणिज्य बैंक, उच्च जोखिमयुक्त सहकारी संस्था, क्यासिनो, बहुमूल्य धातु तथा पत्थर व्यवसायी र घर जग्गा क्षेत्रको जोखिममा आधारित सुपरिवेक्षण सुधार गर्ने, वित्तीय समावेशीकरणमा बाधा नपर्ने गरी अवैध हुण्डी तथा एमभीटीएस र प्रदायकहरूको पहिचान र कार्यवाही प्रभावकारी बनाउने, सम्पत्ति शुद्धिकरण अनुसन्धान गर्ने निकायहरूको क्षमता र अन्तर निकाय समन्वय बढ़ाउने, सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान अनुसन्धान तथा अभियोजनको संस्था संख्या वृद्धि गर्ने, अपराधबाट आर्जित सम्पत्ति तथा त्यसका साधनहरूको पहिचान, रोका जफत र फिर्ता प्रक्रियालाई जोखिम अनुसार प्रभावकारी बनाउने, आतंकवाद तथा आत्म

0: आम विनाशकारी हतियारसँग सम्बन्धित वित्तीय लगानी नियन्त्रणमा प्राविधिक अनुपालन थप सुदृढ़ गर्नुपर्नेछ। त्यसपछि मात्रै ग्रेलिस्टबाट हट्ने नहट्ने भन्ने विषयमा फेरि अर्को निर्णय हुनेछ। आर्थिक कारोबार दैनिकमा पौने 3 खर्ब पुग्यो निर्यात व्यापार शीर्षकमा खबर छापिएको छ भने इजरायल भाषा परीक्षा 2300 गरिएकोमा 1200 मात्रै पास भएको बारेमा गोपाल संग्रौलाले यो खबर लेख्नुभएको छ। प्राचीन पाषाण औजार फेला परेको बारेमा गोर्खापत्र दैनिकमा खबर छापिएको छ। सिराज खानले नेपालगंजबाट लेख्नुभएको हो। बाँकेको राप्ती सुनारी गाउँपालिका एक कुसुम क्षेत्रमा पुरातत्व विभागले गरेको खोज तथा अनुसन्धानका क्रममा अत्यन्त प्राचीन पाषाण औजार फेला परेका छन्। प्रारम्भिक अध्ययनले उक्त क्षेत्र प्रागैतिहासिक मानव सभ्यताको महत्वपूर्ण आवास स्थल रहेको संकेत गरेको छ। पुरातत्व विभागका पुरातत्व अधिकृत राजेश परियारका अनुसार अनुसन्धानका क्रममा विशेष प्रकारका पाषाण औजार तथा तिनका अवशेषहरू फेला परेका छन्। ती औजारको प्रकृति र बनावटका आधारमा उक्त क्षेत्र प्रारम्भिक मानव बसोबाससँग सम्बन्धित रहेको अनुमान गरिएको पनि उहाँले बताउनु भएको खबरमा उल्लेख गरिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। कतार एनर्जीको रास लफांग औद्योगिक क्षेत्र स्थित बारजान ग्यास आपूर्ति केन्द्रमा भएको विस्फोटमा 13 जनाको मृत्यु भएको छ भने जसमा भारतीय र पाकिस्तानी श्रमिक रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। उक्त घटनामा 66 श्रमिक घाइते भएका छन्। केहीको अवस्था चिन्ताजनक रहेको छ। उनीहरूको पहिचान सार्वजनिक गरिएको छैन। कतार एनर्जीले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको थियो। ग्यास आपूर्ति परियोजना सञ्चालन गर्ने क्रममा दुर्घटना भएको बताइएको छ। आइतबार राति करिब 10:30 बजेतिर विस्फोट हुँदा आगलागी भएको थियो। रास लफान क्षेत्रमा नेपाली भारतीय र बंगलादेशी श्रमिक काम गर्दै आएका छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले हिजो स्विजरल्याण्डमा भएको पहिलो चरणको अमेरिका इरान वार्ताले अन्तिम सम्झौताका लागि राम्रो आधार तयार पार्ने बताउनु भएको छ। स्विजरल्याण्डको लुएस शहरस्थित ब्रुगेनस्टक रिसोर्टमा आइतबार सम्पन्न भएको वार्ता 18 घण्टासम्म चलेको थियो र बेलायतका प्रधानमन्त्री कियर स्मार्टले पदबाट राजीनामा दिनुभएको घोषणा गर्नुभएको छ। आफ्नै पार्टीका सांसद तथा मन्त्री परिषदका सदस्यहरूबाट लगातार दबाव आएपछि उहाँले पद छाड्ने निर्णय गर्नुभएको हो।
0: साझा खबरमा अब खेल खबर। फ्रान्सले फिफा विश्वकप 2026 अन्तर्गत इराक विरूद्धको अग्रतालाई तेब्बर बनाएको छ। फिलोडेल्फिया स्टेडियममा जारी खेलको 66 मिनटमा उस्मान डेम्बेलले गोल गर्दै फ्रान्सलाई 3 गोलको अग्रता दिलाउनु भएको हो। यसअघि कप्तान क्लियन एम्बाप्पेले 14 मिनट र 55 मिनटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाउनु भएको थियो। फिफा विश्वकपमा अर्जेन्टिनाले अस्ट्रियालाई 2-0 पराजित गरेको छ। कप्तान लियोनल मेस्सीको गोलले अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेको हो। गैराती सम्पन्न खेलमा अर्जेन्टिना दबावमा थियो। समूह जीमा अर्जेन्टिनाले लगातार 2 जित निकाल्दै 6 अंक जोडेर शीर्ष स्थानमा छ। अस्ट्रिया 2 खेलबाट 3 अंक जोड्दै 2 स्थानमा छ। विश्वकपमा अहिले नर्वे र सेनेगल खेल्दैछन्। फिफा वरियतामा नर्वे 27 र सेनेगल 17 स्थानमा छन्। विश्वकपमा बिहान 9:15 समूह जीका जोर्डन र अल्जेरिया खेल्दैछन्। यो खेल अमेरिकाको सान फ्रान्सिस्को बेएरिया रंगशालामा हुनेछ। फिफा वरियतामा जोर्डन 68 र अल्जेरिया 29 स्थानमा रहेको छ। भोलिको खेल तालिकामा इंग्ल्याण्ड र घाना, पानामा र क्रोएसिया अनि कोलम्बिया र कंगो डीआर बीचको खेल हुने उल्लेख गरिएको छ।
1: विद्यार्थीको पठन पाठनमा देखिएका समस्या र समाधानका उपाय, एकजना विज्ञको विचार, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
3: भीमदत्त नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
2: साथै शैक्षिक सत्र 2083-84 प्रमाण पत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईई को मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
3: भर्ना हुने विषयहरू
2: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी
3: नेत्र विज्ञान ओए
2: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म आवेदन शुल्क ₹1,000 मात्र।
3: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969500044 9857880044 र 9762833921 वेबसाइट www.mahakalishikshalay.edu.np
4: पैसा तिर्छन् के जाँच खेल न यो खेल न तिमीले ल कह ग कति जान्यो ल मलाई भन त तिमीले जान्यो कि तिमीले के लेख्न सक्छौ सक्छ सक्दैन सक्दैन भने सिकाउने सक्छ भने च्याबास भन्ने त्यही त हो नि उसको असेसमेन्ट डाइसहरू दियो के दियो उसले त्यो खेल्छ होइन दुई यसरी पल्ट्यो भने दुई उसले चिन्छ कि चिन्दैन होइन र उसले दुई र एक छ भने दुईटा गेडा र एउटा गेडा राखेर अनि भन्न सक्छ कि सक्दैन यति सिम्पल र यति इफेक्टिभ कुराहरू छन् त्यो नै हामीले बुझ्नुपर्छ त्यसको लागि एकदम ठुलो पेसेन्स चाहिन्छ युजली अब अहिलेको एउटा नयाँ कुरा भन्छु एउटा रिसर्च आइरहेछ जहाँ चाहिँ नि अहिलेसम्म चाहिँ संसारभरि नै प्यारेन्टिङमा चाहिँ आमालाई आमाले गर्छ किनभने आमाले पेट बोक्छ उसले बच्चा पाउँछ उसले बुबु खान्छ सबै कुरा आमाले होइन बाउले अलिअलि हेल्प गर्छ प्यारेन्ट भएपछि बाउको त ब्रेन नै चेन्ज हुँदो रहेछ भन्ने रिसर्च आइरहेछ यति उसले त्यो इन्भल्भ हुन थाल्छ बच्चामा अब अफकोर्स हाम्रो जस्तो सोसाइटीमा धेरै कम होला अनि बाहिरतिर पनि अब पहिला अब हाम्रै जेनेरेसनकोहरूले पनि कम गर्थ्यो होला तर अबको बच्चाहरूले अब मिलेनियलहरू अहिलेकोहरूले चाहिँ एकदम धेरै बच्चाहरूलाई हेर्छन् कि एकदम मिनिङफुली हेर्छन् बाउहरूले ब्रेन नै एडजस्ट भइरहेछ अरे बच्चाको लागि भनेर हिजो भर्खर मैले सुनेको एउटा गजबको रिसर्च होइन त्यो हुँदाखेरि अनि बाउले हेरेको बच्चाहरू एकदमै कन्फिडेन्ट हुने रमाइलो गर्नुपर्ने त्यस्तो के त्यो पनि छ है नेपालमा पनि त कति त अब त बाध्यताले पनि बाउले पनि उत्तिकै हेर्नुपर्छ किनभने न्युक्लियर फ्यामिली भएपछि त आफू मात्रै नहेरेर त भएन होइन पुर्याउने के गर्ने तर त्यसमा पनि अझ मिनिङफुल्ली काम गर्यो भने र यसको सिकाइ चाहिँ नि प्यारेन्टिङ गर्दाखेरि आमालाई मात्रै बोलाउने होइन बुवालाई पनि बोलाउनु पर्यो उसले पनि त अनि ऊ पो रमाइलो मान्छ नि ऊ पनि त एउटा हकदार हो नि बच्चा ठुलो भएपछि मैले पनि त तँलाई हुर्काएको हो नि भन्ने खालको त्यो उसले भन्नै पर्दैन किनभने बच्चाले थाहा पाइहाल्छ मेरो बुवाले यस्तो यस्तो गर्यो भनेर होइन महिलाको लागि सशक्तिकरण के सशक्तिकरणहरू गर्दाखेरि खालि महिलाहरू मात्रै राख्ने के किन हुन त म त्यो फिल्डमा काम गरेको होइन इफ यु किप बोथ अनि उसले पनि बुझ्छ नि त उसको पोइन्ट अफ भ्यूबाट रियलाइज गर्छ नि अनि सजिलो हुन्छ सहज हुन्छ घरमा जाँदाखेरि अनि मैले मात्रै पैसा कमाउने तिमीलाई नदिने भन्ने कुराहरू पनि त हस्बेन्डलाई त पच्दैन नि त हस्बेन्डले बुझेर ल ए तिम्रै रहेछ तिमी नै कमाऊ नि त तिमीलाई मन लाग्यो भने घरको केही खर्च गर नभए यो तिम्रै हो भन्ने उसले अग्री गरेर गर्न सक्यो भने त्यो त सबभन्दा बेस्ट हो नि त होइन त्यस्तै गरेर अब अहिले हामीले प्यारेन्टिङमा हुनु त अलिअलि त सुरु भइरहेछ मेल प्यारेन्ट्सहरूलाई पनि एकदमै अनिवार्य गर्ने बेला आयो जस्तो लाग्यो।
0: शिक्षाविद शान्ता दीक्षितसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: नेपालबाट हुने वस्तु निर्यात हालसम्मकै उच्च बिन्दुमा व्यवसायी दीपक भट्टलाई सघाएको आरोपमा पूर्व अर्थमन्त्री पौडेल सुर्खेतबाट पक्राउ। राजधानी छपाई प्रकरणमा 16 जना विरूद्ध भ्रष्टाचारको मुद्दा।
0: राष्ट्रपाको पहिलो महाधिवेशन अन्तर्गत आज केन्द्रीय सदस्य र भोलि पदाधिकारीको निर्वाचन। समावेशी नेतृत्व ल्याउन कार्यकर्ताको माग। अध्यादेश प्रतिस्थापन सम्बन्धी 4 विधेयक संसदमा।
1: चिया उद्योग र बगान बन्द हुँदा 60,000 श्रमिक प्रभावित। राष्ट्र बैंकको कार्यवाही अब नियुक्तिमा पनि बाधक। बालबालिकाको प्रभावकारी सिकाइका लागि अभिभावकको भूमिका महत्वपूर्ण।
0: कतारको ग्यास प्लान्टमा विस्फोट हुँदा 13 श्रमिकको मृत्यु। अमेरिका इरान वार्ताले अन्तिम सम्झौताका आधार तयार गर्ने। बेलायतका प्रधानमन्त्रीद्वारा पदबाट राजीनामाको घोषणा।
1: र अर्जेन्टिना द्वारा अस्ट्रियालाई 2-0 पराजित जितसँगै नकआउट चरणमा प्रवेश। भोलि बिहान इंग्ल्याण्ड र घानाबीच पहिलो खेल हुने अन्य 2 खेल पनि हुने।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ रासोपाको महाधिवेशन, जहाँ महाधिवेशन अन्तर्गत बन्द सत्र शुरू हुन नसकेको भनेर विभिन्न खबर पनि सार्वजनिक भइरहेका छन्। उद्घाटन सत्रमा भने विभिन्न राजनैतिक दलका नेताहरू पनि त्यहाँ पुगेका थिए र उनीहरूले शुभकामना पनि दिए अनि रासोपाको अहिलेको उपलब्धि र यसले देखाएको चुनौतीको बारेमा पनि विभिन्न टीका टिप्पणीहरू उनीहरूले मंचबाट गरेका थिए। यहाँ महाधिवेशन शुभकामना लेखिएको छ पछाडिपट्टि ब्यानरमा। त्यहाँ अगाडिपट्टि जो मंचमा एकजना नेता जस्ता देखिने व्यक्ति छन् र प्रतिपक्षी दलका नेता जस्ता देखिने व्यक्ति छन् र भन्दैछन् केही, माथि यस्तो लेखिएको छ र अन्तिम सुझाव, आइन्दा यसरी अकुत बहुमत ल्याएर हाम्रो कन्त बिजोक नपार्नु।
1: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट
5: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाईँ अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप साम्रो पात्र र नेपाली पात्रमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट टीकापुर नगरपालिकाको कार्यवाहक नगर प्रमुख विवादको पेशी 22 गतेका लागि सर्यो। सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिलाको बजेट शिक्षामा टीकापुरमा बजेट न्यून। टीकापुरमा महिला स्वास्थ्य स्वयंसेविकालाई पोषण सम्बन्धी अभिमुखीकरण। पोषण सुधारमा स्वयंसेविकाको भूमिका प्रभावकारी। मनसूनमा वर्षाभन्दा तातो बढ़ी गर्मी बढ़दै गएपछि जनजीवन प्रभावित र रोपाई गर्ने समयमा कैलालीमा डीएपी मलको अभाव। खोज खबर अब विस्तारमा। टीकापुर नगरपालिकाको कार्यवाहक नगर प्रमुखको बन्ने भन्ने विषयको विवादमा सर्वोच्च अदालतले हेर्न नभएको भन्दै सुनवाई रोकेको छ। अदालतमा मुद्दाको पालो नआएपछि असार 22 गतेका लागि पेशी तोकिएको टीकापुर नगरपालिकाका कानून अधिकृत केशरबहादुर थापाले जानकारी दिनुभयो।
1: त्यो नाम पनि नपाएको हो, त्यो पालै चाहिएन नि त। 211 134 स्थगित भए अनि बाँकी चाहिँ हेरियो। त्यसमा हाम्रो चाहिँ पूरकमा परेको थियो, 35 नम्बरमा परेको थियो। हाम्रो अर्को चोटिको लागि चाहिँ हाम्रो पेशीमा चढाएको अहिले त्यो समय अभावका कारणले पछाडि झाउ भएको थियो।
0: 2083 जेठ 14 गते कार्यपालिकाका बहुमत सदस्यले टीकापुर नगरपालिकाको कार्यवाहक नगर प्रमुखमा वडा नम्बर 6 का वडाध्यक्ष बलिराम चौधरीलाई चुनेपछि त्यसैका कार्यवाहक नगर प्रमुख रामबहादुर नकाजी मुद्दा लिएर अदालत जानुभएको थियो। बलिराम चौधरीलाई कार्यवाहक नगर प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिँदै अदालतले दुवै पक्षलाई बुझ्नुपर्ने भएकाले असार 8 गते दुवै पक्ष उपस्थित हुनु भनी दिन तोकेको थियो। असार 8 गते अदालतको निर्णय दिन नभ्याएपछि टीकापुर नगरपालिकाको आर्थिक वर्ष 2083-84 नीति कार्यक्रम र बजेट ल्याउने कार्यतालिका प्रभावित हुने भएको छ। नगरपालिकाले यसअघि असार 5 नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भनी तय गरेको नगरसभा अधिवेशनको पहिलो बैठक प्रभावित भइसकेको छ। नेपालको संविधान अनुसार स्थानीय तहले असार 10 गते नीति कार्यक्रम र बजेट ल्याउनु पर्ने व्यवस्था गरेको छ। टीकापुर नगरपालिकामा निर्वाचित नगर प्रमुख र उपप्रमुख हाल पदमा नभएपछि कार्यवाहक नगर प्रमुख हुनका लागि कार्यपालिका सदस्यहरूबीच प्रतिस्पर्धा चलिरहेको छ। सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 बजेटमा आन्तरिक मामिला मन्त्रालयको बजेट शिक्षा सामाजिक संघ संस्थाका भवन निर्माणमा विनियोजन गरेको पाइएको छ। आर्थिक मामिला मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 वार्षिक विकास कार्यक्रममा उल्लेख भए अनुसार आन्तरिक मामिला मन्त्रालयको करिब 19 करोड़ बजेट मुख्यमन्त्रीको निर्वाचन क्षेत्र लम्कीचुवा नगरपालिकाका विद्यालय र संघ संस्थामा हालिएको छ। यसमा विभागीय मन्त्रीले पनि असन्तुष्टि जनाउनु भएको छ। मुख्यमन्त्री कमलबहादुर शाहको निर्वाचन क्षेत्र लम्कीचुवा नगरपालिकामा बजेट ओइरिएको विनियोजित बजेट अनुसार यस क्षेत्रमा पूर्वाधार विकास कार्यालयबाट कार्यान्वयन हुने गरी 61 करोड़ 68 लाख रूपियाँ, शहरी विकास तथा भवन निर्माण कार्यालयबाट 10 करोड़ 6 लाख रूपियाँ, खानेपानीमा 23 करोड़ 52 लाख रूपियाँ, सामाजिक विकास मन्त्रालय र सामाजिक विकास कार्यालयबाट कार्यान्वयन हुने गरी 21 करोड़ 66 लाख रूपियाँका योजनामा बजेट विनियोजन भएको छ। तीनवटा मन्त्रालय र तीनका कार्यालयबाट मात्रै लम्कीचुवा नगरपालिका र मुख्यमन्त्रीको निर्वाचन क्षेत्रमा 1 अर्ब 36 करोड़का योजना देखिएका छन्। टीकापुर नगरपालिकामा विकास बजेट 20 करोड़ पनि नदेखिएपछि यहाँका नागरिकले चित्त दुखाएका छन्। दैनिक 600 भन्दा बढ़ी बिरामीलाई सेवा दिइरहेको टीकापुर अस्पताल तत्कालीन टीकापुर विकास समितिले प्राथमिक स्वास्थ्य केन्द्रका लागि बनाइदिएको र पछि कोइकाको सहयोगमा बनेका ससाना भवनबाट सेवा दिइरहेको छ। हाल प्रदेशमा तहत रहेको टीकापुर अस्पतालले सहज रूपमा सेवा प्रदान गर्न बहुतले भवनको आवश्यकता छ। वर्षपछि यसपटक प्रदेशले भवन निर्माणका लागि बजेट विनियोजन गरे पनि बजेट रकम 5 करोड़ मात्रै रहेको छ। नागरिक समाज टीकापुरका संयोजक भीमराम चपाईले टीकापुरमा विगतकै नियति दोहोरिएको प्रतिक्रिया दिनुभयो।
2: सुदूरपश्चिम प्रदेश सरकारको असार 1 गतेको बजेट सरसर्थ हेर्दाखेरि 33 अर्बबाट 37 अर्ब भएको त जानकारी प्राप्त भयो। तर गत वर्षहरूमा पनि हामीले जे भोगेका थियौं लगभग त्यही नियति यसपटक पनि बजेटमा बाँडफाँडमा देखिएको छ। सत्तारूढ दलहरूमै विभति भएको छ। र अर्को शंकाको कुरा के हो भने राति किन 10-11-12 बज्छ बजेट ल्याउनको लागि भन्दाखेरि कुनै प्रणालीगत विकास गर्ने भन्दा पनि परम्परागत रूपमा लुछाचोडी गर्ने बलियोले आफ्नो भागमा लैजाने। जस्तो गत वर्ष धेरै संचार माध्यमहरूमा सुन्यौं मुख्यमन्त्री स्वयंले मैले यति बजेट यो ठाउँमा राखे, यो ठाउँमा मैले ल्याएँ भनेर उहाँले त्यसलाई गर्वको रूपमा लिनुभयो। त केही उहाँकै पार्टीका गुटका केही मान्छेहरूले ताली त बजाए, प्रणालीगत विकास होला भन्ने विश्वास चाहिँ नागरिकले गरेको पाइँदैन। र यसपालि यो क्षेत्रमा आएको बजेटले पनि मुख्यमन्त्रीको गत वर्षहरूको बाँडफाँडको प्रक्रियालाई निरन्तरता दिएको हो भन्ने कुरा उहाँको स्टेटमेन्टबाट पनि बुझिन्छ।
0: टीकापुरमा बजेट विनियोजनमा यहाँबाट निर्वाचित प्रदेश सभा सदस्यहरू बेखबर जस्तै हुनुभएको छ। 2083 जेठ 17 गते सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सबै दलका संसद दलका नेता उपनेता सचेतक सहभागी बैठकले गरेको निर्णय विपरीत योजनामा बजेट हालिएको छ। बैठकले सरकारले व्यक्ति समूह निजी फर्म कम्पनीलाई तोकेर बजेट विनियोजन नगर्ने जोडिएर आएका योजनामा बजेट विनियोजन हुने छैन भन्ने निर्णय गरे पनि लम्कीचुवामा एउटै संस्थाका दोहोरो तेह्रो बजेट विनियोजन गरिएको छ। प्रदेश सरकारले टीकापुरमा स्थापना गर्ने भनेर चर्चामा ल्याएको टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालयका लागि पनि नाम मात्रको बजेट राखेको छ। सुदूरपश्चिम विश्वविद्यालयका अर्थशास्त्र विषयमा सह प्राध्यापक डाक्टर भवान सिंह चलाउनेले प्रदेश सरकारको नीति तथा कार्यक्रम राम्रो आए पनि विनियोजन यससँग तालमेल नमिल्ने खालको भएको बताउनुभयो।
3: बुक हेर्दाखेरि त कसरी बनाएछ भने भित्र पुरा तपाईँको 2,00,000, 3,00,000, 5,00,000 त्यहाँ एउटा स्पेसिफिक विशिष्ट कार्यक्रम सहित हुनु पर्थ्यो, त्यो काहीँ पनि त्यो स्पष्ट भएन। अब साना साना जे छन् साना मन्दिर सन्दिर बनाउने यस्ता खालका कैलालीको हेरेको अछामको तपाईँको ढकारीमा काहीँ पनि अब मन्दिर बनाउनु खाली छैन होला, टोलमा रहेछ सबभन्दा बढी त्यहाँ रहेछ। त्यो मैले उनीहरूको पोलिसी पहिले हेरेका थिएँ, पोलिसी हेरेँ, बजेट सुने, मैले बजेटको त्यो डाटा चाहिँ पुरा उनीहरू ल्याएका थिएन होइन, कति टोटल बजेटको मात्रै आयो त्यसको डिस्ट्रिब्युसन पनि थिएन, त्यो सुन्दा पछिलाई बिहान सुनेको थिएँ, त्योबाट हेरेँ। अनि त्यो हुँदाखेरि अब जो पोलिसीमा आउँदाखेरि जो उसको नीतिगत कुरा छ नि बजेटको तल आउँदाखेरि यसरी डाइभर्ट हुनु खोजेको छ होइन, कम्तीमा सुशासनको डिजिटल तपाईँको सुशासनको कुराहरू गरेका छ, ती कुरा ल्या छ। त्यसमा शिक्षातर्फ पनि इन्टर्नसिपलाई निरन्तरता दिएको छ, मैले 1.5 करोड छुट्याउनु होला भनेर भनेको थिएँ, कर्मचारीले त्यही पठाएको छु भन्दै थिए तर 50,00,000 मात्रै छुट्याएको रहेछ, त्यो अहिले सङ्घीय उसमा पनि छ शिक्षातर्फ। उतातर्फको प्राथमिकताहरू जो नीतिगत रूपमा प्राथमिकता ठिक छ, बजेट तपाईँको कार्यान्वयन हुने कुरा मात्रै भएन, त्यसको स्रोतै सम्भव छ जस्तो लाग्दैन होइन, एकैचोटि बढी भएको छ। तर अब जो बजेट छ त्यसलाई जुन खालको नीति छ त्यो नीतिसँग पछाडिको त्यो डिस्ट्रिब्युसन जो वितरण गरिएको छ नि त्यो तपाईँको मेल खाँदैन क्या। त्यहाँ त्यो सानातिना कुरा प्रोडक्टिभ कुरामा बढी गर्ने भनेर उत्पादनमूलक कुराहरूमा उद्यमशीलतामा भनेर त्यसरी ल्याएको उनको भाषणमा त्यो छ, भित्र त्यो तपाईँको त्यो रातो बुक अब त्यो विस्तृत त्यो हेर्दाखेरि त्यसमा यसरी छुट्याएको छ। तपाईँको धेरै कुराहरू सारा त्यो तपाईँको सबै एक दुई ठाउँको हेर्नुभयो भने थाहा भइहाल्छ। अब त्यो धेरै उ गरिदिए पनि अब अप्ठ्यारोमा हाम्रो लेभलको भन्दाखेरि धेरै उ मान्छन् होइन, डाइरेक्ट भन्दा पनि अब त्यसै गरी त्यही कुराहरू यो बजेटलाई वितरणमुखी गर्ने भन्दा पनि कुनै पृष्ठभूमि उत्पादन हुन सक्ने त्यसको तालमेल छैन, नीतिगत कुरा र बजेटको जो वितरण छ त्यसको बीचमा तालमेल देखिँदैन। सँगै बजेटको त मैले सुदूरपश्चिमको र शिक्षाको पर्सपेक्टिभबाट एउटा रिभ्यू मेरो त्यो अस्तिको 5 गतेको उसमा छ नि त ब्यानर आर्टिकलमा छ।
0: सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री परिवर्तन भएपछि असार 1 गते मध्यरातमा सत्तापक्षका प्रदेश सभा सदस्य मात्रै राखेर आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीले 37,70,00,000,000 बजेट प्रस्तुत गर्नुभएको थियो। बजेट चित्तबुद्ध नआएपछि सत्तापक्षका प्रदेश सभा सदस्यहरूले समेत बजेट संशोधन हुनुपर्ने पक्षमा माहौल बनाइरहेका छन्। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टीकापुरी फिल्म।
4: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकला सुका हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो
5: के भएको छ तँलाई?
4: हेर्नु न साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्यो लाग्यो हुन्छ, खानै सक्दैन।
5: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो। हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, खकरला रोड, टिकापुर, कैलाली।
7: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
8: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
7: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ।
8: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
7: गर्मी मौसममा काँक्रो प्याजको रस बेल आँप कागतीको शर्बतको सेवन गर्नुपर्छ।
8: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया कफी सोडा जस्ता पिय पदार्थ।
7: नरम मुलायम सुतीको कपडा लगाउने।
8: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
7: र बालबालिका वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
9: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते र 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। नेपाल प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली भित्र रहँदै कमजोर रहेकाले शुरूआती चरणमै राम्रो वर्षा गराउन सकेको छैन। कोशी प्रदेशबाट फैलदै सोमबार गण्डकी प्रदेशसम्म पुगे पनि यी भेगमा समेत राम्रो वर्षा हुन नसकेको हो। मनसुन बलियो नहुँदा बदली लागेका स्थानमा पनि तापक्रम कम हुन सकेको छैन। केही बेर घाम लाग्दाको अवस्थामा घाम लागेका पहाड़ी जिल्लामा समेत अत्यधिक गर्मी महसुस गरिएको छ। कमजोर रहेको मनसुन तर शुक्रबार नेपालको पूर्वी भूभाग हुँदै नेपाल प्रवेश गरेको हो। कमजोर उपस्थितिकै कारण भित्री न पनि सरदरमितिभन्दा 6 दिन ढिला गरी नेपाल आएको मनसुन अहिले पनि कमजोर अवस्थामै देश विचरण गर्ने क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जारी गरेको दोस्रो मनसुन विशेष बुलेटिन मार्फत जनाएको छ। त्यसैले पनि देशव्यापी रूपमा फैलन अझै केही दिन लाग्ने विभागले उल्याएको छ। नेपाल भित्रिएको चौथो दिनमा मनसुन गण्डकी प्रदेशमा प्रवेश गरेको मौसमविद डेभिड ढकालले जानकारी दिनुभयो। मनसुन फैलन ढिलाइ हुँदा लुम्बिनी कर्णाली सुदूरपश्चिमको तराई भेगमा ताप लहर उग्र बन्दै गएको छ। मनसुन फैलिएका प्रदेशमा हल्कादेखि मध्यम वर्षासँगै बदली कायम रहेकाले थोरै शीतल महसुस गरिएको छ। मनसुन नपुगेका भूभागमा पनि उच्च तापक्रमसँगै तापलहर बढ़ेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आमा र बच्चाको पोषण सुधारमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका धेरै छ। स्वयंसेविकाले गर्भावस्थादेखि नै सन्तुलित आहारबारे जानकारी दिने, उनीहरूलाई स्वास्थ्य संस्थामा पुगाउने लगायतका कार्यमा सल्लाह दिने र सघाउँदै आएका छन्। थप खबर रत्नापुर मगरबाट।
11: टिकापुरमा महिला स्वास्थ्य स्वयंसेविकालाई पोषण सम्बन्धी अभिमुखीकरण गरिएको छ। अभिमुखीकरण कार्यक्रममा आमा र बच्चाको पोषण सुधारका लागि स्वयंसेविकाको भूमिका थप बढ़ाउनु पर्नेमा जोड़ दिइएको छ। टिकापुर नगरपालिका वड़ा नम्बर 5 महिला स्वास्थ्य स्वयंसेविका चन्द्रा देवी चौधरी पोषण सुधारका लागि 1000 दिनका आमालाई प्राथमिकता दिएर परामर्श दिने र स्वास्थ्य सेवा लिन सघाउने गरेको बताउनुहुन्छ।
12: पोषणको लागि त हामीले नै 1000 दिनको आमालाई मान्छौ, जस्तै गर्भदेखि नै मान्छौ। अनि 3 महिना पूरा भइसकेपछि हामीलाई त आइरन दिन मिल्दैन, अब पहिला दिन्थ्यो आजकल दिँदैन। सुत्केरी भइसकेपछि फेरि त्यही स्वास्थ्यबाट नै 45 वटा आइरन दिन्छन्। अनि गर्भ लगायत सहित सुत्केरी भएको दिन लगाएर हामीले 225 वटा गर्भ या सुत्केरी भइसकेपछि 225 वटा आइरन खुवायौं पहिला। आजकल चाहिँ स्वास्थ्यले खिलाउँछन्। 6 महिना पूरा भइसकेपछि आमाको दुधले त हुँदैन, त्यसपछि थप खाना त चाहिन्छ। थप खानाको साथसाथै हामीले जाउलो लिटो खुवाउनु पर्छ। अनि लिटो कुन तरिकाले बनाउँछौ, कसरी बनाउँछौ, कसरी खिलाउँछौ भन्ने पनि सिकाउँछौ।
11: वडा नम्बर 2 सीतापुरका स्वयंसेविका सरस्वती चौधरी घर घरमा गई पोषण सम्बन्धी सचेतना फैलाउने, गर्भावस्थाको स्याहार जाँच लगायतका कुराबारे सचेत गराउने गरिएको बताउनुहुन्छ।
12: 6 महिना पूरा भइसकेपछि थप खाना खान्छन् नि बच्चाहरूले, त्यति बेला नै अब बालबिटा दिने गर्छौँ। अनि बालबिटा लेडो खानामा मिसाएर अनि जाउलोमा मिसाएर खाने, दिनको एकपटक 1/2 घण्टा भित्र खुवाइसक्ने, जति खान्छ बच्चाले थप खाना गरेर। गर्भवती महिलाहरूलाई अरू भन्दा थप एकपटक गर्भवती खानेकुरा खाने, पछिल्लो फलफूल जस्तै सागपातहरू, माछा मासु, अन्डा, दुध, दही
13: रोगीका प्रकारहरू ज्येष्ठ नागरिकहरूलाई पनि अब बच्चो जस्तै हुन्छन् अब उमेर ढल्किसकेका अब नरम खानाहरू खाने पोसिलो खानेकुराहरू खाने भनेर सल्लाह दिने गरिरहेछौ।
11: स्वयंसेविकाले भिटामिन ए जुकाको औषधि तथा अन्य पोषण कार्यक्रम सञ्चालनमा सघाउने गरेका छन्। यसका साथै स्वास्थ्यकर बानी बारे समेत जानकारी दिने पोषणयुक्त खानपान बारे जानकारी दिने गरेका वडा नम्बर तीनका स्वयंसेविका चन्द्रा चौधरी बताउनुहुन्छ।
13: बच्चा र आमालाई अब पोषणको लागि अब गर्भ रोकेको थाहा पाउँछौ त्यति बेला अब हामीसँग सल्लाह गर्न आउँछन् अनि त्यसपछि अब पोसिलो खाना खाने भनेर सल्लाह दिन्छौ। जस्तै अब हरेक बार खाना चारमा अण्डा भयो होइन दुध भयो त्यसपछि मासु मात्रै नभएर अब घरमै करेसा बारीमा पाइने हरियो साग भयो गब्डा त्यसमा आइरन पनि एकदमै धेरै हुन्छ अनि त्यसमा अमिलो हालेर पकाउने खाने 3 महिना पूरा भएपछि रक्त अल्पटा हुनबाट बस्नलाई आइरन खानलाई स्वास्थ्य चौकी अस्पतालमा गएर त्यो खानुपर्छ र 9 महिनासम्म अब जति खान सक्यो होइन त्यो एकदमै राम्रो हुन्छ बच्चा र आमालाई।
11: वडा नम्बर 4 का स्वयंसेविका दुर्गा पराजुली गर्भावस्थादेखि बच्चा 2 वर्षको हुन्जेलसम्म आमा र बच्चाको स्याहार पोषण सुधार बारे जानकारी दिने गरिएको स्थानीय रूपमा पाइने पोसिलो खानेकुरा प्रयोग गर्न प्रेरित गर्ने बच्चालाई स्तनपान र पूरक आहारा खोप लगायत बारे जानकारी दिने गरिएको बताउनुहुन्छ।
13: हामीले बच्चा गर्भमा रहेको दिनदेखि नै टिडी खोपदेखि लिएर जुकाको औषधि खानुपर्छ है टिडी खोप पनि लाउनुपर्छ भनेर हामी संस्थासम्म उसलाई पुर्याउने सहयोग गर्छौ। पहिलो बच्चा छ भने त हामी 2 खोप लाउनुपर्छ है पनि भन्छौ। संस्थामा पुर्याइसकेपछि संस्थाबाट पाउने सेवा सुविधाहरू उहाँहरू पाइराख्नुहुन्छ। झोलिलो कुराहरू हरियो सागपातहरू गेडागुडीको झोलहरू नियमित खानु भनेर भन्छौ र त्यही साथसाथै माछा मासु पनि खुवाउनु पर्ने हुन्छ। दुधको परिकारहरू पनि खानुपर्ने हुन्छ है आफूलाई मात्रै नभएर बच्चा स्वस्थ बनेर हेल्दी राख्नको लागि पनि खानु है तपाईँले भन्छौ। बच्चालाई नियमित 8 पटक गर्भ जाँच गर्नको लागि पनि पठाउँछौ। साथै बच्चा जन्मिसकेपछि उहाँहरूलाई खोप लगाउनको लागि पनि हामी त्यतिकै सहयोग गर्छौ।
11: टिकापुरमा वैशाखमा गरिएको पोषण लेखाजोखा तथ्याङ्क अनुसार टिकापुरका 75 बालबालिका शीघ्र कुपोषणको जोखिममा छन्। अझै समुदाय स्तरमा पोषण सुधारका लागि स्वयंसेविका मार्फत सचेतना फैलाउनु पर्ने बाल भेटाको प्रयोग बढ़ाउनु पर्ने स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावल बताउनुहुन्छ।
14: टिकापुर नगरपालिका अन्तर्गत महिला स्वयंसेवीलाई पोषण सम्बन्धी तालिम दिइरहेको छ। अझै पनि हाम्रा बाल बालिकाहरू विशेष गरी 5 वर्षभन्दा मुनिका बाल बालिकाहरूको पोषणको अवस्था अलिक कमजोर छ, कुपोषित हुनुहुन्छ। अस्ति भर्खरै हामीले हाम्रो राष्ट्रिय पोषण अभियान सञ्चालन गरेका थियौँ, त्यो अन्तर्गत पनि हाम्रो 75 जना बाल बालिकाहरू हामी कहाँ कडा कुपोषण निस्केका छन्। उहाँहरूको हामीले स्क्रिनिङ फेरि गर्दैछौँ। त्यसमा केही बच्चा त राम्रो छन्, केही बच्चाहरूको साममा परेको छ। त्यो हिसाबले हामीले कम्तीमा पनि समुदाय स्तरमा थप अझै पनि महिला स्वयंसेवी मार्फत पोषणको अवस्था सुधार गर्नलाई उहाँले के काम गर्नु होला भनेर उहाँलाई तालिम दिनेछ। यसमा विशेष गरेर हाम्रो बाल विद्या जुन छ त्यस्तै अब किशोरीहरूलाई हामी कहाँ आयन चक्की जुन हामी दिन्छौँ 10 देखि 19 वर्ष कि विद्यालय जाने त विद्यालयबाट खानुहुन्छ, विद्यालय नजानलाई पनि उहाँलाई उहाँहरू मार्फत हामीले क्याम्पस पढ्ने अन्य उहाँलाई चाहिँ उहाँहरू मार्फत के हामीले श्रावणको 4 गतिदेखि हप्तामा 1 दिन चाहिँ 13 हप्तासम्म खुवाउनुपर्छ त्यो बारेमा पनि प्रचार प्रसार गर्नु। सँगसँगै अब हाम्रो गाउँको क्लिनिकमा स्वास्थ्य संस्थामा हाम्रो वृद्धि अनुगमन गर्छौँ हामी। त्यो वृद्धि अनुगमन पनि केही हामी कहाँ संख्या पहिला पनि घटेका छन्। अहिले हाम्रो भनौँ न बाल बालिकाको जन्मिने दर पनि घटेका छ नेपालकै, टिकाहरू पनि घटेका, वास्तवमा घटेको हो कि अथवा हामी कहाँ भएका 2 वर्षभन्दा मुनिका बाल बालिकाले वृद्धि अनुगमन नगरेको त्यो पत्ता लगाउनलाई हामीले उहाँहरूलाई तालिम दियो। तालिम मार्फत उहाँहरूलाई आफ्नो समुदायमा आफ्नो एरियामा गएर बच्चालाई खोज्ने पठाउने पोषणको अवस्थालाई राम्रो बनाउने बुझ्ने उद्देश्यले यो कार्यक्रम गर्दैछ।
11: स्वयंसेविकाले समुदायमा पोषण सम्बन्धी ज्ञान व्यवहार परिवर्तन र सेवामा पहुँच बढ़ाउन सघाउनका साथै कुपोषण न्यूनीकरण तथा स्वास्थ्य सुधारमा सघाइरहेको रावलको भनाइ छ।
14: विशेष गरी बजार एरियामा वार्ड नम्बर 1 को बजार एरियामा के छ भने हुने खाने मान्छेहरू बस्छन् भनाइ छ। अलि भनौँ न अलि धनी वर्ग मध्यम वर्ग उहाँहरूलाई स्वास्थ्यको धेरै चासो हुँदैन किन सहरका मान्छेलाई फुर्सद हुन्न भनाइ छ। हाम्रो उहाँहरू आफ्नो काम व्यस्त हुनुहुन्छ, कर्मचारी कोही व्यापारी उहाँको ध्यान खास गरेर जनस्वास्थ्यको चाहिँ उसमा नहुने भएकोले यो बजार एरियाको बालबालिकाले पनि पोषणसँग जोड्नु पर्यो। उहाँका बालबालिकाले पनि भिटामिन पाउनु पर्यो, जुगा औषधि खानुपर्छ, वृद्धि अनुगमन गर्नुपर्छ, त्यस आयरनयुक्त लगायतका कुराहरूलाई हामी गर्नलाई पोषणलाई राम्रो होस्। किन बजारका मान्छे जहिले पनि छुटेर आउँछन् कि वञ्चित भएर आउँछन्, त्यो नछुटनु भनेर पोषणको अवस्थामा सुधार ल्याउनलाई अर्को महत्वपूर्ण भूमिका हुन्छ र उहाँलाई हामीले भनेको छ आफ्नो एरियामा।
11: आमा र बच्चाको पोषण सुधारका लागि स्वयंसेविका स्वास्थ्य कर्मी सरकार मात्र होइन परिवार नै जिम्मेवार बन्नुपर्छ।
0: अत्यधिक गर्मी बढ़दै गएपछि धनगढ़ी उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा 4 दिन बिदा दिएको छ। उपमहानगरपालिकाको शिक्षा शाखाले जारी गरेको सूचना अनुसार केही दिन यता बढ़दो गर्मीका कारण विद्यालयमा अध्ययनरत विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै बिदा दिएको हो। कैलालीमा धान रोपाई शुरू भएका बेला डीएपी मलको अभाव भएपछि किसान समस्यामा परेका छन्। असार शुरू भएसँगै रोपाईमा व्यस्त किसानहरूलाई रोपाईमा आवश्यक पर्ने रासायनिक मल सहज रूपमा नपाउँदा उत्पादनमा असर पर्ने चिन्ता बढ़ेको छ। किसानहरूले सहकारी मार्फत सहुलियत दरमा मल नपाएपछि निजी एग्रोभेट तथा भेटनरी पसलबाट महँगो मूल्यमा खरिद गर्न बाध्य भएको गुनासो गरेका छन्। सिजनको समयमा हरेक वर्ष दोहोरिने मल अभावले किसानहरू थप चिन्तित बनेका छन्। कृषि सामग्री कम्पनी लिमिटेड सुदूरपश्चिम प्रदेशका प्रबन्धक नवल सिंह बोगटीका अनुसार हाल डीएपी मलको मौजात सकिएको छ। उहाँका अनुसार चालू आर्थिक वर्षमा मात्रै कैलालीमा 14,562 मेट्रिक टन युरिया, 8,236 मेट्रिक टन डीएपी र 731 मेट्रिक टन पोटास मल वितरण भइसकेको छ। खोज खबरमा एकछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
15: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
16: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
15: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
16: महिनाको महिनावारी गडबडीको समस्या,
15: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
16: पेट सम्बन्धी सम्पूर्ण समस्या,
15: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
16: इसिजी सेवा,
15: डिजिटल एक्सरे सेवा
16: र प्रयोगशाला ल्याब सेवा।
15: फोन नम्बर 9844-27359 र 9848-42-73। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: कापी रही था कभी पेंसिल रही था कभी झोले फटाका आदि था का कना हो बाबा फिर उस टपाटी गटीलो ठाऊं से झोला अनला से तो लड़का सामान नहीं हरे
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरम भर भर भर आई थी रहा था
0: का हुई कभू लड़का कभी हेरा कही था कभू पेंसिल हेरा कही था कभू झोले फटाका था बढ़िया ठाऊं से झोला लाना नहीं चिकठो
1: अरे कहाँ से ना नाम था
0: कहाँ से लंबो वो तो कहाँ टीकापुर मरलक रट गई झोला उडोक मसे वहाँ झिंगरान दीदी कटरा सुगर झोला अनला बाटी ना कबू लड़का कहाँ पी रही थी ना कबू पेंसिल रही थी ना झोला फाटल हुई थी कहिए आनल झोला दस कटरस बाटिन ये बुरो ढंग कबू पसल छान कर ना झोला नहीं आना से आकर ठुई
1: लिया लिया मैं अब भी नहीं जाइबू रट गई झोला उद्योग में रट गई झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिकला झोला है मरमत करा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रतगैया संपर्क मोबाइल नंबर 98484-22373
3: सबै कुरा पाउने रहेछ लु भन त भाउ के पाउँछ त्यहाँ
4: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
5: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
6: त्यति मात्र होइन त्यहाँ त जस्मिन पेन्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
3: भनेदेखि सबै कुरा पाउने रहेछ
7: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
8: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
7: प्रोपराइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484-48673 र 98-14-68-02-04
10: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का प्रकरणमा जोडिएका जर्मन कम्पनीका नेपाल प्रतिनिधि सिद्धार्थ थापा र मनिन्दर राज मल्ल विरूद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ। सिद्धार्थ पासपोर्ट ठेक्का लिने जर्मन कम्पनीको भेडिडोसका नेपाल प्रतिनिधि हुन्। कांग्रेस सांसद सुनिल बहादुर थापाका छोरा समेत हुन्। त्यस्तै मल्ल जर्मनी कम्पनी म्युल बैरका नेपाल प्रतिनिधि हुन्। मल्ललाई अख्तियारले पक्राउ गरिसकेको छ। खोज खबरमा अब पालो जनावाजको एकल महिलाका समस्या थुप्रै छन्। श्रीमान बितेपछि आर्थिक सामाजिक पारिवारिक सबै जिम्मेवारी सम्हाल्दै आएका एकल महिलालाई आजको जनावाजमा हामीले तपाईँका समस्या के छन् भनी सोधेका छौं।
11: टेन्सन मन बिल्कुल दुख बिल्कुल अभिन्न धक बस देवा मोरी माइटी घर के पढ़ाई लिखाई नहीं सीखू और पहले भत्ता ना गए ये बस पाछे भत्ता दे लगने मैं कुमार बस रहा अपन लड़कन पढ़ा धर तू पहले वो मंजूरी करे दे ना साइकिल चलाई नहीं सीखना बनी नहीं के लम की मंजूरी करना लड़का नहीं है दस दस मन पढ़ाई नू मामन के पढ़ाई नहीं देवरी ने बाबा दीठा छाई छाई अपन अपन थरों में चल गई नहीं मन जब धक्का नहीं भोज कर ले मैंने भविष्य का ही बिगाते मैं करम ये छाई छाओ हो जैसी करे कैसे महीना बिल्कुल मरे थे ना सकना अपना टेंशन बिल्कुल अभी तक वस्ते आदमी छाए अपन अपन छाव चल गई नहीं बस अपने छगरी चराओ जार करो तो खर्चा पानी बनाओ।
12: मेरे नाम दीपा देवी दीगो मैं तो 60 र 3 वर्ष बड़ा बीते तो अलग 21 बीते तो धेरे ही भाई 8,000 ते खानदौ ते लाइन सरकार ले गाड़ो भो पहिला त अब 300 छ 100 सी हजुर गाह्रो त भयो महिला घर चलाउनु गाह्रै भयो म पछि अब हुर्के अब आफ्ना बेहार तरे सरकारले हेर्यो।
13: मेरो नाम नन्दा देवी विश्वकर्म म हुँ वडा नम्बर 5 जानकी गाउँपालिका म हुँ एकल महिला तर जति हुँ त एकल महिला हुँ जति समस्या पर्नु अब घरको आफूले घोक्नु परेको छ अब एकल महिला भएर पनि के गर्ने अब।
14: मेरो नाम दिक्रा विश्वकर्मा वडा नम्बर 5 स्कुलपुर अरू त्यसै छ राम्रै छ। मेरो 6 वर्ष भयो म आफू 50 कि भए छोरा छोरी हुर्के एउटा बम्बई छ अनि एउटा काठमाडौँ जापानी सकदह अरू ठिकै छ मालिकमै हो अब घर चलाउने मै गोरु पालेको छु भैँसी पालेको छु अब अरू के दुःख यस्तो केही छैन दुईटी छोरी छन् दुईटा छोरा छन् अरू ठिकै छ मेरो
10: यसै जनावरसँगै खोज खबरको अन्त्यमा जनाउँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि टिकापुर नगरपालिकाको कार्यवाहक नगर प्रमुख विवादको पेशी 22 गतेका लागि सर्यो सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिलाको बजेट शिक्षामा टिकापुरमा बजेट न्यून टिकापुरमा महिला स्वास्थ्य स्वयंसेविकालाई पोषण सम्बन्धी अभिमुखीकरण पोषण सुधारमा स्वयंसेविकाको भूमिका प्रभावकारी मनसूनमा वर्षाभन्दा तातो बढ़ी गर्मी बढ़दै गएपछि जनजीवन प्रभावित र रोपाई गर्ने समयमा कैलालीमा डीएपी मलको अभाव किसानहरू समस्यामा हौस् त अहिलेलाई खोज खबर यति नै हाम्रो अर्को समाचार 9 बजे थारू भाषामा खोज खबर सुन्नुहोला अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु नमस्कार
15: भ्रष्टाचार करो या मनन खुल्के विरोध गरी भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग गरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगकै कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश
16: चुरे जोगाउ पानीका मुहान बचाउ वन विनाश र अवैध उत्खनन रोकौं हरियाली बढाउं चुरेको संरक्षण हाम्रो दायित्व हो समृद्ध र सुरक्षित भविष्यको आधार हो राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लंकी कैलालीद्वारा जनहितमा जारी सन्देश
17: टिकापुर अस्पतालमा अपाङ्गता पहिचान स्वास्थ्य परीक्षण तथा पुनस्थापना निशुल्क घुम्ती शिविर हुने बारेको सूचना विकलांग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र र सिद्धार्थ बैंकको आयोजनामा 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाहरूका लागि अपाङ्गता पहिचान स्वास्थ्य परीक्षण तथा पुनस्थापना घुम्ती शिविर हुने जानकारी गराइन्छ घुम्ती शिविरमा जाँच गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैताला भित्र बाहिर फर्केको आगोले पोलेर अङ्गहरू एक आवसमा टाँसिएको खुट्टा लुलु वा कमजोर भएको भाँचिएको हड्डी बाङ्गो भएको वा हड्डी नजोडिएको हड्डी पाकेर लामो समयदेखि पी पाइरहने ढाड बाङ्गो वा कुप्रो भएको औंलाहरू एक आवसमा टाँसिएको वा बढ़ी भएको ओठ तथा तालु फाटेको शरीरका विभिन्न जोर्नीहरू दुख्ने सुनिने बाङ्गो भएको वा खुस्किएको अर्थोपेडिक सहायक सामग्री तथा मङ्गहरूको आवश्यकता भएकाहरू घुम्ती शिविर हुने मिति 2083 असार 12 गते स्थान टिकापुर अस्पताल समय बिहान 9 बजेबाट अस्पतालबाट दिएको कुनै कार्ड रिपोर्ट वा लगाउन दिएको सहायक सामग्री भएमा लिएर आउनुहोला
18: थप जानकारीका लागि राजाराम चौधरी 98480899176 ललिता उपाध्याय 97656410 44 टिकापुर नगरपालिका स्वास्थ्य शाखा 98512034090 सम्पर्क गर्नुहोला
19: तपाईँ कराएको
20: हामी दुईटै जङ्गलमा घाँस काट्न आएका थियौँ मेरो साथीलाई सर्पले टोक्यो लौन के गर्ने होला लौन यसलाई छिट्टै उपचार केन्द्र पुर्याउनु पाइ हुन्छ लौन दाई के गर्ने होला लौन
19: यस्तो बेलामा एम्बुलेन्स र चार पाङ्रे मोटरले खोजेर कुरेर बस्नु हुँदैन यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकल वाला साथी छ फोन गरिहाले सबै नातिकन साथीलाई ध्यान दिनुहोस् है
20: हुन्छ दाई हुन्छ
19: हेलो मुकेश तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पर्यो तुरन्तै उपचार केन्द्रमा लानु पर्यो राजमार्ग 4 मिटर पश्चिम देब्रेपट्टि छौ है हामी मुकेश झट्टै हो सबै काम छाडेर सुन्नुहोस् बहिनी सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टिभेनमा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्तै उपचार केन्द्रमा पुर्याउनुपर्छ मुकेश मोटरसाइकल लिएर आइहाले मेरो भर पर्ने साथी म तुरन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्
20: हुन्छ दाई कत्रो भूल लगाउनु भयो, जाउँ छिटो जाउँ।
0: याद राख्नुहोस्, सर्पले डस्दा मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ।
21: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्, यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदद गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
22: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
23: बालक हराएको सूचना। टिकापुर नगरपालिका वार्ड नम्बर 1 भूपुकमैया शिविर टोल बस्ने मायाराम चौधरी र निशा चौधरीका छोरा 10 वर्षीय गोलु भनेर चिनिने रिदम चौधरी, वर्ण गहुँ गोरो, उचाई करिब 4 फिट, दुवै कानमा सुन लगाएको, हरियो टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएको अवस्थामा यही असार 5 गते घर नजिकै फुटबल खेल्न जान्छु भनी हिँडेकोमा हालसम्म नफर्किएकाले देख्नुहुने वा भेटाउनुहुने महानुभावले फोन नम्बर 9824615595, 9825603396 वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
24: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
4: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
4: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
5: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868814799, 9824625232। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824628825।

0: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भएर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलोहरू कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो, कहिले पठाएको हो रे, कहाँ जान्छ निकेरी बुझी भएर खुल्याएको वेबसाइटको यूआरएल चेक गरौं।
1: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौं। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौं।
2: सतर्क रहौं, ठगीबाटै बचौं।
1: सिद्धार्थ बैंक पठाइ जनहितमी जारी सन्देश।
3: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।
4: ए बा, आइगई क्या? आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
5: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमी त कस्ता राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
4: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
5: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मी सम्पर्क हर्या।
6: पेसाब लाग्दा चर्पी जाइ टुका
7: ए रुको नाट पछिन होकलासे मै टर्च लाइट लट्ठी दिएटु लेख जाबो
6: काचे चुनु लट्ठी वा टर्च लाइट
7: काकर रही दाई राटिक डाला बाहे निकल पर्लासे वा ट्वाइलेट जाइ पर्लासे जहिया फे टर्च लाइट बार ख को लम्बा लट्ठी देख के नहीं जाइ पर्था काकर की बर्खा छैक बा साप रह सेक था टर्च का अजलाले सापन ल्या खसेक दी था वो लट्ठी ठैक ठैक आओ सुन ख साप भक्त का
6: हो कतरा मजा सलाह डेली मार छोटकी छाई
7: दाई हमन्ना स्कूली मैडम सर मुख साप मुख सिद्धना ठाउँ सी ल्याङ पर्लसी वो काम कर पर्लसी जहिया फेठा फुसिया विपथा गई ख सिखेल बाट का आम छेटवा दिवा झपा अथवा झ्याङ्गा चलक ठाउँमा ल्याङ पर्लसी लम्बा लट्ठी देख ठ्याक ठ्याक बजेटी ल्याङ पर्था गई ख कल बाट
8: साप बर्खा छाकक समयमा सुक्खा ठाउँमा बैठ मन परैठ यी मौसममा आपन बस्यारामा पानी पैसना फिलक कोर्से सुक्खा ठाउँका खोजीमा उक्रा बाहिर निस्कठ
9: मुस मुर्गी जसिन आहाराको खोजी गर्ना क्रममा फेर साप मानव बस्ती लग्घ आइसक्छ
6: विश्वास लग्ना ओ सही जानकारी पाइक लाग ओ लगभग उपचार केन्द्र कहाँ बा कैख पत्ता लगाइक लाग आधिकारिक वेब पेज स्नेक बाइट नेपाल .org मा जाख आवश्यक जानकारी लिए सक्छिथा।
10: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
11: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टिकापुर एफएमको कार्यक्रम आजको चर्चामा यहाँलाई स्वागत छ। म एकिन्द्र तिमिलसेना। मानव शरीरमा अनेक थरी रोग लाग्छन्, केही गम्भीर हुन्छन् त केही सामान्य। अझ कुष्ठरोग बाहेक छाला सम्बन्धी रोगलाई त मानिसहरूले सामान्य रूपमा लिने गर्छन्, तर कतिपय मानिसलाई सामान्य समस्याले पनि जीवनभर सताइरहेको हुन्छ। यस क्षेत्रमा छाला सम्बन्धी विशेषज्ञ डाक्टरको पनि अभाव छ। तर आज हामी यस क्षेत्रमै पहिलो छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हुनुहुन्छ, उहाँसँग हामी यसै विषयमा चर्चा गर्दैछौ। डाक्टर साहब, यहाँलाई कार्यक्रममा स्वागत छ।
1: नमस्ते, धन्यवाद।
0: यो छाला सम्बन्धी रोगहरू कस्ता कस्ता हुन्छन्? सुरुमा विषयहरू
1: छाला सम्बन्धी रोग भन्दाखेरि हामीले प्राय जसो त मान्छेहरूले छाला सम्बन्धी भन्दाखेरि माथि बाहिरबाट देखिने भन्ने मात्रै सोध्छन् होइन, तर छाला सम्बन्धी रोग चाहिँ बाहिर देखिने मात्रै नभएर भित्रैदेखि सिस्टमिक रोगहरू पनि धेरै हुने गर्दछन्। छाला सम्बन्धी रोगहरू
0: देखिनेमा के के पर्छन्?
1: देखिनेमा विशेष गरी हामीले यही ठाउँको म पनि यही टिकापुरमा आएर गरेदेखिकै म कुरा गर्न चाहन्छु अलिकति विशेष। अहिले चाहिँ म हस्पिटलमा 4 महिनादेखि हप्ताको 2 दिन टिकापुर हस्पिटलमा कार्यरत छु। त्यहाँ चाहिँ अहिले विशेष गरी भनेको मान्छेलाई देखिने र एकदमै असर पर्ने रोगमा पर्ने भनेको लुतो टिकापुरवासीमा एकदमै धेरै छ। त्यसपछि हाम्रो दाँतको समस्या, अनि अहिले गर्मीमा घमौरा खटिराहरू जस्ता आउने, एलर्जिक रियाक्सन आउने, र विशेष गरी महिलाहरूमा एकदमै चाहे पोतोको समस्या एकदमै धेरै छ यहाँ।
0: भनेपछि छाला सम्बन्धी रोग कतिपय त ठाउँ क्षेत्र हावापानीको कारणले पनि हुने भयो होइन? तपाईँको अनुभव के छ? अब अरू देशमा पनि अब पढाइ क्रममा बाहिर पनि बस्नुभयो होइन, कमन खालका कुरा के हुन्छन्?
1: कमन अब बेसिक एकदमै हजुरको सपोज हाइजिन मेन्टेन नहुँदाखेरि हुने रोगहरू हाम्रो देशमा र जति नै सफा देशमा बसे पनि त्यो हुने रोग एउटै नै हो है। जाडो बढी हुने देशमा छुट्टै खालको हुन्छ, र गर्मी बढी हुने जस्तो हाम्रो देश र हाम्रो टिकापुर जस्तो ठाउँमा हुने अर्कै छुट्टै खालको हुन्छ। म चाइना बेजिङबाट पढेर आएको है, बेजिङमा पनि गर्मी नहुने होइन, तर गर्मीको ड्युरेसन चाहिँ एकदमै थोरै हुन्थ्यो, 3 महिना जति गर्मी हुन्थ्यो, त्यसपछि शीतल शीतल हुँदै एकदमै माइनस, हामी बसेको ठाउँमा -15 देखि 18 पनि जाने हुन्थ्यो। हो त्यो जाडोमा हुने पनि जिउ सुक्खा हुने, फुस्रो हुने, चिलाउने गर्दा गर्दै, चिलाउँदा चिलाउँदै दाना खटिराहरू आउने गर्दै, विभिन्न खालको त्यस्तो त्यो घाउ खटिराहरू पाक्ने गर्ने त्यस्तो जाडोमा पनि आउँछ, साथसाथै त्यस्तै दाना खटिराहरू हजुरको गर्मीको मौसममा आउने पनि हुन्छ। तर हामीले अब अलिकति छुट्याउनु पर्ने चाहिँ हुन्छ त्यही देश भेष मौसम हिसाबले।
0: यहाँले अहिले पर्सनल हाइजिन, व्यक्तिगत सरसफाइको कुरा गर्नुभयो, व्यक्तिगत सरसफाई नहुँदा हुने समस्या पनि एउटा भइहाल्यो, अनि अर्को यो अब वातावरणीय हिसाबले पनि प्रभाव पार्छ होला होइन। अब हजुरले बेजिङको कुरा गर्नुभयो, त्यहाँको अब हुन त त्यहाँ सफा छ भन्छन् अथवा पोल्युसनले हुने कुरा होला, हाम्रो यहाँ मौसमले गर्ने कुरा होला, त्यस्तो चाहिँ कस्तो हुन्छ?
1: त्यस्तो अब फरक त पर्छ, अब सफा उहाँको अब पुरै हावा पानी हजुरको वातावरण बाटोदेखि लिएर सबै कुरा यहाँभन्दा त अब हजारौं गुणा सफा हुन्छ होइन, त्यो फरक त पर्छ। तर सफा ठाउँ भन्दैमा त्यो हाम्रो पोर हाइजिनवाला रोगै नहुने चाहिँ होइन, त्यहाँ पनि छ, त्यहाँ पनि हुन्छ, तर खालि कम्पेयर गर्दाखेरि हाम्रो यो वातावरण यो हाम्रो गाउँ ठाउँ भन्दा कम चाहिँ छ, अवश्यै कम छ है। हामीले पनि अब यहाँ पनि सरसफाइमा अब धेरै मान्छेहरूलाई त्यो छैन, आफ्नो चेतना छैन। हामी जसरी अब सबै सफा गरिरहेको छ होइन, डाक्टर साहब म त सधैँ नुहाउँछु, बिहान पनि नुहाउँछु, बेलुका पनि नुहाउँछु, कसरी मलाई यस्तो भयो भनेर भनिरहन्छ। केटाकेटीहरू हस्टेलमा सँगै बस्ने हुन्छ, एउटै कोठामा कतिजना सुत्ने हुन्छ, एउटालाई भयो भने अर्कोलाई सर्ने हुन्छ। अहिले स्पेसली गर्मीमा मैले धेरै यस्तो केसहरू पाइसकेँ, स्विमिङ पुल स्विमिङ गर्न गएको केटाकेटीहरू एकदमै लुतोको समस्या लिएर पनि आइरहनु भएको छ है। त्यही भएर यस्तो कुरा हामीले अब हामीले मात्र होइन, उहाँहरू त स्विमिङ गर्न जानुभयो, त्यो प्रोभाइड त्यो स्विमिङ पुल प्रोभाइड गर्ने मान्छेहरू उहाँ व्यवसायीहरूले पनि अलिकति ध्यान दिनुपर्छ, पानी सफा गर्ने जस्ता यस्ता काम कुराहरू गर्यो भने अलिकति केही बच्न सकिन्छ कि जस्तो लाग्छ मलाई।
0: अर्को डाक्टर साहब, यो एडप्टेसन
1: हजुर
0: भनेको सहने अथवा पचाउने क्षमताको कुरा पनि हुन्छ होइन, छाला रोगमा यो कतिको?
1: त्यो एकदमै धेरै छ छालामा, किनभने मान्छेहरूलाई के हुन्छ भने अलिकति घमौरा आयो गइहाल्छ, यसो यो खाउँ एलर्जीको एउटा औषधि खाउँ ठिक भइहाल्छ भन्ने हुन्छ। प्राय जस्तो अलिकति दाँत जस्तो दाँत धेरै मान्छेले चिन्छ है, दाँतको कस्तो हुन्छ, गोलो खालको त्यो लिजन, गोलो खालको घाउ हुन्छ, बिचमा अलिकति वरिपरि रातो बोर्डर भएर बिचमा क्लियर भएको हुन्छ। मान्छेहरूले सबैले प्राय जस्तो दाँतको समस्या लिएर आउँदा उहाँहरूले के समस्या लिएर आउनु भयो भन्दा मलाई दाँत छ डाक्टर साहब भनेर आउनुहुन्छ प्राय जसो, म्याक्सिममको दाँत नै हुन्छ त्यो है,
0: भनेको लामो समयदेखि ठिक भइहाल्ला भनेर।
1: तर के दाँतको चाहिँ मेन के छ भने पसलमा जाने, फार्मेसीमा जाने, अनि दाँतको औषधि दिनु भन्ने, अनि पहिलेदेखि एकदमै त्यो गलत हो, त्यो प्रचलन छ कि दाँतको औषधि भनेर एउटा स्टेरोइड भएको मलम पाउँछ है, त्यो मलम चाहिँ पहिलेदेखि मान्छेहरूले लगाउने गरेका छन्। जान्छ पनि त्यसले, तर जानुभन्दा पछि बिगार गर्छ त्यसले. कसै कसैलाई सर्ट टुनिएको पारिदिइहाल्छ अनि मान्छेले एकचोटि लाउँछ, दुईचोटि त्यही
0: लगाइदिन्छ. अब पहिला त कोही नहुँदा त सामान्य औषधि विक्रेताले पनि छालाको समस्या छ भने दिनु परिहाल्यो होइन. अब तपाईँ जस्तो विशेषज्ञ डाक्टर पनि उपलब्ध हुनुभएको छ, यसमा अलिकति कुरा गरिदिनु न. त्यो त हिजोको दिनमा त के भने टेवा दिनको लागि त्यो भयो होइन. अब अहिले औषधि विक्रेताहरूले गर्नुपर्ने व्यवहारको कुरा होला, अथवा छालाको समस्या भएको मान्छेले कसरी जोगिने त?
1: अब अहिले यही ठाउँको कुरा गर्नुपर्दा त सबभन्दा ठुलो त उहाँहरूको सहयोग चाहिने भनेको, अब कोही आउनुभयो भने टिकापुर हस्पिटलमा सोमबार र बिहिबार छालारोग विशेषज्ञ हुनुहुन्छ है, तपाईँहरू त्यहाँ पनि जान सक्नुहुन्छ भनेर प्रथम चाहिँ त्यो भनिदिनु पर्यो. र अर्को भनेको यस्तै यो के अरे चिलायो खटिरायो दाँत भयो लुतो भयो भनेर साधारण औषधिहरू मात्रै नदिएर अझै हस्पिटल पनि जानु, डक्टरहरूलाई देखाउनु भन्ने एउटा सल्लाह पनि दिनु पर्यो. र
0: त्यो चाहिँ हाम्रो प्रयोगशाला परीक्षणबाट के देखिने कुरा हो अथवा चाहिँ
1: हेरेर थाहा पाउने पनि हो. र हजुरको दाँतको चाहिँ हाम्रो स्पेसिफिक टेस्ट पनि हुन्छ, एउटा छाला थोरै कोट्याएर हामीले माइक्रोस्कोपमा दाँत चाहिँ हजुरको फङ्गसले गराउने हुन्छ होइन, त्यो फङ्गसको एलिमेन्ट छ कि छैन भनेर हेर्न पनि सकिन्छ हामीले है, त्योबाट पनि थाहा हुन्छ एउटा.
0: अब अर्को पहिला जेसुकै बिरामी भयो भने मान्छेले सिटामोल र एक दुईवटा एन्टिबायोटिक दिएर सन्चो गर्ने जस्तै, अब छालाको पनि त्यो एउटा मलम दिएर गर्ने कुरा थियो. खास चाहिँ त्यो अलिकति क्लियर भनिदिनु न, त्यो चाहिँ जेनरली प्रयोग गर्न मिल्ने सामान्य कुरा हो अथवा चाहिँ त्यसमा पनि जोखिम छ?
1: होइन, त्यही मैले हजुरलाई भनिहालेँ, केही औषधि स्टेरोइड भएको क्रिमहरू होइन दाँतमा लगाउने, चाया पोतोमा पनि लेडिजहरूको स्पेसली एकदमै धेरै हाई, यहाँ मैले समुदायमा जति देखेँ एकदमै धेरै लेडिजहरूले चाया जाने औषधि भन्दै एउटा स्टेरोइड क्रिम लाउनुहुन्छ. त्यो चाहिँ हजुरको औषधि विक्रेताकोमा मात्रै होइन, इभन हजुरको चुरा पसल कस्मेटिक पार्लरसम्म पनि जानु पर्दैन त्यो हजुरले है, सानो सानो त्यो खोका लाइनमा भएको चुरा पसल भएको दिदीहरूकोमा पनि छ. त्यो चाहिँ मै गएको बेला पनि देखेको छु मैले होइन, त्यो चाहिँ एकदमै गलत प्र्याक्टिस हो, त्यो चाहिँ गर्नै हुँदैन. अस्ति भर्खरै पनि मसँग एकजना आउनु भएको थियो, चाया पोतोको औषधि लगाउनु भएको अरे 5-6 महिनादेखि, त्यसमाथि कुनै प्रोटेक्सन छैन, सनस्क्रिन पनि केही नलाउने, उहाँले चाया गइरहेछ भनेर राम्रोसँग लाउनु भयो. अनि अब फ्यु टाइम पछि केही महिनापछि चाहिँ उहाँलाई एक्कासी त्यो घामले डढाएर अनुहार सुन्याएर पुरै एलर्जी भएर रातै भएर आउनु भएको थियो है. त्यस्तो प्र्याक्टिस चाहिँ नगर्दा राम्रो हुन्छ भन्ने लाग्छ मलाई.
0: अब अर्को यो चाया पोतो कुरा, अनि त्यसपछि खास गरी महिलाहरू सुत्केरी भइसकेपछि बच्चा पेटमा हुँदा छाला तन्किनेपछि भर्साहरू बस्ने हुन्छ, यो पनि तपाईँको डिपार्टमेन्ट?
1: हजुर हजुर, पर्छ यो पनि पर्छ. यो यस्तो छ, अब हजुरको सुत्केरी हुँदाखेरि के हुन्छ त, अब वेट बढ्छ त्यस्तै पनि होइन, वेट बढ्छ छाला तन्किन्छ, त्यो हुने नै छाला तन्किँदाखेरि हुने सेतो धर्साहरू. हाम्रो टिन एजमा प्युबर्टीको बेलामा पनि हाइट बढ्ने, वाइट बढ्दा कोही जिउ मोटाउँदाखेरि त छाला तन्केर बस्ने धर्साहरू हुन्छ है. पहिला सुरुमा हेर्दा रातो निलो देखिन्छ, पछि बिस्तारै बिस्तारै यसको कलर फेड हुँदै गएर सेतो हुँदै लाइट हुँदै जान्छ. यसले बच्चालाई आमालाई केही पनि हानि गर्दैन, त्यही भएर आत्तिनु केही पर्दैन यसको लागि. यसको लागि खालि गर्ने भनेको मोइस्चराइज गर्ने, केही लोसन क्रिमहरू लाउने, केही नभए पनि घरमा नरिवलको तेल सबैसँग हुन्छ है, नरिवलको तेल लगाउने, मोइस्चराइज गर्ने, बिस्तारै बिस्तारै सुत्केरीपछि कसै कसैको आफै जान्छ पनि, नगए पनि त्यो लाइट हुँदै जान्छ, त्यसले केही असर गर्दैन, त्यसलाई आत्तिनु पर्दैन.
0: अब एउटा त छालाको रोग लागेपछि उपचारको कुरा भयो होइन, अर्को छाला त मान्छेले देखाउनलाई अब सौन्दर्यको लागि चाहियो होइन, यो पनि तपाईँहरू केमा पर्छ कि?
1: हाम्रैमा पर्छ, यो पनि हाम्रैमा पर्छ. अब पढ्ने पहिलेदेखि नै हो पढ्ने हाम्रैमा, तर पहिला चाहिँ मान्छेहरूलाई त्यति धेरै थिएन, ज्ञान थिएन.
0: मैले यसमा बुझ्न खोजेको, त्यो छाला राम्रो देखाउनुको लागि पनि उपचार गर्न आवश्यक हो कि होइन?
1: त्यो चाहिँ हजुरको पर्सनल डिसिजन हो, पर्सनल बिलिफ हो होइन, मैले नगर्नु पर्दैन भन्न पनि मिल्दैन, त्यो आफ्नो पर्सनल हो. तर यो पनि हाम्रो छाला रोग विशेषज्ञकै अन्डरमै पर्छ.
0: चाया पोतोकै कुरा गर्नु, चाया पोतोले अनुहार त राम्रो नदेखेला,
1: हजुर हजुर,
0: तर त्यसले छालालाई फेरि चाया पोतो गर्दै फेरि धेरै समस्या बढ्ने, अनुहार झन् बिगार्ने हो कि, अथवा चाहिँ अरू चाहिँ केही बिगार्दैन, चाय पोतोले अनुहार राम्रो नदेखिने मात्र हो, ठिकै छ भन्ने मान्छेको लागि उपचार नगर्दा पनि होइन?
1: यस्तो छ हेर्नु, अब हजुरले चाय पोतो भनिहाल्नुभयो, म अलिकति चाय पोतोको बारेमा म कुरा गर्न चाहन्छु. यस्तो छ, अब चाय पोतो भनेको घामले गर्दाखेरि मात्रै नभएर सर्टेन हर्मोनल चेन्जेसहरूले पनि आउँछ प्रेग्नेन्सीमा, कति मान्छेहरूको
0: बहिनीहरू
1: अनि हजुर पछिसम्म रहन्छ, कसैको बिहै नभएको पनि 15-16 वर्ष उमेरदेखि नै पनि आएको देखिन्छ है. यो चाहिँ के छ भने हजुरको लिङ्क छ क्या, अब चाय पोतो त्योभन्दा सबभन्दा टप कारण चाहिँ चाहे बताउने हजुरको घामको किरण विकिरणले गर्दाखेरि हो, अनि घामको विकिरणले गर्दाखेरि हुने असर हेर्दै जाँदा चाहे पोतो त एकदम सुपरफिसियल मात्रै हो, तर त्यसको अझै डिप के हुँदै जान्छ भने त घामको विकिरणले गर्दा हामीलाई छालाको क्यान्सर समेत हुन जान्छ। त्यही भएर त्यो चाहे पोतोबाट बस्नलाई हामीले जुन मोइस्चराइजर लगाउनु, सनस्क्रिन लगाउनु, यो गर्नु त्यो गर्नु भनेर भनिरहेको हुन्छ, त्यो खालि चाहे पोतोबाट मात्रै बस्न नभएर पछि छालाको अझै गम्भीर केही अब त्यो पनि हजुरको त्यो पर्सनल हुनै हो। चाहे पोतो भयो अब हेर्दा नराम्रो त सबैलाई पनि लागिहाल्छ होइन, तर हामीले चाहे पोतोको उपचार गर्दा सनस्क्रिन पनि एउटा मेन स्टे नै राख्छौँ। त्यो सनस्क्रिनले चाहिँ चाहे पोतोलाई मात्रै टार्गेट नगरेर पछि घामको विकिरणबाट हुने अरू धेरै छालाको रोगहरूबाट पनि बचाउन सक्छ। त्यही भएर एटलिस्ट चाहे पोतो छ सनस्क्रिन लाउन सुरु गरिदिनु भनेर भन्दाखेरि मान्छेहरूले मान्न थाल्यो भने त्यो चाहे पोतो त आफ्नो ठाउँमा छँदैछ, त्योभन्दा ठूलो समस्याहरूलाई पनि हामीले त्योबाट बचाउन सक्छौँ।
0: जस्तै अब अरू रोग त खानपिन जीवनशैलीले पनि ग्रेन बनाउँछ होइन, नसर्ने रोग असाध्य पनि धेरै त नसर्नेमा कति सर्ने पनि होला, यो पनि खानपिनले पनि अथवा जीवनशैलीले पनि छालामा समस्या आउने त्यस्तो के हो?
1: जीवनशैलीले त अब भनिहाले पर्सनल हाइजिन सरसफाइले अवश्य नै आउँछ है, तर फेरि पर्सनल हाइजिन
0: धेरै हेभी काम गर्ने मान्छेको अनुहार खुम्चेको कालो हुने त्यस्तो
1: होइन, हेभी काम गरेर होइन, त्यो काम गर्दाखेरि त्यही भनिहाले नि मैले मोइस्चराइजर सनस्क्रिन त्यो प्रोटेक्सनहरू नलगाएर हो।
0: अथवा मान्छे चाहिँ एकदम कमजोर भयो, दुब्लो पातलो भएपछि अनुहार खुम्चेको जस्तो हुने चाउरी परेको
1: हुन्छ भने हजुरको जति दुब्लाउँदै जानुहुन्छ छाला तल कोलाजिन भन्ने हुन्छ, कोलाजिनले चाहिँ हाम्रो छाला बाक्लो देखाउने, मोटो देखाउने र तन्काउने काम गर्छ। दुब्लो हुँदै जाँदा त्यो कोलाजिन पनि घट्दै जान्छ र छाला तलको बोसो इलास्टिसिटी पनि घट्दै जान्छ। जति छालाको इलास्टिसिटी घट्दै जान्छ त्यति नै बढी चाउरी पनि देखिन्छ। त्यही भएर अनि अब हजुरले भनिहाल्नुभयो भारी काम गर्नेको त्यस्तो भन्दा, त्यो भन्दा पनि हामीले काम गर्ने हिसाबले जस्तै रेस्टुरेन्ट यहाँ होटेलहरूमा हाम्रो नर्मल लोकल होटेलहरूमा चाउमिन मोमो परौठाहरू पाउने होटेलहरूमा मैले देख्छु दिदीहरू यहाँ आन्टीहरू होइन चप्पल नलगाइकन हिँडिरहनु भएको छ, खुट्टा फुटिरहेको छ, डक्टर यसको औषधि मलाई दिनु भनेर भन्नुहुन्छ, औषधि दिन्छु तर मैले त्यो दिएको मलमले मात्रै कहिले पनि सन्चो हुँदैन। उहाँहरूले सेल्फ केयर पनि एकदमै जरुरी छ है, रेगुलर हिसाबले क्रिमहरू पनि लगाउनु पर्यो, खुट्टा धुनु पर्यो, घरको मिस्त्रीहरू काम गर्ने सिमेन्ट बालुवाहरू खेलाइरहने मान्छे आउनुहुन्छ बिरामी, कतिजना हस्पिटलमा हात पुरै फुटेको हुन्छ, अब उहाँहरूलाई के भन्ने, अब कामै नगर्नु भन्न मिलेन, छोडिदिनु भन्न मिलेन, हजुर पन्जा लगाएर गर्ने, इभन त्यति ठुलो काम पनि गर्नुहुँदैन। नर्मली घरमै घर गृहस्थीमै हामीले जति नै जे गरे पनि ल म केही काम गर्दिनँ भने पनि अलिकति एक दुईवटा भाँडा यसो धुने, हात धुने, हात खुट्टा धुने, कपडा अलिकति मिच्ने, त्यो त बेसिक काम त स्पेसली महिलाहरूको हुन्छ नै हुन्छ। अब कसरी नगरौँ घरको काम गर्नै पर्छ भन्नुहुन्छ उहाँले, म त्यही भन्छु एटलिस्ट पन्जा लगाएर गर्नुहोस्, अब नगर्नु त भन्न मिल्दैन, एटलिस्ट पन्जा लगाएर गर्नुहोस् र मोइस्चराइजर क्रिमहरू हातमा लगाउने खुट्टामा लगाउने त्यही अनुसारको हुन्छ, फुट्नै पर्छ हात खुट्टा भन्ने छैन।
0: यो वंशानुगत पनि हुन्छ,
1: वंशानुगत पनि हुन्छ यो हात खुट्टा फुट्नेहरू रोगहरू पनि, यो पनि वंशानुगत पनि हुन्छ, कसै कसैको सेतो दुबी आउनेवाला पनि वंशानुगत पनि हुन्छ, अरू पनि छन् धेरै वंशानुगतहरू, कपाल चाँडै झर्ने चाँडै फुल्ने त्यो पनि वंशानुगत हुन्छ, छाला सँगसँगै हाम्रो कपाल र नङ पनि हाम्रो यसैभित्रै आउँछ।
0: भनेपछि अरू रोगको तुलनामा यो छाला रोग चाहिँ कम लाग्ने हो कि, किन डक्टरले पनि पहिलचोटि या बक्क विश्वविद्यालय सोच्नुभयो होइन, धेरै भेटाउँदैनौ, अथवा हामीले थाहा नपाउने हो कि, अथवा छालाको रोग अलिअलि उपचार नगरे पनि चलिहाल्ने हो कि? हो
1: कम लाग्ने त होइन, लाग्ने त छाला रोग पनि लाग्छ मजाले नै, त्यही हो मान्छेहरूले अलिकति सानो भन्दा सानो कुरा पनि हामीले अब घमौरा पनि हामीले पढ्दाखेरि पढ्नुपर्छ भनेपछि त्यो पनि हाम्रो लागि एउटा रोग हो होइन, उपचारको विषय नै भयो त्यो पनि। त्यही भएर मान्छेले कतिखेर चाहिँ उपचार खोज्न हस्पिटल पुग्छ या स्वास्थ्य चौकी पुग्छ या डक्टरलाई खोज्छ भन्ने कुरा हो, त्यो चाहिँ मान्छेहरूमा डिपेन्ड हो। त्यही भएर अहिले एकदमै अब त हाम्रो यहाँ सुविधा पनि सुरु भइसक्यो होइन, त्यही भएर छालाको रोग कम हुने या छालाको अरू रोगभन्दा कम जटिल हुने भन्ने होइन, छालाको रोग पनि माथि भनिहालेँ नि मैले हजुरलाई सुरुमै, माथि देखिने मात्रैलाई मान्छेले छालाको रोग भन्ने सम्झिन्छ है, भित्रैदेखि पनि असर गरिरहेको हुन्छ। त्यही भएर
0: भनेपछि हजुरले अहिले त यहाँ यसो हेर्दाखेरि, यसो मान्छे हेर्दाखेरि कुनै न कुनै छालाको समस्या भएकै मान्छे देख्नुहुन्छ होला है?
1: बाहिर हिँड्दाखेरि मैले भनिहालेँ महिलामा चाहिँ धेरै जसो चाहे पोतोको समस्या छ एकदमै, यहाँ हजुर अहिले बाहिर गएर हेर्नु 100 जनामा 5 जनाले पनि छाता ओढ्नुहुन्न घाममा, तर पानी पर्दा त ओढ्नुहुन्छ सबैजनाले, हजुरले पनि ओढ्नु, पानी पर्दा ओढ्नुहुन्न त हजुर, पानी पर्दा त ओढ्नुहुन्छ।
0: अर्को कुरा यो अब छालाको रोगको कुरा गर्दाखेरि अब हामी सबैभन्दा धेरै डराउने पहिलेदेखि भएर कुष्ठ रोग भन्छौँ, कुष्ठ रोगको त अहिले नेपालमा सरकारले निशुल्क उपचारको व्यवस्था गरिदिएछ, छालाको अन्य रोगको उपचार गर्दाखेरि अब अलिकति खर्चिलो हुन्छ पनि भन्छन्, त्यो खर्चिलो पनि हो विषय
1: खर्चिलो भन्दा पनि अब हजुरको कस्तो रोग के सुविधा हजुरले खोजिरहनु भएको छ है अब हजुरले अघि भन्नुभयो
0: जस्तो हामी सामान्य ए मेरो दाँत त धेरै लामो भयो डाक्टरलाई आज मैले 800 1200 औषधि खाएँ भनेको सुनिन्छ धेरै पहिला त बाहिरको डाक्टरलाई किलिङमा भेट्ने त्यस्तो चलन थियो होइन
1: त्यो पनि हो एउटा किनभने पहिला कोही हुनुहुन्थ्यो यहाँ छाला रोग विशेषज्ञ छाला रोग हेर्ने भनेको यहाँ 2-3 यहाँ ठाउँमा आउनुहुन्छ महिनाको एकचोटि डाक्टरहरू आउनुहुन्छ हेर्नुहुन्छ प्राइभेटमा गएपछि त्यसै पनि अलिकति खर्च बढ्ने नै भयो है तर छालाको रोग लाग्यो या छालाको उपचार गर्नु पर्यो भन्दैमा अरू रोग या अरू औषधि भन्दा एकदमै महँगो भन्ने चाहिँ हुँदैन अब हजुरले त्यो रोग बाहेक अब सौन्दर्यतिर जानुभयो कस्मेटिकपट्टि जानुभयो भने त्यो अवश्यै महँगो पर्छ त्यो है तर नर्मल छालाको रोगको औषधिहरू अरूभन्दा एकदमै बढी महँगो हुन्छ भन्ने त्यस्तो चाहिँ छैन अहिले त बिमाले पनि हाम्रो धेरै औषधिहरू कभर गरिरहन्छ त्यही भएर
0: अर्को डाक्टर साहब यहाँले अघि पनि भन्नुभयो पर्सनल हाइजिन वातावरणले पनि डिपेन्ड गर्छ भन्नुभयो होइन अहिले मान्छेहरू अब धेरै त अहिले कृषि सिर्सी पनि छोडिसक्यो सरसफाइ टिपटपै भएर हिँडिरहेका हुन्छन् बरु अब स्विमिङ पुलमा गइरहेछन् होइन अहिले चाहिँ अब कतिपय ठाउँमा चाहिँ शरीरमा माटो दलेर मड थेरापीको उपचार गरेर पनि यो के सञ्जोग गरेर भन्ने हुन्छ यो कस्तो कन्ट्रोभर्सी जस्तो कि सफा हुनुपर्ने हो कि माटोले छोपेर बस्नुपर्ने कि यो कसरी हुन्छ
1: होइन पहिला अब यस्तो पनि भन्छन् कतिले अब पहिला चाहिँ हजुरको हाम्रो अब घर आँगन सबै माटो साटोको हुन्थ्यो सिमेन्टेड हुँदैन थियो प्रायः होइन घरै पक्का भए पनि आँगन त सबैको म्याक्सिमम माटोकै हुन्थ्यो अनि अहिले मैले यस्तो पनि भने सुनेको छु बच्चाहरूलाई मेरो बच्चाले त माटो खेल्न पाएन यसको त इम्युनिटी लो हुन्छ होला भनेर पनि जस्तो पनि हुन्छ त्यो एउटा होइन हुनु पनि पर्छ नेचुरल एउटा नेचरको एक्सपोजर जरुरी पनि छ हामी सबैलाई है त्यो हुनु पनि पर्दछ तर सँगसँगै हजुरको अब मड थेरापी नै चाहिन्छ त्यो सरसफाइको त्यो उसको लागि योबाट बस्न छालाको उसबाट बस्न भन्ने
0: मैले यहाँ जोडेन हामी अब सरसफाइ कुरा गर्छौँ अब हाम्रो अहिले त यो सामाजिक सञ्जाल सजिलो भावनाले देखिन्छ होइन अब राम्रो राम्रो मान्छेहरू मन्त्रालयको सचिवसम्म भइसकेका मान्छेहरू पनि ए हामी त मड थेरापी लिएर यो कति दिन कहाँ यहाँ बसिरहेको छु भनेर आइरहेको हुन्छ
1: त्यसको
0: माटोले चाहिँ के छालालाई राम्रो गर्ने हो कि त्यो विशेष माटो केही मिसाएको औषधि राखेर बनाएको
1: त्यो पनि हुन्छ होला केही अब त्यो बारेमा चाहिँ मलाई अलिकति ज्ञान भएन
0: अब अर्को कुरा यो अब छालाको समस्या भनेको त अब शरीरको देखिने भाग अनुहार पनि हुन्छ अब छोपेर राख्नुपर्ने ठाउँमा पनि छाला चाहिँ समस्या हुन्छ होइन हाम्रो जस्तो समुदायमा बिरामीहरूको व्यवहार कस्तो पाउनु भएको छ सजिलै मलाई यो समस्या छ भनेर आउने खालको छ कि अथवा त्यस्ता बिरामी तपाईँका पुग्ने भएको छैन कति लजाउने
1: होइन हो त्यस्तो पनि हुनुहुन्छ धेरै जस्तो अब जस्तै मैले भनिहालेँ हजुरलाई भुतो जस्तो रोग दाँत यस्तो कुराहरू प्राय दाँत स्पेसली हजुरको के हुन्छ भने पसिनाले गर्दाखेरि आउने पसिनामा बस्ने हुन्छ त्यो फङ्गस है त्यही भएर त्यस्तै काखी जाङहरू त्यस्तो तल होइन हाम्रो इनर ऊ एरियाहरूमा अनि महिलाहरूको छातीको तलपट्टि त्यस्तोमा आउने हुन्छ त्यही भएर अलिकति देखाउन लाज मान्ने पनि हुनुहुन्छ तर अब त्यही अनुसारको काउन्सिलिङ गरेर ऊ गरेर तर आउनुहुन्छ अहिले अलिक खुलेर आउन थाल्नु भएको छ इभन अब म महिला डाक्टर भए पनि होइन पुरुषहरू कोही कोही चाहिँ अलिक अप्ठ्यारो मान्नुहुन्छ तर त्यस्तो काउन्सिलिङ गरेर ठिक छ देखाउनुपर्छ भनेपछि खुलेर देखाउने उसमा पनि आउनुहुन्छ आजकल चाहिँ
0: अर्को अब कतिपय चाहिँ अब हाम्रो जस्तो समाजमा बिरामीहरूको गलत व्यवहार पनि हुन्छ कि
1: हजुर
0: जस्तो हामीले सुनिरहेको छौँ हजुरले सुन्नुभयो होला एभ्रिडे काम गर्ने महिलाहरूले हरेक दिन जस्तो जीवनजल खाने
1: हजुर
0: काममा पसिना आउँछ भारी बोक्नुपर्छ भने हरेक दिन जीवनजल दैनिक जस्तो सेवन गर्ने होइन अब कतिपय हामीले महिनावारी रोक्नको लागि पिस लगाएका औषधिहरू निरन्तर खाइराख्ने अब कसैलाई जाडोको डर छ भने त्यो जाडो सिजनभरि खाएर चाहिँ मेन्सिनेसन रोकिराख्ने होइन त्यस्ता कुरा नि हुन्छन् अब कतिपयले औषधि राम्रोसँग नखाइदिने पनि हुन्छ छालाका बिरामीहरूको त्यस्तो गलत व्यवहारहरू के पाउनु भएको छ भनेको नमान्ने अथवा यस्तो अब एभर्सनको लागि अरू चिजहरू होइन अनावश्यक चिजहरू प्रयोग गरेर ज्यान जोखिममा जाने त्यस्तो पनि हुन्छ यस्तो खालको केही छ छालाका
1: यहाँ चाहिँ बेसिक मैले पहिला भनेको जस्तै हजुरलाई त्यही मैले भने नि प्र्याक्टिस एक दुईवटा औषधिको त्यस्तो गलत प्र्याक्टिस छ जाने माग्ने लगाउने होइन त्यसले गर्दा पनि हुन्छ अनि अर्को भनेको सरसफाइसँग अलिकति म जोड्न चाहन्छु हजुरलाई सरसफाइ भन्दैमा मैले भनेको थिएँ म त सधैँ नुहाउँछु डाक्टर साहब सधैँ गरे हुन्छु किन मलाई मेरो ठिक भइरहेको छैन त लुतो भनेर पनि आउनुहुन्छ
0: यहीमा हात त हामी सधैँ धुन्थ्यौँ
1: हजुर
0: कोरोना आएपछि थाहा भयो कि हात कसरी धुनु पर्दो रहेछ होइन
1: हजुर
0: अब तपाईँ त छालाको विशेषज्ञ डाक्टर पनि होइन यो अलिकति खुलेर भनिदिनु नुहाउने
1: हजुर यस्तो फेरि नुहाउने नुहाउने भन्दा हुँदै डेली नुहाउनु भन्नुभएको छ डाक्टर साहबले डेली नुहाउनु भन्नुभएको छ भन्दै दिनदिनै बिहान बेलुकै साबुनले पुरा घोटी घोटी त्यसरी पनि ननुहाउनु होला होइन किनभने जाडोमा स्पेसली जुन हामीले एक्जेमा भन्छौँ एउटा डर्मेटाइटिस एक्जेमा भन्छौँ छालाको त्यो भएको बिरामीलाई चाहिँ धेरै पानीमा पनि नगर्नु इभन हप्ताको 3 मात्रै नुहाउनु भन्ने पनि त्यही भएर त्यो छुट्टा छुट्टै सल्लाह दिइन्छ तर अहिले स्पेसली गर्मीलाई फोकस गर्दाखेरि चाहिँ हामीले हामीले फेरि घुमी फेरि हामी दार लुटोमै गइरहेछौँ होइन. के हुन्छ भने मैले भनिहालेँ अघि पसिनामा बस्ने हुन्छ भने, त्यही भएर हामीले कति आउनु भएको छ बिरामीहरू मसँग कि यति धेरै भइसक्यो, मैले महिनादेखि औषधि खाइ पनि रहेको छु लगाइ पनि रहेको छु तर ठिक भएन डाक्टर भनेर भन्नुहुन्छ. अनि मैले उहाँहरूलाई औषधि दिने हजुरलाई मैले पनि त्यही हो, अर्को डाक्टरले पनि त्यही नै दिनुभयो है. मैले दिने सल्लाह एक्स्ट्रा भनेको चाहिँ उहाँहरूलाई के हो भने, अहिले स्पेसली गर्मीमा राति सुत्ने बेलामा जिउ पखालेर सुत्ने, चाहे बिहान नुहाउनुहोस् ननुहाउनुहोस् जे गर्नुहोस् राति सुत्ने बेलामा पसिना लिएर नसुत्नु होला है. लगाएको लुगा सधैँ फेर्ने, धोएपछि घाममा सुकाउने.
0: छालाको समस्या भइसकेका एलर्जी भएका मान्छेले मात्रै कि सबैलाई,
1: सबैलाई अहिले सकेसम्म चाहिँ सबैलाई नै भयो.
0: कति पहिले त अब दिउँसो प्रचण्ड गर्मीमा तातेको हुन्छ, झ्यामै चिसोमा हाल्दा झन् मान्छे
1: दिउँसो भयो भने होइन, खालि सुत्नु भन्दा पसिना चाहिँ पखालिनु,
0: दिउँसो जिउ धेरै तातोमा हुन्छ, हाम्रो यहाँ त 40-41 डिग्रीमा हुन्छ होइन, त्यो हुन्छ. अनि साँझ चिसोले अब पानीले तातोले दुख्नु हुने कुरा होइन, चिसोले नुहाउनु पर्छ, दिउँसो तातो राति चिसोले गर्दा स्वास्थ्यमा अरू खालको समस्या आउँछ कि भन्ने पनि
1: एकदमै अहिले खासै फरक चाहिँ नपर्ला.
0: यो बच्चादेखि बुढासम्म सबैको लागि
1: हजुर गर्न सकिन्छ. अब अवस्था हेरेर होइन, अब चिसै लागिरहेको बेलामा पनि गरेको गरे गर्नुपर्छ भन्ने छैन, या अब नर्मल सबैलाई केही नगरी पनि या दिनको एकचोटि नगर्दा पनि ठिकै छ भने पनि गरिरहनु पर्दैन. मैले स्पेसली उहाँहरूलाई फोकस गरेको, जसलाई यस्तो दाद लुतोको समस्या छ होइन, उहाँहरूलाई नै फोकस गरेको कि राति सुत्ने बेलामा पसिना जिउ पखालेर सुत्ने, फेरेको कपडालाई जुन धोइन्छ धोएर अहिलेको यो घाममा त हजुरले आधी घण्टा एक घण्टामा सुक्छ, तर त्यो नउठाउने कपडा, घामले गर्दाखेरि फङ्गस भन्ने जुन फङ्गसले गर्दाखेरि त्यो दाद हुने हो, फङ्गस चाहिँ घामले एकदमै नष्ट गर्नलाई घाममै राख्नुपर्छ कपडा. त्यही भएर अहिले स्पेसली सबैले नुहाउनै पर्छ भन्ने होइन, स्पेसली त्यो समस्या भएको मान्छेहरूले चाहिँ यति तीन कुरा चाहिँ एकदमै फोकस गर्नुपर्छ. म सबैलाई नै भन्ने गर्छु, बेलुका जिउ पानीले पखाल्ने, कपडा सधैँ फेर्ने र फेरेको कपडालाई धोएर घाममा मजाले सुकाउने.
0: अब हामी कुराकानी करिब अन्त्यतिर पुग्यौँ. पहिला त हाम्रो नामै लिनुपर्छ, जिरा साक्य हुनुहुन्थ्यो नेपाल राज्यमा, करिब करिब पश्चिम नेपाल भरिको छालाको विशेषज्ञ डाक्टर उहाँ नै हुनुहुन्थ्यो 15-20 वर्ष अगाडि कुरा गर्दा होइन. अहिले अरू ठाउँमा अरू थप्पी टिका गर्न त पहिलो हुनुहुन्छ, अघि दुई दिन अस्पताल भन्नुभयो के अरे सेवा दिने तपाईँले, सेवा गराएर कतिको आइराखेका छन्, कहाँ कहाँ सेवा दिइराख्नु भएको छ यो पनि भनिदियो भने हामीलाई श्रोताहरूलाई.
1: हजुर, अहिले चाहिँ म टिकापुर हस्पिटलमा, अब सरकारी विधा नपर्दाखेरि, पर्यो भने बेग्लै कुरा हो, नभए नपर्दा हरेक हप्ताको सोमबार र बिहिबार हुन्छु. अब कहिले
0: 8 नम्बर कोठामा
1: हुन्छु है, त्यहाँ हजुरहरूले सोध्न सक्नुहुन्छ छाला रोगको कति नम्बर कोठा भनेर, 8 नम्बरको. अनि अब इफ इन केस त्यो बारमा कुनै सरकारी विधा केही पर्यो भने कहिले काहीँ तलमाथि हुन्छ. त्यो बाहेक अरू दिन चाहिँ म आफ्नै यही नैनातारा मेडिकलमा हजुरहरूले सबैले पाउन सक्नुहुन्छ मलाई. त्यो बाहेक चाहिँ म सुखड जान्छु एउटा, त्यो चाहिँ महिनाको एक एकचोटि मात्रै हुन्छ भिजिट. सुखडमा एउटा सिएस हस्पिटल भन्ने छ, र साथसाथै महेन्द्रनगरको भरोसा केयरमा पनि जान्छु.
0: हाम्रो अडियन्सहरूलाई के भन्नु छ भने संक्षिप्तमा राख्न सक्नुहुन्छ.
1: म पनि पहिलोचोटि टिकापुरमा अब सेवा दिन आएको छु होइन, यहीँको घर बुहारी छोरी भएर टिकापुर हस्पिटलमा हरेक हप्ताको सोमबार र बिहिबार 8 नम्बर कोठामा छाला तथा यौन रोग विशेषज्ञ म डाक्टर प्रकृति बरालाई भेट्न सक्नुहुन्छ. सबै टिकापुरवासी र अरू पनि जति पनि सुन्ने हाम्रो महानुभावहरू हुनुहुन्छ सबैलाई एकदमै स्वागत छ, आउनुहोस् सुविधा लिनुहोस्.
0: हस्, आफ्नो महत्वपूर्ण समय सामुदायिक रेडियो टिकापुरलाई दिनुभयो. छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराललाई धेरै धेरै धन्यवाद दिँदै म प्रस्तोता एकेन्द्र तिमिल सेना पनि बिदा हुन्छु. नमस्कार.

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते र 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
1: आइहो बड्डो, घर कहिया सिर्जैबो? पाछसे शुरू करल मने घर सिजार सेकल।
2: अरे का करूरी बुढ़िया, कठुआ खोजत खोजत परेशान हो गिल बाटू। मिलबो मिलबो नी करत का कहना हो का
1: मिस्तरान बर्जन हो का ना घर हेरो ना पट्टा सुगुर बनेल बाट आलमोनियम के मुआ का द्वार लगा का टूफे ओस्ट बनी हो ना वट्र फे पटानी हुई कि गुंगवा बुढ़ो हो ना कबू कहूँ घूम जाए था पाए।
3: यूपीभीसी ब्रांड के मौका द्वार पार्टिशन स्टील की रेलिंग आगे पानी हो घाम से नहीं बिगड़ना खोले बेरो बंद करे बेर आवाज नहीं ना विशेषता हुई मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा दे।
2: मिलन अल्मोनियम एंड ग्लास हाउस जमरा के उपार टीकापुर कैलाली प्रोप्राइटर मोहन राज भाट मोबाइल नंबर 98 48 51 43 26।
4: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcticapur@gmail.com।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: किजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ टीकापुर अस्पताल टीकापुर कैलाली

0: के तपाईँ चाया, डन्डीफोर, दाद, एलर्जी, कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
1: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू यही असार 13 गते दोस्रो शनिबारका दिन मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
0: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने।
1: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार
0: छाला रोग विशेषज्ञ डाक्टर मनिष मेडिकल टिकापुरमा आउँदै हुनुहुन्छ। साथै प्रत्येक दिन एमबीबीएस फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
1: स्थान: मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क फोन नम्बर 98600710024 र 98046777।
0: के तपाईलाई थाहा छ,
2: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
2: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
0: विस्तारै गर्दा हुँदैन?
2: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते र 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: टिकापुर नगरपालिकाको सूचना।
1: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2078 बमोजिम करतिरी नगरको विकास निर्माणमा सहभागी बनाऊ।
0: नगरपालिका कार्यालयलाई तिर्नुपर्ने सम्पूर्ण कर चुक्ता नगरे नगरपालिकाबाट प्रवाह गरिने कुनै पनि सेवा सुविधा उपलब्ध गराउन नगरपालिका कार्यालय बाध्य हुने छैन।
1: कर तिर्नु सबै नगरवासीको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो।
0: त्यसैले कर तिरौं सभ्य र जिम्मेवारी नागरिकको परिचय दिऊ।
1: समयमै कर तिरौं जरिवानाबाट बचौं।
0: कर सम्बन्धी विस्तृत जानकारीका लागि टिकापुर नगर

0: लाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
1: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
2: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

0: टल हुटिन कैक आनल झोला जसका टच बाटिन यी बुढक ढङ कब्बु पसल छानकन झोला नि आन स्याक ठुइ
1: लिया लिया मैं अब भी जेबू रख गई झोला उद्योग में रख गई झोला उद्योग झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ल झोला है मर्म फेंकरा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रत गैया संपर्क मोबाइल नंबर 98484-22373
3: के तपाईँ चाया डन्डीफोर दाद एलर्जी कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ
4: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू यही असार 13 गते दोस्रो शनिबारका दिन मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ
3: मनिष मेडिकल हलमा पाइने सेवाहरू अनुहारमा चाया डन्डीफोर चिरा परेको फुस्रो र कालो दाग देखिने समस्या कपाल चिलाउने चाया पर्ने डेन्ड्रफ कपाल झर्ने रौ नजम्ने तालुको रौ झर्ने समस्या अनुहार खस्रो हुने फुट्ने चिरा पर्ने अनुहार बाङ्गो हुने समस्या छालामा एलर्जी आउने चिलाउने दुख्ने घाउ दुबीको समस्या लाटो र फुस्रो दाग देखिने पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने इक्जेमा सोरियासिस गोलो दाग बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने चिलाउने धातु खस्ने सेतो पानी बग्ने यौन दुर्बलता शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने
4: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार
3: छाला रोग विशेषज्ञ डाक्टर मनिष मेडिकल टिकापुरमा आउँदै हुनुहुन्छ साथै प्रत्येक दिन एमबीबीएस फिजिसियन डाक्टरद्वारा पेट छाती मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ
4: स्थान मनिष मेडिकल हल अस्पताल रोड टिकापुर एक कैलाली सम्पर्क फोन नम्बर 98600-71024 र 98046-77417

0: ईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी सामान्य चिकित्सा नेत्र विज्ञान डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी
1: नेत्र विज्ञान ओए
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969900044 9857880044 र 9762833921 वेबसाइट www.mahakalishikshalaya.edu.np।
2: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
0: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
0: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
2: जनरल फिजिसियन विशेषज्ञ सेवा,
0: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
2: रोग सेवा,
0: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
2: मनोचिकित्सक विशेषज्ञ सेवा,
3: हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार,
2: र सिटी स्क्यान सेवा,
0: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
2: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
0: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
2: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
0: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
2: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
0: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
2: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
0: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 0915604888, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 9762484538, उपेन्द्र शाह 9821607254 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 9857583322 मा खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: बैंकले कभैले कसै अवस्था मिलै तमरो एटीएम मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन। यदि कसैले कसै माध्यम बठियाईलाई तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या उहिले तुमलाई ठग्दु खोज्जाछ। सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित गरौं। उनीहरू विवरण मागिभर बैंकमी सोधौं, सतर्क रहौं, ठगी बठिए बचौं।
1: सिद्धार्थ बैंक बठियाई, जनहितमै जारी सन्देश।
2: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।
3: टीकापुर अस्पतालमा अपाङ्गता पहिचान, स्वास्थ्य परीक्षण तथा पुनस्थापना, निशुल्क घुम्ती शिविर हुने बारेको सूचना। विकलांग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र र सिद्धार्थ बैंकको आयोजनामा 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाहरूका लागि अपाङ्गता पहिचान, स्वास्थ्य परीक्षण तथा पुनस्थापना, घुम्ती शिविर हुने जानकारी गराइन्छ। घुम्ती शिविरमा जाँच गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैताला भित्र बाहिर फर्केको, आगोले पोलेर अङ्गहरू एक आवसमा टाँसिएको, खुट्टा लुलु वा कमजोर भएको, भाँचिएको, हड्डी बाङ्गो भएको वा हड्डी नजोडिएको, हड्डी पाकेर लामो समयदेखि टी पाइरहने, ढाड बाङ्गो वा कुप्रो भएको, औंलाहरू एक आवसमा टाँसिएको वा बढी भएको, ओठ तथा तालु फाटेको, शरीरका विभिन्न जोर्नीहरू दुख्ने, सुनिने, बाङ्गो भएको वा खुस्किएको, अर्थोपेडिक सहायक सामग्री तथा मङ्गहरूको आवश्यकता भएकाहरू। घुम्ती शिविर हुने मिति 2083 असार 12 गते। स्थान टीकापुर अस्पताल। समय बिहान 9 बजेबाट। अस्पतालबाट दिएको कुनै कार्ड, रिपोर्ट वा लगाउन दिएको सहायक सामग्री भएमा लिएर आउनुहोला।
4: थप जानकारीका लागि राजाराम चौधरी 98480899176, ललिता उपाध्याय 97656410044, टीकापुर नगरपालिका स्वास्थ्य शाखा 98512034090 सम्पर्क गर्नुहोला।
5: तिमी टोयलेटबाट आउन त ढिला भयो नि सन्जु, के समस्या भयो र?
6: केही भएको छैन सर, टोयलेटको छेउमा सर्प देखे, डर लागेर फर्किन लागेकी थिए। एकछिनसम्म कुर्दा पनि हलचल गरेन। मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोयलेट गएर आएकी।
5: मरेको सर्पलाई चलाउन त चलाएनौ नि?
6: चलाइन सर।
5: विद्यार्थी भाइ बहिनीहरू, तिमीहरूले पनि कहीँ कतै मरेको सर्प देख्यौ भने त्यसलाई चलाउनु हुँदैन है। सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुँदैन। जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन।
7: सर, मरेको सर्प भेटियो भने के गर्ने त?
5: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुन सक्छ, अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन, बरु अलि लामो लठ्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ।
8: मरेका सर्पहरूबाट सावधान रहनुहोस्। मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस्। मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्।
9: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
10: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: बालक हराएको सूचना टिकापुर नगरपालिका वार्ड नम्बर 1 भोपु कमिया शिविर टोल बस्नी मायाराम चौधरी र निशा चौधरीका छोरा 10 वर्षीय गोलु भनेर चिनिने रिदम चौधरी वर्ण गहुँ गोरो उचाई करिब 4 फिट दुवै कानमा सुन लगाएको हरियो टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएको अवस्थामा यही असार 5 गते घर नजिकै फुटबल खेल्न जान्छु भनी हिँडेकोमा हालसम्म नफर्किएकाले देख्नुहुने वा भेटाउनुहुने महानुभावले फोन नम्बर 9824-6125-9825-6093-96 वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन हुन हार्दिक अनुरोध गरिन्छ।
5: टिकापुरको विकासका लागि के गर्दैछ नगरपालिका?
6: नगर विकासका लागि नगरवासीको दायित्व के हुनुपर्छ?
7: नगर विकासमा नागरिकको सहभागिता कसरी बढाउने र नगरपालिकाको काम कारबाही र सेवा प्रवाह बारे जानकारी दिने कार्यक्रम हाम्रो टिकापुर।
5: टिकापुर नगर कार्यपालिकाको सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन कार्यक्रम हाम्रो टिकापुर हरेक साताको बिहिबार बिहान 7:30 बजे र पुनः प्रसारण
8: बिहिबार दिउँसो 3 बजे सुन्न सक्नुहुनेछ।

0: लुबाट कसरी बच्ने?
1: बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
0: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
1: बिरामीले पटक पटक गरी पानी पिइ राख्नुपर्छ।
0: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
1: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
0: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
1: नरम मुलायम सुतीको कपडा लगाउने।
0: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखो छहारीमा मात्र गर्ने
1: र बालबालिका, वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
2: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही असार 20 गते तेस्रो शनिवार को दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।
4: बालक हराएको सूचना। टिकापुर नगरपालिका वार्ड नम्बर 1 भोपुकमिया शिविर टोल बस्ने मायाराम चौधरी र निशा चौधरीका छोरा 10 वर्षीय गोलु भनेर चिनिने रिदम चौधरी, वर्ण गहुँ गोरो, उचाइ करिब 4 फिट, दुवै कानमा सुन लगाएको, हरियो टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएको अवस्थामा यही असार 5 गते घर नजिकै फुटबल खेल्न जान्छु भनी हिँडेकोमा हालसम्म नफर्किएकाले देख्नुहुने वा भेटाउनुहुने महानुभावले फोन नम्बर 98 24 61 25 95, 98 25 60 73 96 वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: आई बुढल्ला सुन्टो कि नै वनन्डे गज आगिली न अब समय एक ठो घर गहना नै हो बनाइना हुने न पट्टा नि पैना त
5: अरे गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
4: तुहार बाटस तरह तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बनाका आन्छे कि कत्रा सुघर बनाका अनला बाटी
5: ए ले ले ठीक है बा चल हाली भात वट खाई आओ जाई कहूँ सामुएल ज्वेलर्स में घर गहना बनाई। सामुएल ज्वेलर्स बलभद्र चौक टिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
4: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए ओ ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 9864141268 और 9846649261।

0: मिर्जापुर अस्पताल में छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आने बारे सूचना। टीकापुर अस्पताल में छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: सबै कुरा पाउने रहेछ भाउ, के पाउँछ त्यहाँ?
2: ए त्यहाँ त्यहाँ त नलका मोटर, भक्त राजु, घरमा लाउने कलर सबै पाइन्छ।
3: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
4: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
1: भन्दै सबै कुरा पाउने रहेछ।
5: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
6: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
7: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
5: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98148602004।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
0: हो र हो नि इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: लैंगिक हिंसा कुनै परिवारको निजी विषय होइन यो मानव अधिकारसँग जोडिएको विषय हो यसका लागि नेपालमा थुप्रै कानूनहरू बनेका छन्
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 पीड़कलाई 3,000 देखि 25,000 जरिवाना र 6 महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान छ
4: सामाजिक सञ्जालबाट हिंसा गरेको पाइएमा विद्युतीय कारोबार ऐन 2063 अनुसार पीड़कलाई 3,00,000 जरिवाना र 5 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ
5: मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 पनि पीड़कलाई 2,00,000 जरिवाना वा 20 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ
4: घरेलु हिंसा कसुर र सजाय नियमावली 2067 अझ पीड़कलाई घर बाहिर राखेर पीड़ितलाई संरचना आदेश दिन सक्ने प्रावधान समेत उल्लेख गरिएको छ
6: त्यसैले हिंसा रोकौं सम्मान समानता र न्यायुक्त समाज निर्माण गरौं
5: सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय महिला समुत्थान परियोजना धनगढ़ी कैलाली

0: बैंकले कभैलाई कसै अवस्था मिलै तमरो एटीएम मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन। यदि कसैले कसै माध्यम बठियाईलाई तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या उहिले तुमलाई ठग्दो खोज्जाछ। सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित हरू उनीहरू विवरण मागी भर बैंकमी सोधौं सतर्क गरौं ठगी बठिए बचौं।
1: सिद्धार्थ बैंक बठियाई जनहितमी जारी सन्देश।
2: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई।
3: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त भाउ के पाउँछ त्यहाँ?
4: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
5: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
6: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
3: भनेदेखि सबै कुरा पाउने रहेछ।
7: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
8: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
7: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
10: ए रुम गाउँको छिटो बोली।

ए हीरा खेतै भरी पैसा फल्छ रुखैमा, टिप्ने अरू खेता लाछन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी झ

0: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
1: बालक हराएको सूचना। टिकापुर नगरपालिका वार्ड नम्बर 1 भुपुकमिया शिविर टोल बस्नी मायाराम चौधरी र निशा चौधरीका छोरा 10 वर्षीय गोलु भनेर चिनिने रिदम चौधरी, वर्ण गहुँ गोरो, उचाइ करिब 4 फिट, दुवै कानमा सुन लगाएको, हरियो टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएको अवस्थामा यही असार 5 गते घर नजिकै फुटबल खेल्न जान्छु भनी हिँडेकोमा हालसम्म नफर्किएकाले देख्नुहुने वा भेटाउनुहुने महानुभावले फोन नम्बर 98 24 61 95 98 25 60 73 96 वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
2: आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
3: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमी त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
2: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
3: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01 5970 2170 सम्पर्क हर्या।

0: हेर रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
1: हो नि। बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
1: कुरा बुझ्यो होइन त तिमीहरूले? चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 र 20 शनिबारका दिन बिहान ठिक 10:30 अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
4: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
5: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
4: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
5: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
6: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
4: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
7: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
8: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
5: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-58-28।

0: जनहितका लागि प्रस्तुत सन्देश।
1: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते र 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युतो आएको छ, कसो हो त जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगइकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँची गयो।
0: यतिका लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्छन् त्यहाँ।
1: आज त सन्तेका बाले मनकै कुरो हर्यो, त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
4: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
5: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
3: डेलिभरीका लागि
5: ड्रिंकिङ वाटर एक्वा शीतल
3: टिकापुर कैलाली,
6: सम्पर्क मोबाइल नम्बर 9870-10672। स्वास्थ्यका लागि पानी।
7: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
8: यो ओसीएमसी भनेको के आयो फेरि?
9: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
8: ओसीएमसीले के सहयोग गर्छ त?
9: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
10: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584-89213, इमेल ocmcticapur@gmail.com।

0: चुरे जोगाउ पानीका मुहान बचाउ वन विनाश र अवैध उत्खनन रोकौं हरियाली बढाउं चुरेको संरक्षण हाम्रो दायित्व हो समृद्ध र सुरक्षित भविष्यको आधार हो राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश
1: जिगापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ टीकापुर अस्पताल टीकापुर कैलाली
2: गरेको भए होइन गरिहाल्नुस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
3: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनान्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
2: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
3: शिखर इन्स्योरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ
3: ई सेवा सबै सधैँ सँगै

0: ए रोक रोक रोक
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिन सम्म अनलिमिटेड रे
2: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस् एनसेल नेपालकै लागि
4: टिकापुर अस्पतालमा अपाङ्गता पहिचान स्वास्थ्य परीक्षण तथा पुनस्थापना निशुल्क घुम्ती शिविर हुने बारेको सूचना विकलांग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र र सिद्धार्थ बैंकको आयोजनामा 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाहरूका लागि अपाङ्गता पहिचान स्वास्थ्य परीक्षण तथा पुनस्थापना घुम्ती शिविर हुने जानकारी गराइन्छ घुम्ती शिविरमा जाँच गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैताला भित्र बाहिर फर्केको आगोले पोलेर अङ्गहरू एक आवसमा टाँसिएको खुट्टा लुलो वा कमजोर भएको भाँचिएको हड्डी बाङ्गो भएको वा हड्डी नजोडिएको हड्डी पाकेर लामो समयदेखि पी पाइरहने ढाड बाङ्गो वा कुप्रो भएको औंलाहरू एक आवसमा टाँसिएको वा बढी भएको ओर तथा तालु फाटेको शरीरका विभिन्न जोर्नीहरू दुख्ने सुनिने बाङ्गो भएको वा खुस्किएको अर्थोपेडिक सहायक सामग्री तथा मङ्गहरूको आवश्यकता भएकाहरू घुम्ती शिविर हुने मिति 2083 असार 12 गते स्थान टिकापुर अस्पताल समय बिहान 9 बजेबाट अस्पतालबाट दिएको कुनै कार्ड रिपोर्ट वा लगाउन दिएको सहायक सामग्री भएमा लिएर आउनुहोला
5: थप जानकारीका लागि राजाराम चौधरी 98480899176 ललिता उपाध्याय 97656410044 टिकापुर नगरपालिका स्वास्थ्य शाखा 98512034090 सम्पर्क गर्नुहोला
6: लुबाट कसरी बच्ने बाहिर निस्कदा टाउको कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने
7: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने
6: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ
7: कहिले पनि खाली पेट बस्नु हुँदैन यसले समस्या थप बढ्न सक्छ
6: गर्मी मौसममा काँक्रो प्याजको रस बेल आँप कागतीको शर्बतको सेवन गर्नुपर्छ
7: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने जस्तो चिया कफी सोडा जस्ता पिय पदार्थ
6: नरम मुलायम सुतीको कपडा लगाउने
7: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
6: र बालबालिका वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं
8: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: मा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमरत्न नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्ष प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू:
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
1: नेत्र विज्ञान ओए।
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969-59-0044, 98-587-80-044 र 97-642-33-921। वेबसाइट www.mahakalishikshalay.edu.np।
2: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकला सुकाया हुन्छ र
3: कहिले कोही बिरामी कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग
4: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ हो तलाई?
3: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लागे हुन्छ, खानै सक्दैन।
4: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
5: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
7: ए रजनी, त्यहाँ पल बाँसको लामो लौरो छ, छिट्टो लिएर आऊ त।
8: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
7: एउटा सर्प छ कि कुखुराको फार्मनिर, त्यसलाई लौरोले तसाए भाग्थ्यो कि, छिटो ल्याऊ न।
8: सर्पलाई चिट्याउनु चलाउनु हुँदैन नि, नत्र हामीलाई बस्न सक्छ, बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला।
7: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी।
8: फार्ममा किरा फट्याङ्ग्रा मुसा सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त, सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु तपाईँलाई डस्ला टाढै बस्नु है।
7: हो हुन त, के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। ले, सर्प त आफै फर्किएर बारीतिरै गयो।
8: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अनजानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
9: सर्पबाट टाढा रहनुहोस्, सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन, तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
10: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
11: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: बालक हराएको सूचना टीकापुर नगरपालिका वार्ड नम्बर एक भूपू कमैया शिविर टोल बस्नी मायाराम चौधरी र निशा चौधरीका छोरा 10 वर्षीय गोलु भनेर चिनिने रिदम चौधरी वर्ण गहुँ गोरो उचाई करिब 4 फिट दुवै कानमा सुन लगाएको हरियो टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएको अवस्थामा यही असार 5 गते घर नजिकै फुटबल खेल्न जान्छु भनी हिँडेकोमा हालसम्म नफर्किएकाले देख्नुहुने वा भेटाउनुहुने महानुभावले फोन नम्बर 9824615595 9825603396 वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
1: के तपाईँ चाया डन्डीफोर दाद एलर्जी कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
2: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू यही असार 13 गते दोस्रो शनिबारका दिन मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
1: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया डन्डीफोर चिरा परेको फुस्रो र कालो दाग देखिने समस्या कपाल चिलाउने चाया पर्ने डेन्ड्रफ कपाल झर्ने रौ नजम्ने तालुको रौ झर्ने समस्या अनुहार खस्रो हुने फुट्ने चिरा पर्ने अनुहार बाङ्गो हुने समस्या छालामा एलर्जी आउने चिलाउने दुख्ने घाउ दुबीको समस्या लाटो र फुस्रो दाग देखिने पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने इक्जेमा सोरियासिस गोलो दाग बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने चिलाउने धातु खस्ने सेतो पानी बग्ने यौन दुर्बलता शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने
2: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार
1: छाला रोग विशेषज्ञ डाक्टर मनिष मेडिकल टिकापुरमा आउँदै हुनुहुन्छ। साथै प्रत्येक दिन MBBS फिजिसियन डाक्टरद्वारा पेट छाती मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
2: स्थान मनिष मेडिकल हल अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क फोन नम्बर 9860071024 र 9860476417।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
5: बितल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार्से टिकापुरमा सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह आपन भवन से सेवा देती रहल सक्कु बेरम हेन जानकारी कराइए। सत्कार पोलिक्लिनिकमा बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मारा बेरम्हे उक्र सम्पर्क कैके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा, ओपीडी सेवा, डिजिटल वीडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित ऑटो एनालाइजर से सक्कु रगत जांच, फार्मेसी प्रयोगशाला सेवा, हाट जोड़नी सेवा, टूटल हाट जोड़नी में प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जांच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेदे जाए। सम्पर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टिकापुर कैलाली, फोन नम्बर 091560095 ओ मोबाइल नम्बर 98 48 42 73 59।
6: ओए, सबै पेपर अर्को सकिया हो?
7: अँ, सकियो।
6: तेरो पर्सनल मोबाइल नम्बर त ब्लक गरि।
7: पर्सनल मोबाइल नम्बर त उही दिनै टेलिकमको अफिस ड्राइभर ब्लक गरिबर आयौ।
6: ओए, बैंकमी
7: बैंकमी
6: त्यही
7: अद्दु पढ्यो भ?
6: त्यो त अद्दु पढन्छ भ। आफ्नो मोबाइल नम्बर बदल्नु वा ब्लक भएको आफ्नो बैङ्कलाई जानकारी दिनु पर्छ र आफ्नो बैङ्क खाताको जानकारी औरका हातमी पुग्दो बठे सचेत बनौ,
7: सतर्क रहौ, ठगी बठै बचौ।
8: सिद्धार्थ बैङ्क बठै जनहितमी जारी सन्देश।
9: सिद्धार्थ बैङ्क, सम्बन्ध सधैँ भरिलाई।

औजुको तिम्रो छम छम छम जस्तो कि खोलाको कल कल कल सुनिरौ लाइरह्यो हरेक पल जस्तो कि अम्मलको तल तल तल।

लाजको पर्दा हटाइदेऊ, मुहारको चकचक छेकियो, स्वर्गमा हुन्छन् रे अप्सरा, धरतीमा कसरी देखियो हाँ।

0: को
1: रानी ले
2: किनकि यसको नजरले मेरो मनमा जुठो हाल्यो। मन्त्री
3: ज्यू महारानी,
2: एउटा राम्रो वैद्य बोलाएर यसको उपचार गराउनु। यदि मर्यो भने शहीद घोषणा गरिदिनु, लेखिदिनु रानीको लागि ज्यान दियो।
3: यदि यो बाँच्यो भने महारानी,
2: बाँच्यो भने अबको राजा यही हुनेछ।
4: अनि त्यो सिपाहीको लिडर मरेर शहीद हुन्छ कि बाँचेर राजा हुन्छ त नानीको बाबा?
1: त्यो चाहिँ अर्को चोटि भन्छु।
4: या जहिले अधुरो कथा सुनाउनुहुन्छ।
1: पुरा गरमला नि, जिन्दगी लामो छ है छोरी। यसो त म मेरो छोरी कथामा पनि पढेको, फिल्ममा पनि देखेको, पढेको देखेको पिरती तिमीसँग हुन लेखेको।

0: टीकापुर अस्पतालमा अपाङ्गता पहिचान, स्वास्थ्य परीक्षण तथा पुनस्थापना, निशुल्क घुम्ती शिविर हुने बारेको सूचना। विकलांग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र र सिद्धार्थ बैंकको आयोजनामा 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाहरूका लागि अपाङ्गता पहिचान, स्वास्थ्य परीक्षण तथा पुनस्थापना घुम्ती शिविर हुने जानकारी गराइन्छ। घुम्ती शिविरमा जाँच गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैताला भित्र बाहिर फर्केको, आगोले पोलेर अङ्गहरू एक आवासमा टाँसिएको, खुट्टा लुलु वा कमजोर भएको, भाँचिएको, हड्डी बाङ्गो भएको वा हड्डी नजोडिएको, हड्डी पाकेर लामो समयदेखि पी पाइरहने, ढाड बाङ्गो वा कुप्रो भएको, औंलाहरू एक आपसमा टाँसिएको वा बढ़ी भएको, ओर तथा तालु फाटेको, शरीरका विभिन्न जोर्नीहरू दुख्ने, सुनिने, बाङ्गो भएको वा खुस्किएको, अर्थोपेडिक सहायक सामग्री तथा कृत्रिम अङ्गहरूको आवश्यकता भएकाहरू। घुम्ती शिविर हुने मिति 2083 असार 12 गते। स्थान टीकापुर अस्पताल। समय बिहान 9 बजेबाट। अस्पतालबाट दिएको कुनै कार्ड, रिपोर्ट वा लगाउन दिएको सहायक सामग्री भएमा लिएर आउनुहोला।
1: थप जानकारीका लागि राजाराम चौधरी 9848089176, ललिता उपाध्याय 9765106044, टीकापुर नगरपालिका स्वास्थ्य शाखा 9851204390 सम्पर्क गर्नुहोला।
2: सुन्टो कि नै वानन्दे भोज आगिलिन अब समय एक ठो घर गहना नि हो बनाइना उनेना पट्टा नि पैना त
3: अदि गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशान आतु कहाँ बनाउ कहाँ बनाउ
2: तुहार बाटास तरा तुहार रामपुरान दिदी कहिए नि सामुएल ज्वेलर्स मसे गहना बना कान्छे के कत्रा सुगर बना कन ल बाटी
3: ए ले ले ठीक है बा चल हाली भात वट खाइ औ जाइका हु सामुएल ज्वेलर्स न गर गहना बनाइ सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
2: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए ओ ऑर्डर अनुसार फे बना जाए मोबाइल नंबर 9864141208 ओ 9846239161।
4: बालक हराएको सूचना टीकापुर नगरपालिका वार्ड नंबर 1 भूपुकमैया शिविर टोल बस्ने मायाराम चौधरी र निशा चौधरीका छोरा 10 वर्षीय गोलु भनेर चिनिने रिदम चौधरी वर्ण गहुँ गोरो उचाइ करिब 4 फिट दुवै कानमा सुन लगाएको हरियो टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएको अवस्थामा यही असार 5 गते घर नजिकै फुटबल खेल्न जान्छु भनी हिँडेकोमा हालसम्म नफर्किएकाले देख्नुहुने वा भेटाउनुहुने महानुभावले फोन नम्बर 9824-6125-9825-6093-96 वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ।
5: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
6: यही असार 20 गते तेस्रो शनिबारको दिन
7: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
5: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
7: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
6: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
8: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टीकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टीकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868080008 र 9825637072।

0: चुरे जोगाऊ पानी का मुहान बचाऊ वन विनाश र अवैध उत्खनन रोकौं हरियाली बढ़ाऊ चुरेको संरक्षण हाम्रो दायित्व हो समृद्ध र सुरक्षित भविष्यको आधार हो राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश
1: ए रुक रुक रुक
2: के भयो किन कराएको यस्तो
1: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
3: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र हो नि इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड
4: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 हास डायल गरी वा इन्सिल एप मगाइ लिनुहोस् इन्सिल नेपालकै लागि

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। मध्याह खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। कृषि अनुदानमा बाँडिएको 2 खर्बको हिसाब खोज्दै सरकार, रोपाई गर्ने समयमा कैलालीमा डीएपी मलको अभाव, किसानहरू समस्यामा। मनसूनमा वर्षाभन्दा तातो बढ़ी, गर्मी बढ़दै गएपछि जनजीवन प्रभावित। डोटीमा एकजना अवैध भरुवा बन्दुक सहित पक्राउ र अल्जेरियाले फर्कायो बराबरी गोल। अब मध्याह्न खबर विस्तारमा। स्पष्ट निर्देशिका नहुनु, पटक पटक कार्यविधि फेरिनु र किसानको आधिकारिक सूचीकरण नहुनु जस्ता कारण टाठा बाठाले मात्रै कृषि अनुदान दोहन गरिरहेका छन्। कृषि अनुदान कहाँ गयो भन्ने विषयमा खोजी हुनुपर्ने, पारदर्शी हुनुपर्ने र वास्तविक किसानले अनुदान पाउनुपर्ने भन्दै चौतर्फी आलोचना र दबाव बढ़ेपछि वर्तमान सरकारले यसको छानबिनमा चाँसो देखाएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयले आर्थिक वर्ष 2072-73 यता वितरण भएको कृषि अनुदानको छानबिन गर्न सहसचिव बद्री प्रसाद दाहालको संयोजकत्वमा कार्यदल गठन गरेको छ। पछिल्लो एक दशकमा राज्यको ढुकेटीबाट कृषि अनुदानका नाममा करिब 1,97,13 करोड़ रूपियाँ वितरण भएको महालेखा परीक्षकको तथ्याङ्क छ। कृषि मन्त्री गीता चौधरीको पहलमा गठित यस कार्यदललाई 6 महिनाभित्र विस्तृत प्रतिवेदन मन्त्रालयमा पेश गर्ने समयसीमा तोकिएको छ। पछिल्लो एक दशकमा राज्यको ढुकेटीबाट कृषि विकास र विस्तार गर्न भन्दै अनुदानका नाममा करिब 2 खर्ब रूपियाँ बाँडी सकिएको छ। तर त्यस्तै अनुदानले कृषि उत्पादनमा क्रान्ति आयो न वास्तविक किसानको जीवनस्तर उकासियो। राज्यको ठूलो लगानी बालुवामा पानी जस्तै भएको र अनुदान रकम पहुँचवाला र झोले किसानको खल्तीमा पुगेको आरोप वर्षौंदेखि लाग्दै आएको छ। कृषि अनुदानका विषयमा यस क्षेत्रका जानकार र सरकारवालाले व्यापक आलोचना गर्दै आएका छन्। कृषि अनुदान दुरूपयोग संसददेखि सड़कसम्म सधैँ बहसको विषय बन्ने गरेको छ। 29 जेठको संसद बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद खुशबु ओलीले राज्यबाट किसानलाई दिइने अनुदानमा ठूलो घोटाला हुने गरेको भन्दै छानबिन माग गरेकी थिइन्। राज्यले वर्षेनी अनुदान दिइरहे पनि उत्पादन सुधार भएको छैन। सरकारले अनुदान वितरण भएको तथ्याङ्क देखाउँछ तर कृषि उत्पादन बढ़ेको तथ्याङ्क देखाउन सक्दैन। उनले रोस्टमबाटै भनेकी थिइन्, खेतमा होइन खल्तीमा गइरहेको छ कृषि अनुदान, त्यसैले यसको छानबिन भएर सत्य तथ्य बाहिर आउनुपर्छ। उनले कृषि अनुदान रकम कहाँ खर्च भयो र उत्पादकत्व कति बढ़्यो भनेर क्रस भेरिफिकेशन गर्न कुनै प्रणाली विद्यमान नभएका कारण यसमा कृषि मन्त्रालयले प्रविधि विकास गर्न समेत ध्यानाकर्षण गराइन्। संसदमा अनुदान हिनामेनाको कुरा अहिले मात्र होइन, यसअघि पनि पटक पटक उठ्दै आएको छ। विगतका बैठकमा पनि विभिन्न दलका सांसदहरूले अनुदान वितरण प्रणालीमाथि गम्भीर प्रश्न उठाउँदै आएका थिए। उनीहरूले राज्यको ढुकुटीबाट बाँडिने अरबौं रकम वास्तविक साना र सीमान्तकृत किसानको सट्टामा पहुँचवाला, बिचौलिया र झोले किसानको कब्जामा पुगेको आरोप लगाउने गरेका थिए। कागज मिलाएर झोलामा गाई पाल्नेदेखि लिएर कतिपय अवस्थामा मन्त्री, सांसद र उनीहरूका नातागोता समेत यस्तो अवचलनमा संलग्न रहने गरेको भन्दै सांसदहरूले संसदमा आक्रोश पोख्ने गरेका थिए। वास्तविक किसानले समयमा मल र बिउ नपाउने तर गैर किसानले सेटिङका भरमा राज्य दोहन गरिरहेको भन्दै उनीहरूले यस्ता नक्कली किसानलाई दण्डित गर्न निरन्तर सरकारको ध्यान आकर्षण गराउँदै आएका थिए। निरन्तर प्रश्न उठाउँदै आए पनि यसअघिको सरकारले यस विषयमा कुनै चासो देखाएका थिएनन्। कृषि अनुदान कहाँ गयो भन्ने विषयमा खोजी हुनुपर्ने, पारदर्शी हुनुपर्ने र वास्तविक किसानले अनुदान पाउनुपर्ने भन्दै चौतर्फी आलोचना र दबाव बढ़ेपछि वर्तमान सरकारले यसको छानबिनमा चासो देखाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले आर्थिक वर्ष 2082-83 यता वितरण भएको कृषि अनुदानको हिसाब किताब र प्रभावकारिता खोज्न एउटा उच्च स्तरीय छानबिन समिति गठन गरेको छ। कृषि मन्त्री गीता चौधरीको पहलमा गठन भएको कार्यदललाई बढ़ीमा 6 महिनाभित्र आफ्नो विस्तृत प्रतिवेदन मन्त्रालयमा पेश गर्ने समयसीमामा तोकिएको छ। मन्त्रालयका सहसचिव बद्री प्रसाद दाहालको संयोजकत्वमा गठन गरिएको उक्त कार्यदलका सदस्यमा कृषि सूचना तथा प्रशिक्षण केन्द्रका वरिष्ठ कृषि प्रसार अधिकृत प्रकाश राज विष्ट, मन्त्रालयका उपसचिव लेखा तिलक प्रसाद चापागाई, वरिष्ठ पशु चिकित्सक डाक्टर मनोज कुमार शाही र शाखा अधिकृत प्रकाश दुलाल छन्। नेपालको कुल गृहस्थ उत्पादन जीडीपीमा करिब 25% योगदान रहेको कृषि र पशुपक्षी क्षेत्रमा सरकारले कृषि उत्पादन वृद्धि र व्यावसायिक कृषिका लागि वर्षेनी विभिन्न अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। अनुदान हुँदाहुँदै कृषि उत्पादकत्वमा कमी, निर्वाहमुखी खेती प्रणाली जानकारी जलवायु परिवर्तन सिंचाई र प्रविधि अभाव जस्ता चुनौती थपिएका छन्। अनुदानले दीर्घकालीन उत्पादन वृद्धि र व्यवसायीकरणमा आशातीत योगदान गर्न नसकेको पृष्ठभूमिमा अनुदान प्रणालीलाई थप पारदर्शी उत्पादनमुखी दिगो र कृषक मैत्री बनाउन विद्यमान प्रणालीको समीक्षा गर्न यो कार्यदल गठन गरिएको मन्त्रालयले जनाएको छ। समिति संयोजक तथा सहसचिव बद्री प्रसाद दाहालले छानबिन प्रभावकारी बनाउन 6 महिने कार्ययोजना निर्माणको काम शुरू भइसकेको बताएका छन्। सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 बजेटमा आन्तरिक मामिला मन्त्रालयको बजेट शिक्षा र सामाजिक संघ संस्थाका भवन निर्माणमा विनियोजन गरेको पाइएको छ। आर्थिक मामिला मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 वार्षिक विकास कार्यक्रममा उल्लेख भए अनुसार आन्तरिक मामिला मन्त्रालयको करिब 19 करोड़ बजेट मुख्यमन्त्रीको निर्वाचन क्षेत्र लम्कीछुवा नगरपालिकाका विद्यालय र संघ संस्थामा हालिएको छ। यसमा विभागीय मन्त्रीले पनि असन्तुष्टि जनाउनु भएको छ। मुख्यमन्त्री कमल बहादुर शाहको निर्वाचन क्षेत्र र लम्कीछुवा नगरपालिकामा बजेट ओइरिएको छ। विनियोजित बजेट अनुसार यस क्षेत्रमा पूर्वाधार विकास कार्यालयबाट कार्यान्वयन हुने गरी 61.68 करोड़ रूपियाँ, शहरी विकास तथा भवन निर्माण कार्यालयबाट 10.06 करोड़ रूपियाँ, खानेपानीमा 23.52 करोड़ रूपियाँ, सामाजिक विकास मन्त्रालय र सामाजिक विकास कार्यालयबाट कार्यान्वयन हुने गरी 21.66 करोड़ रूपियाँका योजनामा बजेट विनियोजन भएको छ। तीनवटा मन्त्रालय र तीनका कार्यदलबाट मात्रै लम्कीछुवा नगरपालिका र मुख्यमन्त्रीको निर्वाचन क्षेत्रमा 1.36 करोड़का योजना देखिएका छन्। टीकापुर नगरपालिकामा विकास बजेट 20 करोड़ पनि नदेखिएपछि यहाँका नागरिकले चित्त दुखाएका छन्। दैनिक 600 भन्दा बढ़ी बिरामीलाई सेवा दिइरहेको टीकापुर अस्पताल तत्कालीन टीकापुर विकास समितिले प्राथमिक स्वास्थ्य केन्द्रका लागि बनाइदिएको र पछि कोइकाको सहयोगमा बनेका ससाना भवनबाट सेवा दिइरहेको छ। हाल प्रदेश मातहतमा रहेको टीकापुर अस्पतालले सहज रूपमा सेवा प्रदान गर्न बहुमतले भवनको आवश्यकता छ। वर्षौपछि पटक प्रदेशले भवन निर्माणका लागि बजेट विनियोजन गरे पनि बजेट रकम 5 करोड़ मात्रै रहेको छ। नागरिक समाज टीकापुरका संयोजक भीमराम चपाईले टीकापुरमा विगतकै नियति दोहोरिएको प्रतिक्रिया दिनुभयो। टीकापुर बजेट विनियोजनमा यहाँबाट निर्वाचित प्रदेशसभा सदस्यहरू बेखबर जस्तै हुनुभएको छ। 2083 जेठ 17 गते सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री परिवर्तन भएपछि असार 1 गते मध्यरातमा सत्ता पक्षका प्रदेशसभा सदस्य मात्रै राखेर आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीले 38.70 अर्ब बजेट प्रस्तुत गर्नुभएको थियो। बजेट चित्त बुझ्न आएपछि सत्ता पक्षका प्रदेश सभा सदस्यहरू समेत बजेट संशोधन हुनुपर्ने पक्षमा माहौल बनाइरहेका छन्। डोटीमा एकजना अवैध भरुवा बन्दुक सहित पक्राउ परेको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जिल्लाको एक क्षेत्रमा गरिएको प्रहरी कार्यवाहीका क्रममा एक व्यक्तिलाई अवैध भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको हो। पक्राउ परेका व्यक्तिले नाम तथा ठेगाना प्रहरीले सार्वजनिक गरेको छैन। प्रहरीले पक्राउ परेका व्यक्तिको साथबाट एक थान भरुवा बन्दुक बरामद गरेको जनाएको छ। बरामद गरिएको बन्दुक सहित पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। हाततिया तथा खरखजना सम्बन्धी कानून विपरीत अवैध रूपमा तयार राख्ने तथा ओसार पसार गर्ने गतिविधि नियन्त्रणका लागि प्रहरीले निगरानी तथा कार्यवाहीलाई तीव्र बनाएको बताएको छ। यस घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। मध्याह खबरमा कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान नियन्त्रणमा लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
2: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
1: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ।
2: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
1: गर्मी मौसममा काँक्रो प्याजको रस बेल आँप कागतीको शर्बतको सेवन गर्नुपर्छ।
2: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया कफी सोडा जस्ता पिय पदार्थ।
1: नरम मुलायम सुतीको कपडा लगाउने।
2: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
1: र बालबालिका वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
3: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: टीकापुर अस्पतालमा अपाङ्गता पहिचान स्वास्थ्य परीक्षण तथा पुनस्थापना निशुल्क घुम्ती शिविर हुने बारेको सूचना। विकलांग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र र सिद्धार्थ बैंकको आयोजनामा 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाहरूका लागि अपाङ्गता पहिचान, स्वास्थ्य परीक्षण तथा पुनस्थापना घुम्ती शिविर हुने जानकारी गराइन्छ। घुम्ती शिविरमा जाँच गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैताला भित्र बाहिर फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, खुट्टा लुलु वा कमजोर भएको, भाँचिएको, हड्डी बाङ्गो भएको वा हड्डी नजोडिएको, हड्डी पाकेर लामो समयदेखि पी पाइरहने, ढाड बाङ्गो वा कुप्रो भएको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, ओर तथा तालु फाटेको, शरीरका विभिन्न जोर्नीहरू दुख्ने, सुनिने, बाङ्गो भएको वा खुस्किएको, अर्थोपेडिक सहायक सामग्री तथा कृत्रिम अङ्गहरूको आवश्यकता भएकाहरू। घुम्ती शिविर हुने मिति 2083 असार 12 गते। स्थान टिकापुर अस्पताल। समय बिहान 9 बजेबाट। अस्पतालबाट दिएको कुनै कार्ड, रिपोर्ट वा लगाउन दिएको सहायक सामग्री भएमा लिएर आउनुहोला।
3: थप जानकारीका लागि राजाराम चौधरी 9848089176, ललिता उपाध्याय 9765106044, टिकापुर नगरपालिका स्वास्थ्य शाखा 9851204390 सम्पर्क गर्नुहोला।
5: टिकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउन्ड बारे अत्यन्त जरुरी सूचना। टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र, भेला हुने समय बिहान 10 बजेदेखि। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
0: अब बाँकी खबर। कैलाली र कञ्चनपुरबाट प्रहरीले भन्सार छरीका सामान नियन्त्रणमा लिएको छ। कैलालीको विभिन्न स्थान धनगढ़ी उपमहानगरपालिका 7, जोखरताल नजिक र भजनी नगरपालिका 2, गौनहियाबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य 1,07,600 बराबरको सामान प्रहरीले बरामद गरेको छ। उक्त स्थानबाट भन्सार छलीको बीड़ी, मोबाइल, ग्लास, प्लास्टिक झिल्ली लगायतका सामान सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले व्यवहारिस अवस्थामा फेला पारी आवश्यक प्रतिक्रिया पूरा गरी नियन्त्रणमा लिएको हो। यसै गरी कञ्चनपुरको भीमदत्त नगरपालिका 1/11 भुजेलाबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य 50,700 बराबरको सामान बरामद गरेको छ। कञ्चनपुरबाट मोबाइल कभर, सुट कपड़ा लगायतका सामान सोमबार इलाका प्रहरी कार्यालय गड्डा चौकी कञ्चनपुरबाट खटिएको प्रहरीले व्यापारी अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ। नेपाल प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली भित्रदै कमजोर रहेकाले शुरूआती चरणमै राम्रो वर्षा गराउन सकेको छैन। कोशी प्रदेशबाट फैलिँदै सोमबार गण्डकी प्रदेशसम्म पुगे पनि यो भेगमा समेत राम्रो वर्षा हुन नसकेको हो। मनसुन बलियो नहुँदा बदली लागेका स्थानमा पनि तापक्रम कम हुन सकेको छैन। केही बेर घाम लाग्दाको अवस्थामा काठमाडौँ र आसपासका पहाड़ी जिल्लामा समेत अत्यधिक गर्मी महसुस गरिएको छ। कमजोर रहेको मनसुन गत शुक्रबार नेपालको पूर्वी भाग हुँदै नेपाल प्रवेश गरेको हो। कमजोर उपस्थितिका कारण भित्रिन पनि सरदर मितिभन्दा 6 दिन ढिला गरी नेपाल आएको मनसुन अहिले पनि कमजोर अवस्थामै देश विचरण गर्ने क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले समाचार सोमबार जारी गरेको दोस्रो मनसुन विशेष बुलेटिन मार्फत जनाएको छ। त्यसैले पनि देशव्यापी रूपमा फैलन अझ केही दिन लाग्ने विभागले औल्याएको छ। नेपाल भित्रिएको चौथो दिनमा मनसुन गण्डकी प्रदेशमा प्रवेश गरेको मौसमविद देवी ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार कोशी प्रदेशको सबै भूभागबाट पश्चिम सर्दै आएको मनसुन मधेश बागमती हुँदै गण्डकी र लुम्बिनीका केही छेउ हुँदै अगाडि बढ्न अग्रसर रहेको छ। कोशी मधेश र बागमती प्रदेशको पूरै भूभागमा मनसुनी जलाश्व फैलिए पनि अगाडिका भूभागमा फैलन समय लाग्ने उहाँले जानकारी दिनुभयो। मनसुन फैलन ढिलाइ हुँदा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको तराई भेगमा तापलहर उग्र बन्दै गएको छ। मनसुन फैलिएका देश प्रदेशमा हल्कादेखि मध्यम वर्षासम्म बदली कायम रहेकाले थोरै शीतल महसुस गरिएको छ। मनसुन नपुगेका भूभागमा भने उच्च तापक्रमसँगै तापलहर बढेको मौसम पूर्वानुमान महाशाखाले औल्याएको छ। कैलालीमा धान रोपाई शुरू भएका बेला डीएपी मलको अभाव भएपछि किसानहरू समस्यामा परेका छन्। असार शुरू भएसँगै रोपाईमा व्यस्त किसानहरूलाई रोपाईपछि आवश्यक पर्ने रासायनिक मल सहज रूपमा नपाउँदा उत्पादनमा असर पर्ने चिन्ता बढ़ेको छ। किसानहरूले सहकारी मार्फत सहुलियत दरमा मल नपाएपछि निजी एग्रोभेट तथा भेटेनरी पसलबाट महँगो मूल्यमा खरिद गर्न बाध्य भएको बताएका छन्। सिजनको समयमा हरेक वर्ष दोहोरिने मल अभावले किसानहरू थप चिन्तित बनेका छन्। कृषि सामग्री कम्पनी लिमिटेड सुदूरपश्चिम प्रदेशका प्रबन्धक नवल सिंह बोगटीका अनुसार हाल डीएपी मलको मौजदात सकिएको छ। उनका अनुसार चालू आर्थिक वर्षमा मात्रै कैलालीमा 14,562 मेट्रिक टन युरिया, 8,236 मेट्रिक टन डीएपी र 731 मेट्रिक टन पोटास मल वितरण भइसकेको छ। मध्याह खबरमा अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
6: के तपाईलाई थाहा छ,
7: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
6: हो र?
7: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
6: अनि
7: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
6: के छ त विकल्प?
7: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
6: विस्तारै गर्दा हुँदैन?
7: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
6: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
7: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
0: चुरे जोगाऊ, पानीका मुहान बचाऊ। वन विनाश र अवैध उत्खनन रोकौ, हरियाली बढ़ाऊ। चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश।
8: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध।
9: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बालबालिकाको हकको व्यवस्था भएको र बालबालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष

0: शासन गाउँ पालिका समिति।
1: अब पुनः बाँकी खबर। अमेरिकाको सन फ्रान्सिस्को बे एरेना स्टेडियममा जारी खेलको 69 मिनटमा नादिर बेन बौलीले अल्जेरियाका लागि बराबरी गोल फर्काए। फिफा विश्वकप 2026मा अल्जेरियाले नवप्रवेशी जोर्डन विरूद्ध बराबरी गोल फर्काएको छ। अमेरिकाको सन फ्रान्सिस्को बे एरेना स्टेडियममा जारी खेलको 69 मिनटमा नादिर बेन बौलीले अल्जेरियाका लागि बराबरी गोल फर्काए। रियाद महरेजले गरेको क्रसलाई नादिरले हेडर मार्फत गोल गरे। यसअघि 36 मिनटमा निजार अल रस्तानले गोल गर्दै जोर्डनलाई अग्रता दिलाएका थिए। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। कृषि अनुदानमा बाँडिएको 2 खर्बको हिसाब खोज्दै सरकार। रोपाई गर्ने समयमा कैलालीमा डीएपी मलको अभाव, किसानहरू समस्यामा। मनसूनमा वर्षाभन्दा तातो बढ़ी, गर्मी बढ़दै गएपछि जनजीवन प्रभावित। डोटीमा एकजना अवैध भरुवा बन्दुक सहित पक्राउ र अल्जेरियाले फर्कायो बराबरी गोल। हवस् त, अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। अहिलेको मध्याह खबरबाट म रत्ना पुनमगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmctikapur@gmail.com।
6: बालक हराएको सूचना। टीकापुर नगरपालिका वार्ड नम्बर 1 भोपुकमिया शिविर टोल बस्नी मायाराम चौधरी र निशा चौधरीका छोरा 10 वर्षीय गोलु भनेर चिनिने रिदम चौधरी, वर्ण गहुँ गोरो, उचाई करिब 4 फिट, दुवै कानमा सुन लगाएको, हरियो टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएको अवस्थामा यही असार 5 गते घर नजिकै फुटबल खेल्न जान्छु भनी हिँडेकोमा हालसम्म नफर्किएकाले देख्नुहुने वा भेटाउनुहुने महानुभावले फोन नम्बर 9824-6125-9825-6093-96 वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन हुन हार्दिक अनुरोध गरिन्छ।
7: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
8: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठेघरको शल्यक्रिया सेवा,
8: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
7: जनरल फिजिसियन विशेषज्ञ सेवा,
8: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
7: दन्तरोग सेवा,
8: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
7: मनोचिकित्सक विशेषज्ञ सेवा,
9: हरेक महिनाको 2, 3, र 4 शनिबार,
7: र सिटी स्क्यान सेवा,
8: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
7: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
8: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी कापुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइन का विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चूरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसन का गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225। पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
3: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
2: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
3: महिनाको महिनावारी गडबडीको समस्या,
2: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
3: पेट सम्बन्धी सम्पूर्ण समस्या,
2: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
3: ईसीजी सेवा,
2: डिजिटल एक्सरे सेवा
3: र प्रयोगशाला ल्याब सेवा।
2: फोन नम्बर 98484-27359 र 98-48-72-59। सत्कार पोलिक्लिनिक प्रणाली, गुम्बा रोड टिकापुर, जालपा देवी मन्दिर नजिकै।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
4: के तपाईँलाई किचन, वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्मा टेरसलाई सम्झिनुहोस्।
5: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा ट्रेडर्स, टिकापुर, कैलाली। संचालक मदनराज देवकोटा। स्थान 60 अस्पतालको ठेक्कै अगाडि। सम्पर्क नम्बर 98 49 85 18 08।

0: टीकापुर अस्पतालमा अपाङ्गता पहिचान, स्वास्थ्य परीक्षण तथा पुनस्थापना, निशुल्क घुम्ती शिविर हुने बारेको सूचना। विकलांग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र र सिद्धार्थ बैंकको आयोजनामा 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाहरूका लागि अपाङ्गता पहिचान, स्वास्थ्य परीक्षण तथा पुनस्थापना घुम्ती शिविर हुने जानकारी गराइन्छ। घुम्ती शिविरमा जाँच गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैताला भित्र बाहिर फर्केको, आगोले पोलेर अङ्गहरू एकावसमा टाँसिएको, खुट्टा लुलु वा कमजोर भएको, भाँचिएको, हड्डी बाङ्गो भएको वा हड्डी नजोडिएको, हड्डी पाकेर लामो समयदेखि पी पाइरहने, ढाड बाङ्गो वा कुप्रो भएको, औंलाहरू एकावसमा टाँसिएको वा बढी भएको, ओर तथा तालु फाटेको, शरीरका विभिन्न जोर्नीहरू दुख्ने, सुनिने, बाङ्गो भएको वा खुस्किएको, अर्थोपेडिक सहायक सामग्री तथा मंगहरूको आवश्यकता भएकाहरू। घुम्ती शिविर हुने मिति 2083 असार 12 गते, स्थान टीकापुर अस्पताल, समय बिहान 9 बजेबाट। अस्पतालबाट दिएको कुनै कार्ड, रिपोर्ट वा लगाउन दिएको सहायक सामग्री भएमा लिएर आउनुहोला।
1: थप जानकारीका लागि राजाराम चौधरी 98480 89 176, ललिता उपाध्याय 97 65 56 44, टीकापुर नगरपालिका स्वास्थ्य शाखा 98 51 20 34 90 मा सम्पर्क गर्नुहोला।
2: आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
3: तनखा खाइकन होइन बुवा, तन्खाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तन्खा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ मित्र कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
2: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
3: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मी सम्पर्क हर्या।
4: चुरे जोगाउ, पानीका मुहान बचाउ, वन विनाश र अवैध उत्खनन रोकौ, हरियाली बढाउ। चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, 101 मेगाहर्ज।

भाई जान के तोहर नाओ गाँव जाति मिहिन खूब से घूमे पड़ा।

0: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध।
1: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बाल बालिकाको हकको व्यवस्था भएको र बाल बालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरी गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वतः बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाडीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धुम्रपान, मद्यपान, सुतेजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरूद्धका कार्यहरू भए वा गरे गराए कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
0: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।
2: ए रुक रुक रुक,
3: के भयो, किन कराएको यस्तो?
2: दाई यस्तो पनि हुन्छ र, 30 दिनसम्म अनलिमिटेड रे।
4: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
3: हो र।
2: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
5: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 हास डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: घरेको भए होइन गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
3: यही असार 20 गते तेस्रो शनिबारको दिन
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन लगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
4: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
3: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80008 र 9825 6377 72।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी
4: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
5: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी सामान्य चिकित्सा नेत्र विज्ञान डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
4: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
5: भर्ना हुने विषयहरू
4: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी
5: नेत्र विज्ञान ओए
4: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म आवेदन शुल्क ₹1,000 मात्र।
5: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969-59-0044 9587-80-044 र 9762-33921 वेबसाइट www.mahakalishikshalay.edu.np।

0: ए बा आइगई क्या? आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ मित कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव रे मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा रे भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हरे।
2: के तपाई चाया, डन्डीफोर, दाद, एलर्जी, कपाल झर्ने समस्याबाट पीडित हुनुहुन्छ?
3: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू यही असार 13 गते दोस्रो शनिबारका दिन मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
2: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने।
3: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।
2: छाला रोग विशेषज्ञ डाक्टर मनिष मेडिकल टिकापुरमा आउँदै हुनुहुन्छ। साथै प्रत्येक दिन MBBS फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
3: स्थान: मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क फोन नम्बर 98600-71024 र 98046-77417।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM, 101 MHz।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस,
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
7: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर कैलाली।
8: टिकापुरको विकासका लागि के गर्दैछ नगरपालिका?
9: नगर विकासका लागि नगरवासीको दायित्व के हुनुपर्छ?
10: नगर विकासमा नागरिकको सहभागिता कसरी बढाउने र नगरपालिकाको काम कारबाही र सेवा प्रभाव बारे जानकारी दिने कार्यक्रम
11: हाम्रो टिकापुर।
8: टिकापुर नगर कार्यपालिकाको सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन कार्यक्रम हाम्रो टिकापुर हरेक साताको बिहिबार बिहान 7:30 बजे र पुनः प्रसारण
12: बिहिबार दिउँसो 3 बजे सुन्न सक्नुहुनेछ।

सिखानेकै अति बढत छ यहाँ काम छ अनितिको मुखमा छ वेदशास्त्र काम छ अनितिको मुखमा छ वेदशास्त्र अधर्मी र कुकर्मीकै भाव भगत छ यहाँ अधर्मी र कुकर्मीकै भाव भगत छ यहाँ बेरोजगार छ युवा रोजगारी छ विदेशमा बेरोजगार छ युवा रोजगारी छ विदेशमा नक्कली गणतन्त्रको भित्री परत छ यहाँ नक्कली गणतन्त्रको भित्री परत छ यहाँ तर खण्ड खण्डमा किन जगत छ यहाँ गुण्डाराज फस्टाउँदैछ हराउँदैछ निसाफ गुण्डाराज फस्टाउँदैछ हराउँदैछ निसाफ पैसाको तराजुमा सत असत छ यहाँ पैसाको तराजुमा सत असत छ यहाँ तर खण्ड खण्डमा किन जगत छ यहाँ तिम्रो मेरो सबैको रातो रगत छ यहाँ रातो रगत छ यहाँ यस्तै यस्तै मीठा मार्मिक गजलहरू सुन्न यहाँहरूकै प्रिय कार्यक्रम मधुबन यहाँहरूकै प्रिय रेडियो स्टेशन समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जको विद्युतीय तरंगबाट र www.tikapurfm.org र मोबाइल एप टिकापुर एफएमबाट पनि विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ हरेक बुधबार साँझ 8:10 देखि 8:45 सम्म सुन्न नभुल्नुहोला कार्यक्रम मधुबन

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: बालक हराएको सूचना। टिकापुर नगरपालिका वार्ड नम्बर 1 भोपु कमिया शिविर टोल बस्नी मायाराम चौधरी र निशा चौधरीका छोरा 10 वर्षीय गोलु भनेर चिनिने रिदम चौधरी, वर्ण गहुँ गोरो, उचाई करिब 4 फिट, दुवै कानमा सुन लगाएको, हरियो टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएको अवस्थामा यही असार 5 गते घर नजिकै फुटबल खेल्न जान्छु भनी हिँडेकोमा हालसम्म नफर्किएकाले देख्नुहुने वा भेटाउनुहुने महानुभावले फोन नम्बर 98247025595, 98257396 वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ।

0: कार्यक्रम लोक चौतारी
1: हरेक साताको शनिबार बिहान 11 बजेदेखि सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा सुन्न सक्नुहुनेछ।
0: लोकगीत गाउने, सुनाउने र रमाउने कार्यक्रम लोक चौतारी
1: साथमा हुनेछु म भाग्यकोर।
0: कार्यक्रम लोक चौतारी।

0: सूचीमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमदत्त नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू:
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
1: नेत्र विज्ञान ओए।
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969500044, 98587-80044 र 97642-33921। वेबसाइट www.mahakalishikshalay.edu.np।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcticapur@gmail.com।

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा
1: यही असार 13 गते दोस्रो शनिबारका दिन
0: नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नसाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण को उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसीजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।
2: के तपाईलाई थाहा छ,
3: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
2: हो र?
3: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
2: अनि
3: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
2: के छ त विकल्प?
3: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
2: विस्तारै गर्दा हुँदैन?
3: हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टीकापुर कैलाली।
4: कार्यक्रम गोचाली अब से प्रत्येक हफ्ता के शुक्रवार 10:15 से करीब 11 बजे तक।

सिमलेर आँखा मनले हेर म भित्र उर्लेको मायाको भेल छोडौं कुरा अबदेखि दुनियाँ रुने बाचा गरौं

0: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।

0: कार्यक्रम लोक चौतारी
1: हरेक साताको शनिबार बिहान 11 बजेदेखि सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा सुन्न सक्नुहुनेछ।
0: लोकगीत गाउने सुनाउने र रमाउने कार्यक्रम लोक चौतारी
1: साथमा हुनेछु म भाग्यकुमार।
0: कार्यक्रम लोक चौतारी

0: टिकापुर अस्पतालमा अपाङ्गता पहिचान, स्वास्थ्य परीक्षण तथा पुनस्थापना, निशुल्क घुम्ती शिविर हुने बारेको सूचना। विकलांग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र र सिद्धार्थ बैंकको आयोजनामा 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाहरूका लागि अपाङ्गता पहिचान, स्वास्थ्य परीक्षण तथा पुनस्थापना घुम्ती शिविर हुने जानकारी गराइन्छ। घुम्ती शिविरमा जाँच गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैताला भित्र बाहिर फर्केको, आगोले पोलेर अङ्गहरू एक आवासमा टाँसिएको, खुट्टा लुलु वा कमजोर भएको, भाँचिएको, हड्डी बाङ्गो भएको वा हड्डी नजोडिएको, हड्डी पाकेर लामो समयदेखि पी पाइरहने, ढाड बाङ्गो वा कुप्रो भएको, औंलाहरू एक आवासमा टाँसिएको वा बढी भएको, ओठ तथा तालु फाटेको, शरीरका विभिन्न जोर्नीहरू दुख्ने, सुनिने, बाङ्गो भएको वा खुस्किएको, अर्थोपेडिक सहायक सामग्री तथा कृतिमङ्गहरूको आवश्यकता भएकाहरू। घुम्ती शिविर हुने मिति 2083 असार 12 गते, स्थान टिकापुर अस्पताल, समय बिहान 9 बजेबाट। अस्पतालबाट दिएको कुनै कार्ड, रिपोर्ट वा लगाउन दिएको सहायक सामग्री भएमा लिएर आउनुहोला।
1: थप जानकारीका लागि राजाराम चौधरी 9848089176, ललिता उपाध्याय 9765056044, टिकापुर नगरपालिका स्वास्थ्य शाखा 9851204390 सम्पर्क गर्नुहोला।
2: आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
3: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
2: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
3: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01597021772 मा सम्पर्क गर्या।

0: साजन छै उडने चरी बिन्द्रा त भौतारी आई गयो रेडियो खोल देउडा चौतारी आई गयो रेडियो खोल देउडा चौतारी
1: झल्को आउँदो बाह्रै मास दिन काटु म क्यारी बाटो हेरी बस्याकी छ घर मेरी प्यारी
0: एकडाली बाजगुर आउँछको एकडाली साजको यति सौराई क्या लाग्दो छ परदेशी बाजको यति सौराई क्या लाग्दो छ परदेशी बाजको

0: देउडा गीत गाउन्या तम्रा हाम्रा गाउँघरका कुरा हन्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जनभुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।
2: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
3: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन यूवी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
4: प्योर ड्रिंकिंग वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
2: डेलिभरीका लागि
4: ड्रिंकिंग वाटर एक्वा शीतल
2: टिकापुर कैलाली
5: सम्पर्क मोबाइल नम्बर 98017 10672।
6: स्वास्थ्यका लागि पानी

0: परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
1: बर्बर बर्बर कराइरहेछ, के भएको छ तलाई?
0: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्या। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्या हुन्छ, खानै सक्दैन।
1: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो। हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
2: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, खकरौला रोड, टिकापुर, कैलाली।
3: बालक हराएको सूचना। टिकापुर नगरपालिका वार्ड नम्बर 1 भुपु कमिया शिविर टोल बस्नी मायाराम चौधरी र निशा चौधरीका छोरा 10 वर्षीय गोलु भनेर चिनिने रिदम चौधरी, वर्ण गहुँ गोरो, उचाइ करिब 4 फिट, दुवै कानमा सुन लगाएको, हरियो टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएको अवस्थामा यही असार 5 गते घर नजिकै फुटबल खेल्न जान्छु भनी हिँडेकोमा हालसम्म नफर्किएकाले देख्नुहुने वा भेटाउनुहुने महानुभावले फोन नम्बर 9824615595, 9825603396 वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ।

0: सब अफ काठमाण्डौ मिटटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
1: के तपाईलाई थाहा छ,
2: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
1: हो र?
2: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
1: के छ त विकल्प?
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
1: विस्तारै गर्दा हुँदैन?
2: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
5: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
6: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
7: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
4: भनेदेखि सबै कुरा पाउने रहेछ।
8: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
9: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस,
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
8: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844846673 र 9814680204।
11: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा
1: यही असार 13 गते दोस्रो शनिबारका दिन
0: नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण को उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसीजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।

0: भ्रष्टाचार करो या मनन खुल्के विरोध करी, भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग करी। अख्तियार दुरूपयोग अनुसन्धान आयोगके कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
1: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
2: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
3: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
1: डेलिभरीका लागि
3: ड्रिंकिङ वाटर एक्वा शीतल
1: टिकापुर कैलाली
4: सम्पर्क मोबाइल नम्बर 9807106672।
5: स्वास्थ्यका लागि पानी।
6: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
7: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
6: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
7: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
6: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
7: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
8: न्यू असम जालपा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सेनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147979, 9824625532। अछाम मंगल सेनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824678825।
9: चुरे जोगाऊ पानीका मुहान बचाऊ, वन विनाश र अवैध उत्खनन रोकौं, हरियाली बढाऊ, चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश।

0: परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकला सुका हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालो छिटो नलाग्यो
1: के भएको
0: छ हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको छ त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
1: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो
2: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
3: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ढकरोला रोड टिकापुर कैलाली
4: ला फेरि यो गाडीले धोका दिने भयो जहिले पनि ब्याट्रीकै समस्या यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला टेन्सनमा भयो म त अब
5: भाइलाई थाहै रहेनछ बस ट्रक टिफर जीप कार ट्रेक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि
4: ए यो टिकापुरमा पनि पाइने रहेछ कुन ठाउँमा पाइने रहेछ दिदी
5: कहाँ हुनु भाइ टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर त्यही पाइन्छ
6: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ
4: ल ल दिदीलाई धन्यवाद अब त म त्यही जान्छु
7: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्रेक्टर बस ट्रक टिपर जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी
5: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28
8: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: महाकालीमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्ष प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी सामान्य चिकित्सा नेत्र विज्ञान डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी
1: नेत्र विज्ञान ओए
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969900044 98587080044 र 97642-33921 वेबसाइट www.mahakalishikshalaya.edu.np।
2: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
3: यही असार 20 गते तेस्रो शनिवार को दिन
4: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयसम्म टाउको दुख्ने बढी रिसाउने झिझो मान्ने बरबराउने अमिलो व्यवहार गर्ने कामकाजमा मन नलगाउने एक्लै बसेर टुलाउने भोक नलाग्ने निन्द्रा नलाग्ने दुब्लाउँदै जाने धेरै रक्सी खाने लागू पदार्थ सेवन गर्ने
4: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी छारे रोग मिर्गी र बेला बेलामा बेहोस हुने समस्या नकारात्मक सोचाइ आउने यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
3: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।
6: टिकापुर अस्पतालमा अपाङ्गता पहिचान स्वास्थ्य परीक्षण तथा पुनस्थापना निशुल्क घुम्ती शिविर हुने बारेको सूचना। विकलांग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र र सिद्धार्थ बैंकको आयोजनामा 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाहरूका लागि अपाङ्गता पहिचान स्वास्थ्य परीक्षण तथा पुनस्थापना घुम्ती शिविर हुने जानकारी गराइन्छ। घुम्ती शिविरमा जाँच गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैताला भित्र बाहिर फर्केको आगोले पोलेर अङ्गहरू एक आवसमा टाँसिएको खुट्टा लुलु वा कमजोर भएको भाँचिएको हड्डी बाङ्गो भएको वा हड्डी नजोडिएको हड्डी पाकेर लामो समयदेखि पी पाइरहने ढाड बाङ्गो वा कुप्रो भएको औंलाहरू एक आवसमा टाँसिएको वा बढी भएको ओठ तथा तालु फाटेको शरीरका विभिन्न जोर्नीहरू दुख्ने सुनिने बाङ्गो भएको वा खुस्किएको अर्थोपेडिक सहायक सामग्री तथा मङ्गहरूको आवश्यकता भएकाहरू घुम्ती शिविर हुने मिति 2083 असार 12 गते स्थान टिकापुर अस्पताल समय बिहान 9 बजेबाट। अस्पतालबाट दिएको कुनै कार्ड रिपोर्ट वा लगाउन दिएको सहायक सामग्री भएमा लिएर आउनुहोला।
7: थप जानकारीका लागि राजाराम चौधरी 98 48 89 176 ललिता उपाध्याय 97 65 56 44 टिकापुर नगरपालिका स्वास्थ्य शाखा 98 51 20 34 90 सम्पर्क गर्नुहोला।

0: बा आइगई क्या? आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमी त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मी सम्पर्क हरे।
2: टिकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउन्ड बारे अत्यन्त जरुरी सूचना। टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र, र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
3: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
3: समस्याहरू: किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
4: महिनाको महिनावारी गडबडीको समस्या,
3: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
4: पेट सम्बन्धी सम्पूर्ण समस्या,
3: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
4: ईसीजी सेवा,
3: डिजिटल एक्सरे सेवा
4: र प्रयोगशाला ल्याब सेवा।
3: फोन नम्बर 98484-27359 र 98-48-72-59। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: गरेको भए होइन गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ, वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
3: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
2: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ।
3: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
2: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
3: चिनीको मात्रा

0: भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ,
1: नरम मुलायम सुतीको कपडा लगाउने,
0: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
1: र बालबालिका वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
2: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: के तपाईलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
4: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

0: ए सन्त्यागी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगइकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँची गयो।
0: यतिका लागि त सामुएल दोलत बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, हट त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: के तपाईँ चाया, डन्डीफोर, दाद, एलर्जी, कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
4: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू यही असार 13 गते दोस्रो शनिबारका दिन मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
3: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने।
4: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।
3: छाला रोग विशेषज्ञ डाक्टर मनिष मेडिकल टिकापुरमा आउँदै हुनुहुन्छ। साथै प्रत्येक दिन MBBS फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
4: स्थान मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क फोन नम्बर 9860071024 र 9860477।

0: घर त जेनटेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाई? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम।

0: एन्ड ग्लास हाउस जमरापारी टिकापुर कैलाली प्रोप्राइटर मोहनदास भाट
1: मोबाइल नम्बर 9848513426 जमरापारी टिकापुर कैलाली
2: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ ससानो कुरामा तनाव हुने बारम्बार मनमा एउटै कुरा खेलिरहने कुलटमा लाग्ने छटपटी हुने मुटु धेरै ढुकढुक हुने जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते र 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला टिकापुर अस्पताल टिकापुर कैलाली
3: ए रुक रुक रुक
4: के भयो किन कराएको यस्तो
3: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
5: डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
3: हो र हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
6: आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एप मगाइ लिनुहोस् एनसेल नेपालकै लागि

0: जेईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी सामान्य चिकित्सा नेत्र विज्ञान डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी
1: नेत्र विज्ञान ओए
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969900044 9857880044 र 9762333921 वेबसाइट www.mahakalishikshalaya.edu.np।
2: टिकापुर अस्पतालमा अपाङ्गता पहिचान स्वास्थ्य परीक्षण तथा पुनस्थापना निशुल्क घुम्ती शिविर हुने बारेको सूचना। विकलांग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र र सिद्धार्थ बैंकको आयोजनामा 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाहरूका लागि अपाङ्गता पहिचान स्वास्थ्य परीक्षण तथा पुनस्थापना घुम्ती शिविर हुने जानकारी गराइन्छ। घुम्ती शिविरमा जाँच गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैताला भित्र बाहिर फर्केको आगोले पोलेर अङ्गहरू एक आवसमा टाँसिएको खुट्टा लुलु वा कमजोर भएको भाँचिएको हड्डी बाङ्गो भएको वा हड्डी नजोडिएको हड्डी पाकेर लामो समयदेखि पी पाइरहने ढाड बाङ्गो वा कुप्रो भएको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको ओर तथा तालु फाटेको शरीरका विभिन्न जोर्नीहरू दुख्ने सुनिने बाङ्गो भएको वा खुस्किएको अर्थोपेडिक सहायक सामग्री तथा कृतिमङ्गहरूको आवश्यकता भएकाहरू घुम्ती शिविर हुने मिति 2083 असार 12 गते स्थान टिकापुर अस्पताल समय बिहान 9 बजेबाट अस्पतालबाट दिएको कुनै कार्ड रिपोर्ट वा लगाउन दिएको सहायक सामग्री भएमा लिएर आउनुहोला।
3: थप जानकारीका लागि राजाराम चौधरी 9848089176 ललिता उपाध्याय 9765156044 टिकापुर नगरपालिका स्वास्थ्य शाखा 9851204390 सम्पर्क गर्नुहोला।

0: चाप 10 नाका छ।
1: सर्पदंश सम्बन्धी भर पर्दो हो सही जानकारी प्राप्त गर। ओ लंघक सर्पदंश उपचार केन्द्र कहाँ बाकै छ पत्ता लगाइक लाग। आधिकारिक वेब पेज www.snakebitenepal.org मा हेर सिद्धिथा।
2: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
3: रामे दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा
4: हो। नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
5: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
4: के गर्छ र सन मेडिकेयरले?
5: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
4: यति गरेपछि धेरै राहत हुने रहेछ त।
5: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
4: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
6: बालक हराएको सूचना। टिकापुर नगरपालिका वार्ड नम्बर 1 भुपुकमिया शिविर टोल बस्ने मायाराम चौधरी र निशा चौधरीका छोरा 10 गोलु भनेर चिनिने रिदम चौधरी, वर्ण गहुँ गोरो, उचाइ करिब 4 फिट, दुवै कानमा सुन लगाएको, हरियो टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएको अवस्थामा यही असार 5 घर नजिकै फुटबल खेल्न जान्छु भनी हिँडेकोमा हालसम्म नफर्किएकाले देख्नुहुने वा भेटाउनुहुने महानुभावले फोन नम्बर 9824615, 9825603396 वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
7: टिकापुर अस्पतालमा अपाङ्गता पहिचान, स्वास्थ्य परीक्षण तथा पुनस्थापना, निशुल्क घुम्ती शिविर हुने बारेको सूचना। विकलांग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र र सिद्धार्थ बैंकको आयोजनामा 18 शारीरिक अपाङ्गता भएका बाल बालिकाहरूका लागि अपाङ्गता पहिचान, स्वास्थ्य परीक्षण तथा पुनस्थापना घुम्ती शिविर हुने जानकारी गराइन्छ। घुम्ती शिविरमा जाँच गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैताला भित्र बाहिर फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, खुट्टा लुलु वा कमजोर भएको, भाँचिएको, हड्डी बाङ्गो भएको वा हड्डी नजोडिएको, हड्डी पाकेर लामो समयदेखि पी पाइरहने, ढाड बाङ्गो वा कुप्रो भएको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, ओठ तथा तालु फाटेको, शरीरका विभिन्न जोर्नीहरू दुख्ने, सुनिने, बाङ्गो भएको वा खुस्किएको, अर्थोपेडिक सहायक सामग्री तथा मंगहरूको आवश्यकता भएकाहरू। घुम्ती शिविर हुने मिति 2083 असार 12, स्थान टिकापुर अस्पताल, समय बिहान 9 अस्पतालबाट दिएको कुनै कार्ड, रिपोर्ट वा लगाउन दिएको सहायक सामग्री भएमा लिएर आउनुहोला।
8: थप जानकारीका लागि राजाराम चौधरी 9848089176, ललिता उपाध्याय 9765106044, टिकापुर नगरपालिका स्वास्थ्य शाखा 9851204390 सम्पर्क गर्नुहोला।
9: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
0: ला फेरि यो गाडीले धोका दिने भयो, जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848558128।
5: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा
6: यही असार 13 गते दोस्रो शनिबारका दिन
5: नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, एमबीबीएस एमडी, न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण को उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 0915602287308335 र 9865407077। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
6: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।

0: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भएर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलोहरू कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो कहिले पठाएको हो रे कहाँ जान्छ निकेरी बुझी भएर खुल्याएको वेबसाइटको URL चेक गरौं।
1: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौ। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौ।
2: सतर्क रहौ, ठगीबाट बचौ।
1: सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश।
3: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।
4: ए बा आइगई क्या, आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
5: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमी त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
4: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
5: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मी सम्पर्क गरे।
6: चुरे जोगाउ, पानीका मुहान बचाउ, वन विनाश र अवैध उत्खनन रोकौ, हरियाली बढाउ, चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लंकी कैलालीद्वारा जनहितमा जारी सन्देश।

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युता आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगइकन पनि भएन, जाउँ भने।

0: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध।
1: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बालबालिकाको हकको व्यवस्था भएको र बालबालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वत बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाडीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धुम्रपान मद्यपान स्वास्थ्यजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरुद्धका कार्यहरू भए वा गरे गराए कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
0: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।
2: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
3: मैले चाइनिजो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ हौ तलाई?
2: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
3: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
4: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
6: ए रोक रोक रोक,
7: के भयो, किन कराएको यस्तो?
6: दाई, यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
8: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
6: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
9: आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल, नेपालकै लागि।
10: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका छ बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव कोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट वित्तीय साक्षरता कक्षापछि महिला उद्यमी बन्दै कमाएर घर चलाउनुका साथै विदेशको कमाई बचत गर्दै 5 वर्ष अघि साई हत्या घटना उच्च अदालत दिपाइलले उल्टाइदियो जिल्ला अदालतको फैसला सजनालाई जन्मकै र जनाई 1 लाख क्षतिपूर्ति बढ़ाउन आदेश राजसभा प्रवेशसँगै अध्यक्ष सहित तीन जनप्रतिनिधिको पद गए र गुट उपगुटमा नलाग्न सभापति लामी छानेको निर्देश छन्। खोज खबर अब विस्तारमा। स्वदेशमा नै रोजगारी गरौं, वैदेशी रोजगारीमा जाने नै भए सही सूचना, सिप सिकेर मात्रै जाउँ भन्ने नाराका साथ टीकापुरमा मनोसामाजिक परामर्श सेवा र वित्तीय साक्षरता सम्बन्धी सरकारवालासँग अन्तर्क्रिया गरिएको छ। टीकापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी ओडको अध्यक्षतामा भएको कार्यक्रममा वित्तीय साक्षरता कक्षा लिएपछि आफूहरूको जीवन फेरिएको र आय आर्जनका कार्यमा लागेको महिलाहरू बताउँछन्। थप खबर रत्नापुन मगरबाट।
1: वित्तीय साक्षरता कक्षामा वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यका महिलाहरूलाई विदेशको कमाई कसरी बचत गर्ने र स्वदेशमै आय आर्जन गरी आमदानीका स्रोतहरू कसरी बढ़ाउने भन्ने विषयमा सिकाइन्छ। उनीहरू फजुल खर्च घटाउने, खर्च र आमदानीको हिसाब किताब राख्ने, अनावश्यक क्षेत्रमा हुने खर्चहरू घटाउने बारेमा सचेत भएका बताउँछन्। यस वर्ष टीकापुरका दुई ठाउँमा वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको थियो। वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि टीकापुरको सत्तिकी विपना गुरूङको जीवन फेरिएको छ। विपनाले दैनिक जीवनमा आइपर्ने व्यावहारिक कुराहरू रकमको महत्व बारेमा बुझेको बताउँदै सिप सिकेर मात्रै विदेश जानुपर्छ भन्ने कुरा सिकेको बताउनुभयो। विपनाका श्रीमान शुरूमा विदेश जाँदा तालिम बिना जानुभएको थियो। उहाँले विदेशमा धेरै कठिन काम गर्नु पर्यो। पछिल्लो पटक विपनाले सिप सिकेर मात्रै विदेश जानुपर्छ भन्ने सिकेपछि स्वदेश फर्किएका विपनाका श्रीमान अहिले तालिम लिएर जानुभयो र राम्रो कमाई भइरहेको छ। वित्तीय साक्षरता कक्षापछि विपनाले पनि टीकापुर नगरपालिकाले दिएको बेदबासका फर्निचर निर्माण सम्बन्धी 45 दिने तालिम लिनुभयो। तालिमपछि सत्तीमै उहाँले रोजगारी पनि पाउनु भएको छ। अहिले विपनाको कमाईले घर खर्च चलेको र दैनिक जीवन चलाउन सहज भएको छ भने श्रीमानको कमाई बचत भएको उहाँ बताउनुहुन्छ।
2: तालिम पाएर मैले अहिले काम पनि गरिरहेको छु। पहिला मेरो धेरै खर्च हुन्थ्यो, 50,000 महिनामा एकदम खर्च हुन्थ्यो, अहिले त्यो हुन लाग्दैन। किनकि यो तालिम पाएर हामीले मेरो मलाई हामीलाई सिकाउनु भयो है, यस्तो दुःख गर्नुभयो हाम्रो निम्ति, आफ्नो जीवनमा पनि सदुपयोग पनि गर्यौँ। अहिले म त्यहाँ बेदरासमा 45 दिनको तालिम गरेँ, त्यो तालिम लिएर पनि कति मानिसहरू घर बस्यो भनेपछि मैले त्यहाँ काम पनि गरिरहेको छु। मेरो घर खर्चहरू पनि चल्छ र मेरो श्रीमानको पठाएको पैसा पनि मेरो बचतहरू भइरहेको छ।
1: विपना जस्तै टीकापुर नगरपालिका वडा नम्बर 2 कोठारपुर्खी सीता चौधरीको पनि वित्तीय साक्षरता कक्षापछि जीवन फेरिएको छ। श्रीमान विदेशमा हुँदा श्रीमानको कमाई पर्खेर बस्ने सीतालाई तालिमपछि खर्च र आमदानीको लेखाजोखा सिप सिकेर रोजगारी बन्नुपर्छ भन्ने ज्ञान भएपछि उहाँले पनि मेटपा कार्यक्रम अन्तर्गत तालिम लिनुभयो। शुरूमा सिलाई कटाई तालिम लिएर अरूको पसलमा काम गर्नुभएकी सीता अहिले आफैले टेलर खोल्नु भएको छ। पसलमा राम्रो आमदानी भइरहेको र दैनिक 5 जनाले नियमित रूपमा सिलाई कटाई सिकिरहेको उहाँ सुनाउनुहुन्छ।
3: मेटपासँग जोडेपछि मेरोहरूले मलाई तालिमको लागि फोन गरेर हुन्छ या कसरी सम्पर्क गरेर हुन्छ, उहाँहरूले सम्पर्कमा ल्याएर मलाई सिप सिकाउनु भयो। तालिम सँगसँगै म पनि अहिले सिलाई कटाई सिकेर तालिम लिएर मैले आफ्नै टेलर खोले छु टीकापुरमा। 2-3 महिना भइरहेछ, म अहिले 5 जनाले पनि सिकाउँछु। बिस्तारै बिस्तारै मसँग सिक्ने मान्छे पनि आइरहेछन्, विद्यार्थीको क्रम पनि बढ़िरहेछ। अनि मेरो त्यस्तो खासै जो पनि छैन, 3 महिनामा पनि म राम्रै व्यापार गर्छु जस्तो लाग्छ मलाई।
1: वित्तीय साक्षरता कक्षामा सहभागी धेरै महिलाको जीवन फेरिएको छ। टीकापुरको अश्मिरीकी अर्की सीता चौधरी पनि वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि नास्ता पकाउने तालिम लिनुभएको छ। अब उहाँ नजिकै रहेको विद्यालयमा भान्से पदमा रोजगारी गर्ने सल्लाह भइरहेको बताउनुहुन्छ। सीताले खाना पकाउँदा बिजुलीको बचत कसरी गर्ने, आगोको बचत कसरी गर्ने, आफू सुरक्षित कसरी हुने र बाल बालिकालाई गलत बाटोमा लाग्नबाट कसरी जोगाउने भन्ने बारेमा पनि सिक्नु भएको छ। सीताका श्रीमान 5 वर्ष मलेसिया बसेर घर फर्कनु भएको छ। अहिले काठमाडौँमा सिप सिक्दै हुनुहुन्छ र सिप सिकेर फेरि जाने तयारीमा रहेको उहाँको भनाइ छ।
4: मेटपाको तालिम लिए गाउँमा धेरै राम्रो भएछ। अहिले हामीले कति खाना पकाउनु पर्छ, कति आवश्यकता अनुसार बत्ती पंखा धेरै केयर गर्नुपर्छ भनेर सबै सिकाउनु भयो हामीलाई। कतिजना छौँ, कति खाना पकाउनु पर्छ, धेरै खजुल खर्च गर्नुहुन्न, केटाकेटीलाई पनि घरको नास्ता दिनुपर्छ। मेरो श्रीमान पनि मलेसिया हुनुहुन्थ्यो, अनि आउनुभयो, 5 वर्ष काम त गर्नुभयो, तर अब नजानु भने हामीले तालिम गरिसकेर जानु भयो, अनि काठमाडौँ गएर अहिले तालिम गरेर अहिले लगाउनु भएको छ।
1: टिकापुर एक नयाँ टिकापुरकी उर्मिला खड्काले विदेश जाँदा पासपोर्ट मात्रै चाहिन्छ भन्ने बुझ्नु भएको थियो। वित्तीय कक्षामा सहभागी भएपछि विदेश जाँदा अन्य कागजात पनि चाहिन्छ, कागजातको फोटोकपी परिवारका सदस्यले पनि राख्नुपर्छ भन्ने कुरा सिकेको र घरका परिवारका सदस्यले पनि आय आर्जनका कार्यमा लाग्नुपर्छ भन्ने बुझाइको विकास भएको बताउनुहुन्छ। विगतमा आफ्नो बारीमा फलेको तरकारी छिमेकीलाई बाँड्ने, बचेको गाई वस्तुलाई खुवाउने उर्मिलाले आजभोलि बिक्री गर्न थाल्नु भएको छ। उहाँले पनि सिलाई कटाई तालिम सिक्नु भएको छ, घरायसी खर्च समेत घटाएको बताउनुहुन्छ।
5: पहिला विदेश जाँदाखेरि कागजहरू के चाहिन्छन् त्यो पनि थाहा थिएन, पासपोर्ट मात्र भए हुन्छ भनेर थाहा थियो, तर यो तालिम लिँदाखेरि धेरै कुरा भन्नाले अब पासपोर्ट चाहिन्छ, अनि बचतका कुराहरू, परिवारलाई कसरी मिलाउने, के गर्ने, सबै तालिम गर्दाखेरि बोल्ने अलिकता शैली पनि बढेछ। विदेशबाट आएको पैसा बचत हामीहरूले अरू धेरै गरौँ।
1: स्वामी परियोजनाका रिटर्नी स्वयंसेवक धनबहादुर बुढा मगर विक्रम सम्बत 2070 सालबाट निरन्तर वैदेशिक रोजगारी सुरक्षित र उनीहरूका परिवारको सहज जीवनका लागि सामी कार्यक्रममा काम गरिरहेका बताउँदै 13 वर्ष अघिको वैदेशिक रोजगारीको सुरक्षा र अहिलेको वैदेशिक रोजगारीमा जानेहरूको अवस्था फेरिएको बताउनुहुन्छ। उहाँ आफूहरू जस्ता स्वयंसेवकका बारेमा स्थानीय सरकारले पनि ध्यान दिनुपर्नेमा जोर दिनुहुन्छ।
6: सामी कार्यक्रममा म 2070 साल वैशाख 25 गतेबाट निरन्तर काम गरिरहेको छु। टिकापुरमा पहिला आजभन्दा 13 वर्ष अगाडि वैदेशिक रोजगारबाट मेडिकल फेल भएर आएको मान्छेलाई हामीले मेडिकल फेल भएको मान्छेले क्षतिपूर्ति पाउँछ भन्दा मलाई त्यो कस्तो नजान्ने वृद्ध मान्छे हो, मेडिकल म फेल भएर आउने मेन पावरले तिर्छ भन्ने कुरा गर्नुहुन्थ्यो। र आज अहिलेको अवस्थामा हेर्ने भने टिकापुरमा करोडौं रुपियाँहरू आर्थिक सहायताहरू प्राप्त भइरहेछ। टिकापुर नगरपालिकाले पनि वैदेशिक रोजगारलाई भनेर स्पेसली कार्यक्रम गरिरहेछ। टिकापुरको अवस्था हेर्ने भने अहिले पनि धेरै ठाउँमा सूचना पुगिरहेको छैन, सूचना पाएका मान्छेले पनि न्यूनतम आवश्यकता के हो वैदेशिक रोजगारमा जाँदाखेरि गर्नुपर्ने कुरा नगरेको नभएको देखिरहेछ। पटक पटक फलोअप गर्न पर्ने, पटक पटक गएर भेटेर सूचनाहरू दिन पर्ने।
1: टिकापुर नगरपालिका वडा नम्बर 1 का वडा अध्यक्ष मोहन लोहार विकले सामी कार्यक्रमले वैदेशिक रोजगारीमा गएका परिवारको सुरक्षा र वित्तीय बचतमा सघाएको बताउनुभयो। उहाँले तालिम सिकिसकेकाहरू उद्यमी बन्ने, व्यवसाय गर्ने कार्य शुरू गर्नुपर्ने बताउनुभयो।
7: हामी कार्यक्रमले हाम्रा वैदेशिक रोजगारमा रहेका दाजुभाइहरूका परिवारजनहरूलाई वित्तीय साक्षरता लगायत मनोसामाजिक परामर्श कक्षा सञ्चालन गरेको छ, जसले गर्दा हामीले यहाँहरूको अनुभव पनि सुन्यौं। ती अनुभवले पक्कै पनि यहाँ सुनाउनका निम्ति मात्रै नभएर यहाँहरूको व्यावहारिक जीवनमा पनि यो विषय लागू गर्नु भएको छ होला भन्ने हामीले विश्वास गरेका छौँ। टिकापुर नगरपालिकाले करिब 89,000 जनसंख्या छ हाम्रो, हामी 89,000 जनसंख्यालाई यही रोजगारीका अवसरहरू सिर्जना गर्नु भन्ने हाम्रो चाहना हुन्छ। तपाईँहरूलाई वित्तीय साक्षरता क्लास पनि दिउँ, तपाईँको व्यावसायिक योजना अनुसार रुचि अनुसारको तालिम पनि दिउँ, तपाईँलाई स्रोत चाहिन्छ भने हामी बैंकसँग वित्तीय सहकारी संस्थाहरूसँग पनि समन्वय गरिदिन्छौँ।
1: वडा नम्बर 7 का वडा अध्यक्ष यज्ञ प्रसाद न्युपानीले हाम्रो समाजका पुरूषहरू अधिकांश विदेशमा, नेपालमै रहेकाहरू रोजगारीमा, केही कृषि कर्ममा लागेका र केही गलत बाटो लागू औषध दुर्व्यसनमा फँसेकाले चिन्ता बढ़ेको बताउनुभयो। उहाँले विदेशको कमाई व्यवस्थापनमा महिलाहरूको ठूलो जिम्मेवारी हुने बताउँदै वित्तीय कारोबार गर्दा सचेत र जिम्मेवार हुनुका साथै फजुल खर्च घटाउन सुझाव दिनुभयो।
8: हामी रोजगार बन्छौं, व्यवसाय बन्छौं, आफ्नो कमाईमा आफै रमाउँछौं भन्ने खालको उहाँहरूमा त्यो चेतनाको कमी भयो। तर अब हामी के चाहन्छौ, दिनानुदिन जसरी परिस्थिति बदलिँदो छ, मान्छेका इच्छा आकांक्षादेखि लगायत हजुरको खर्चका व्यवहारहरू एका बढ्दैछन्, र त्यसलाई व्यवस्थित गर्नका लागि विशेष गरेर पुरुष दाजुभाइहरू त कुनै न कुनै वाहनामा बाहिरै हुनुहुन्छ, यहाँ हुने भएका पनि कोही व्यवसायमा हुनुहुन्छ होला, अब कोही चाहिँ अलि बढी चाहिँ अलि फेरि नयाँ जेनेरेसन लागू औषध दुर्व्यसनीमा ऱ्याप सेन्टरहरू खोलेको छ, त्यतैतिर भर्ती गर्नतिर बढी हाम्रो समाज अहिलेको परिस्थिति छ। त्यसकारण जो केही गरौं भन्ने भावना भएको मानिसहरूले उसले पक्कै पनि केही गर्छ। त्यसमा प्रमुख दायित्व अहिले महिला दिदी बहिनीहरूलाई गृहिणीहरूलाई यो थपिएको छ।
1: टिकापुर नगरपालिकाका रोजगार शाखा प्रमुख दिनेश राज शर्माले अहिले पालिकाले एकीकृत रूपमा सिपमूलक तालिम दिन प्रयास गरिरहेको बताउँदै संघ सरकारको कार्यविधि समेत आइसकेकाले सहकार्य गरी एकीकृत रूपमा उद्यमी बन्न चाहने सिप सिक्न चाहनेहरूका लागि तालिमका अवसरहरू सिर्जना गरिने बताउनुभयो।
9: एकीकृत रूपमा निर्वाचनी लगायतका विभिन्न कार्यक्रमहरू पालिका स्तरमा चाहिँ आयोजना भएका छन्। आउँदा दिनहरूमा संयुक्त रूपमा चाहिँ हामीहरू त्यो अनुसारले बसेर त्यो अनुसारले चाहिँ हामीहरू काम गर्ने प्रतिबद्धता मैले पनि जनाउँछु। रोजगार सेक्टरको उसमा चाहिँ धेरै वर्ष काम गर्दै गर्दाखेरि अब हामीले त्यसलाई प्लेसमेन्टको अपर्च्युनिटी पनि हामीहरूले चाहिँ दिनुपर्छ, हामीले त्यतातिर पनि ध्यान दिनुपर्छ भन्ने छ। ट्रेनिङको रूपमा चाहिँ हामीले आबद्ध गराउँ, गराइसकेपछि चाहिँ उहाँहरूलाई चाहिँ एउटा जब प्लेसमेन्टमा चाहिँ जोड्नुपर्छ भन्ने छ। र अबका दिनमा चाहिँ हामीले आजीविका समिति मार्फत चाहिँ हामीले निर्णय नै गराएर चाहिँ अगाडि बढाइसकेका छौँ यो कुराहरू।
1: कार्यक्रममा संघ संस्था उपशाखा प्रमुख अमृता रावल, जनता कृषि सहकारी संस्थाका व्यवस्थापक चेतराज कुंवर, मेडपा कार्यक्रमका सहजकर्ता मीना आचार्य लगायतले सुझाव दिनुभएको थियो। कार्यक्रम सञ्चालन सामी कार्यक्रमका मनोसामाजिक परामर्शकर्ता मीना कुंवरले सञ्चालन गर्नुभएको थियो।
0: खोज खबरमा एकैछिनको विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
10: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
11: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
10: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ।
11: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
10: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
11: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
10: नरम मुलायम सुतीको कपडा लगाउने।
11: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
10: र बालबालिका, वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
12: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
13: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर अबदेखि टिकापुर अस्पतालमा।

0: मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते र 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
1: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, झण्डै 5 वर्ष पहिलेको कर्तव्य ज्यान सम्बन्धी मुद्दामा जिल्ला अदालत अछामको मुद्दा उच्च अदालत दिपाले उल्टाइदिएको छ। यसअघि जिल्ला अदालतले सबै प्रतिवादी बनाएका 10 जनालाई सफाई दिएको थियो। उच्च अदालतले त्यो मुद्दा उल्टाउँदै 6 जनालाई जन्मकैद र 1 जनालाई र जनै 1 लाखका दरले क्षतिपूर्ति बढ़ाउन आदेश दिएको छ। अन्य 4 जनाको हकमा पनि जिल्ला अदालतकै फैसला सदर गर्दै सफाई दिएको छ। उच्च अदालतका कामा मुख्य न्यायाधीश दिनेश प्रसाद यादव र पूनम सिंह चन्दको संयुक्त इजलासले सामेकाले यसअघिको जिल्ला अदालतको फैसला उल्टी गर्दै 6 जनालाई जन्मकैदको फैसला सुनाएको अदालतका प्रवक्ता नरबहादुर नेगीले बताउनुभयो। राजनीतिक दल र परिवर्तनको निर्णयले जुम्लाको गुठीचोर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा पदमुक्त हुनुभएको छ। नेपाली कांग्रेसबाट निर्वाचित बुढा राष्ट्रिय स्वतन्त्र पार्टी राजसभामा प्रवेश गरेपछि उहाँको पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले जारी गरेको सूचनामा दल त्याग सम्बन्धी कानूनी व्यवस्था अनुसार बुढासहित अन्य 2 स्थानीय जनप्रतिनिधिहरू पनि पदमुक्त भएको उल्लेख छ। आयोगका अनुसार राजनीतिक दल सम्बन्धी ऐन 2073 को दफा 32 को उपदफा 1 तथा नियमावली 2074 को नियम 22 बमोजिम उनीहरूको पद स्वतरिक्त भएको हो। 2079 सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेद्वार भई निर्वाचित भएका बुढा राज्यसभामा प्रवेश गरेपछि कानूनी प्रक्रिया सक्रिय भई पद गुमाएका हुन्। यससँगै राजनीतिक दल परिवर्तन गर्दा निर्वाचित पद समेत गुम्ने कानूनी व्यवस्था पुनः चर्चामा आएको छ। आयोगका सूचना अनुसार पश्चिम नवलप्राचीको पाल्दे नन्दन गाउँपालिकाका उपाध्यक्ष फातिमा खातुन अन्सारी र रूपन्देही बुटोल उपमहानगरपालिका 3 का अध्यक्ष विष्णु ढकाल पनि पदमुक्त भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाका सभापति रवि लामिछानेले पार्टीभित्र गुट उपगुट नबढ़ाउन निर्देशन दिनुभएको छ। महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै उहाँले गुट उपगुटले पार्टीलाई माथि नलैजाने बताउनुभयो। सभापति लामिछानेले उपगुट गुट उपगुट बनायो भने आउने परिणाम पनि पुराना पार्टीको जस्तै हुने बताउनुभयो। प्रतिनिधि चयन गर्दा विवेकपूर्वक गरिएको उहाँको भनाइ छ। सरकारले मेडिकल शिक्षामा अध्ययनका लागि विदेशी विद्यार्थीहरूको कोटा बढ़ाउने तयारी गरेको छ। संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै शिक्षा सचिव चुडामणि पौडेलले जानकारी गराउनुभयो। उहाँले मेडिकल शिक्षा अध्ययनका लागि नेपालमा आउन चाहने विदेशी विद्यार्थीको सबभन्दा बढ़ी आकर्षण भएकाले उनीहरूका लागि थप कोटा गर्ने नीतिगत निर्णय लिने तयारीमा सरकार रहेको स्पष्ट पार्नुभयो। उहाँले नेपालका विश्वविद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीका लागि स्टुडेन्ट भिसामा सहजीकरण गर्ने विषयमा पनि गृह मन्त्रालयसँग कुरा भइरहेको बताउनुभयो। सचिव पौडेलका अनुसार करिब 1400 जति विभिन्न मुलुकका विद्यार्थीले नेपालको विश्वविद्यालयमा अध्ययन गरिरहेका छन्। तीमध्ये सबैभन्दा बढ़ी आकर्षण भने मेडिकल शिक्षामा रहेको उहाँले बताउनुभयो। डोटीमा 1 जना अवैध भरूवा बन्दुकसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जिल्लाको एक क्षेत्रमा गरिएको प्रहरी कार्यवाहीका क्रममा 1 व्यक्तिलाई अवैध भरूवा बन्दुकसहित नियन्त्रणमा लिएको हो। पक्राउ परेका व्यक्तिको नाम तथा ठिकाना प्रहरीले सार्वजनिक गरेको छैन। प्रहरीले पक्राउ परेका व्यक्तिको साथबाट 1 थान भरूवा बन्दुक बरामद गरेको छ। कैलाली र कञ्चनपुरबाट प्रहरीले भन्सार छरेका सामान नियन्त्रणमा लिएको छ। कैलालीका विभिन्न स्थान धनगढ़ी उपमहानगरपालिका 7 जोखरताल नजिक र भजन नगरपालिका 2 गौनहियाबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य 1,07,000 बराबरका सामग्री प्रहरीले नियन्त्रणमा लिएको हो। यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका 11 भुजेलाबाट समेत अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका 50,700 बराबरका सामग्री प्रहरीले नियन्त्रणमा लिएको छ। खोज खबरमा एकछिनको विश्राम, विश्रामपछि जनआवाज र अन्य खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला टिकापुर एफएम।
2: टिकापुर अस्पतालमा अपाङ्गता पहिचान, स्वास्थ्य परीक्षण तथा पुनस्थापना, निशुल्क घुम्ती शिविर हुने बारेको सूचना। विकलांग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र र सिद्धार्थ बैंकको आयोजनामा 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाहरूका लागि अपाङ्गता पहिचान, स्वास्थ्य परीक्षण तथा पुनस्थापना घुम्ती शिविर हुने जानकारी गराइन्छ। घुम्ती शिविरमा जाँच गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैताला भित्र बाहिर फर्केको, आगोले पोलेर अङ्गहरू एकावसमा टाँसिएको, खुट्टा लुलु वा कमजोर भएको, भाँचिएको, हड्डी बाङ्गो भएको वा हड्डी नजोडिएको, हड्डी पाकेर लामो समयदेखि पी पाइरहने, ढाड बाङ्गो वा कुप्रो भएको, औलाहरू एकावसमा टाँसिएको वा बढी भएको, ओर तथा तालु फाटेको, शरीरका विभिन्न जोर्नीहरू दुख्ने, सुनिने, बाङ्गो भएको वा खुस्किएको, अर्थोपेडिक सहायक सामग्री तथा कृतिमङ्गहरूको आवश्यकता भएकाहरू। घुम्ती शिविर हुने मिति 2083 असार 12 गते, स्थान टिकापुर अस्पताल, समय बिहान 9 बजेबाट। अस्पतालबाट दिएको कुनै कार्ड, रिपोर्ट वा लगाउन दिएको सहायक सामग्री भएमा लिएर आउनुहोला।
3: थप जानकारीका लागि राजाराम चौधरी 9848089176, ललिता उपाध्याय 9765106044, टिकापुर नगरपालिका स्वास्थ्य शाखा 9851204390 सम्पर्क गर्नुहोला।
4: टिकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउन्ड बारे अत्यन्त जरुरी सूचना। टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रवर्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
5: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्रणाली टिकापुरमा।
6: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
5: समस्याहरू: किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
6: महिनाको महिनावारी गडबडीको समस्या,
5: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
6: पेट सम्बन्धी सम्पूर्ण समस्या,
5: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
6: ईसीजी सेवा,
5: डिजिटल एक्सरे सेवा
6: र प्रयोगशाला ल्याब सेवा।
5: फोन नम्बर 9844273059 र 9848423059। सत्कार पोलिक्लिनिक प्रणाली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।
7: चुरे जोगाऊ, पानीका मुहान बचाऊ, वन विनाश र अवैध उत्खनन रोकौं, हरियाली बढाऊ, चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाइ लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश।
1: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर: नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतमा पेश गरिएको छ। पूर्व उप प्रधानमन्त्री समेत रहेका पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्रका आधारमा पौडेललाई सुर्खेत प्रहरीले पक्राउ गरेको थियो। उहाँलाई काठमाडौँ पुर्याइएको छ। अदालतमा अहिले म्याद थपका लागि सरकारी वकिलहरूले र पक्राउ गर्नु नै गलत भन्दै पौडेल पक्षका वकिलहरूले बहस गरेका छन्। कैलालीमा किसानको खेतमा रोपेको धान सुक्न थालेको छ। असारमा पानी परेपछि नपरेपछि रोपाई भएको खेतमा रोपेको धान सुक्न थालेको हो। वर्षा नभए पनि किसानले भूमिगत पानीबाट सिँचाई गरेर धमाधम रोपाई गरिरहेका छन्। तर अत्यधिक गर्मी र सुक्खाका कारण उनीहरूलाई रोपेको धान जोगाउनै धौधौ भएको छ। खोज खबरमा अब पालो जनावाजको: एकल महिलाका समस्या थुप्रै छन्। श्रीमान बितेपछि आर्थिक, सामाजिक, पारिवारिक सबै जिम्मेवारी सम्हाल्दै आएका एकल महिलालाई आजको जनावाजमा हामीले तपाईँका समस्या के छन्, कसरी जीवन निर्वाह गरिरहनु भएको छ भनी सोधेका छौं।
8: मेरो नाम इन्द्रसरा विश्वकर्म, जानकीपा चमौरी। एकल महिलाहरूको त दलित उसैमा एकल महिला होइन, आर्थिकको कुरा गर्यो भने सबभन्दा अब घरको सानो काम त गरेकै छ होइन, त्यति समस्या हुँदैन। तर पनि जति अब मलाई नहोला अभाव, हामी जस्ता धेरै महिलाहरू छन् अगाडि बढ्न सकेका छैनन्। आर्थिकको कमी छ, समाजमा भेदभावहरू छ, थिचोमिचो छ, भनाई छ, होइन, यिनी सहनु परेको छ। अनि यसै कारण म नेपाल सरकारलाई के भन्न चाहन्छु,

0: यति जानुभयो, दुई साल भयो, छोरा छैन, एउटै छोरी छ, कोइली घरमा छ, बिहा गरिसक्यो, घरै छ, कोही छैन, छोरा छैन, त बिचरी मनाउनुहुन्थ्यो यति जानुभयो, कमाउने मान्छे, अनि तकलिफ पनि छ आफूलाई, अब के गर्नु, बिरामी पाठे घरको समस्या, उपचार गर्नु कति खोजे, फेरि बिपी सुगर घट्दैन, त्यसैले रहेको छ, अब जताततै गरेर कसैबाट अब अलिअलि कर्ज पाउँछौ कि गरौँला भन्दा भन्दै त्यस्तो समस्या छ, गाह्रै छ। सुगर र यो कन्ट्रोलमा भइसकेपछि बिपी प्रेसर त्यो भइसकेपछि तब मात्र हुन्छ भन्छन् त डाक्टर पनि।
1: कमला कुमारी डाङ्गौरा, गाउँ जानकी गापा 5 नवलपुरमा बस्छु। मेरो श्रीमान बिटेको अहिले 13 वर्ष भएको, मेरो छोरो 1.5 वर्षको थियो त्यति बेला श्रीमान बिटेको, अहिले यति समस्या छ, मेकल महिलालाई त धेरै समस्या हुन्छ, पुरै जिम्मेवारी एक्लै निभाउनु पर्छ, सासु पनि छैन, अब ससुरा पनि बुढो भइसके छन्, छोरो पनि अब 14 वर्ष पुगेर 15 लागेछ, पढाइ लेखाइमा सबभन्दा मुस्किल हुन्छ, समस्या हुन्छ, अब जसको आमा बाउ हुन्छन् अनि सबै यता उता आउने सोच हुन्छ, कमाउने हुन्छन् त अब राम्रो स्कुलमा पढ्नु पर्छन् नि बच्चाहरू, आफ्नो बच्चा पनि त्यस्तै स्कुलमा पढ्न खोज्छ अनि आफूलाई त पैसा हुँदैन कमाउने, कोही हुन्न अनि कति समस्या लाग्छ, अनि घर पनि राम्रो छैन, अस्ति हुरी आएर पुरै उडाइदिएछु, केही पनि छैन, त्यही टिन सिन फेरि बनाएर बनाए, अब आफ्नो घरमा पनि खेतीपाती छैन, आफ्नो महिलाले महिलालाई हिंसा गर्छन् कि नराम्रो सोच्छन्, त्यही भएर समाजमा बाँच्न एकदम मुस्किल छ, गाह्रो छ एकल महिलालाई। म सरकारले भन्छु अनि जसलाई पनि जो संघ संस्था होस्, सबभन्दा हाम्रो बच्चाको लागि के अब पढाइ लेखाइमा हामी सक्दैनौ नि, त्यही भएर पढाइमा केही खर्च केही राहत दिएपछि हाम्रो बच्चा पनि भोलिको दिन राम्रो हुन सक्छन् कि भनेर।
2: यस्तै जनावासँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। वित्तीय साक्षरता कक्षापछि महिला उद्यमी बन्दै कमाएर घर चलाउनुका साथै विदेशको कमाई बचत गर्दै 5 वर्ष अघि साई हत्या घटना उच्च अदालत दिपाईले उल्टाइदियो जिल्ला अदालतको फैसला। 6 जन्मकैद र जम्मा 1,00,000 क्षतिपूर्ति बढ़ाउन आदेश। राष्ट्रपा प्रवेशसँगै अध्यक्ष सहित 3 प्रतिनिधिको पद गयो र उपगुटमा नलाग्न सभापति लामी छानेको निर्देश। हवस् त अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु। नमस्कार।

0: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
1: शिखर इन्सुरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: ए सन्तेकियामा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, पर्सो त जाने विचार छ कि नै त?
3: आफ्ना कान्छा भाइको बिहे नगरजन पन भएन, जाउँ भने भयाको मङ्गलसूत्र पन भाँची गयो।
2: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
3: आज त सन्त्याका बाले मनकै पुरो हर्यो, त बाई जाउँ।
4: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गलगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
5: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
6: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
5: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
6: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
5: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
6: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
5: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
6: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
5: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको

0: वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, वडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।

0: बालक हराएको सूचना। टीकापुर नगरपालिका वार्ड नम्बर एक भोपुकमिया शिविर टोल बस्नी मायाराम चौधरी र निशा चौधरीका छोरा 10 वर्षीय गोलू भनेर चिनिने रिदम चौधरी, वर्ण गहुँ गोरो, उचाई करिब 4 फिट, दुवै कानमा सुन लगाएको, हरियो टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएको अवस्थामा यही असार 5 गते घर नजिकै फुटबल खेल्न जान्छु भनी हिँडेकोमा हालसम्म नफर्किएकाले देख्नुहुने वा भेटाउनुहुने महानुभावले फोन नम्बर 98241695 98 25 60 73 96 वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन हुन हार्दिक अनुरोध गरिन्छ।
1: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: रेडियो कार्यक्रम महिला बोल्छिनमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट दुर्गा देवकोटाको नमस्कार। आजको कार्यक्रममा हामी सिकल सेल एनेमिया रोगका अभियन्ताका रूपमा काम गरिरहनुभएका अनुपा चौधरीसँग कुराकानी गर्दैछौ। उहाँ आफै सिकल सेलको बिरामी पनि हुनुहुन्छ र अहिले उहाँ चाहिँ अभियन्ताका रूपमा आफू जस्तै सिकल सेलका बिरामीहरूलाई चाहिँ परामर्श दिने, सल्लाह दिने, उपचारका लागि सघाउने काम गरिरहनु भएको छ।
1: मेरो नाम चाहिँ अनुपा चौधरी हो। म चाहिँ टिकापुर नगरपालिका 7 नम्बरमा बस्छु, तर मेरो घर जानकी गाउँपालिकामा पर्छ। कामकै सिलसिलामा हामी चाहिँ यतै बसिराखेको छौँ र मलाई चाहिँ सानैदेखि नै संक्रमण छ भनौँ। म चाहिँ डिजिज नै हो। हजुर, म चाहिँ सानोदेखि नै डिजिज नै हो। अब पहिला त हाम्रो यता नेपालमा यो सिकल सेल भन्ने थाहा पनि थिएन होइन, अनि मेरो आमा बुवा चाहिँ यो बच्चा चाहिँ रोगी हो होइन, यो चाहिँ सानोदेखि नै पीडित हो, यो रोगी हो एक किसिमको। यसलाई चाहिँ जहिलेसुकै म चाहिँ देखिनमा पनि एकदमै कमजोर, एकदमै पातलो, जहिले ब्लड नै नभएको जस्तो होइन, त्यस्तो एकदमै रोगी बच्चामा पर्थे, एक्टिभ थिएन भनौँ। जहिले चिसो महिना आएपछि खुट्टाहरू, हात खुट्टाहरू दुख्ने, ढाडहरू दुख्ने भइरहेको थियो मलाई सानोदेखि। तर एक्चुली यही प्रब्लम हो भन्ने चाहिँ थाहा थिएन, किनकि यो रोगै थाहा थिएन नि त यो नेपाल अधिराज्यमा। पछि पछि बिस्तारै थाहा हुँदै जाँदाखेरि म पनि ठुलो हुँदै गएँ, ग्रो हुँदै गएँ, त्यसरी मैले पढाइ पनि मैले रोकिनँ, पढ्दै गरेँ। एक क्लासमा एकदमै जोरसँग म बिरामी परेँ। अलि राम्रै फ्यामिलीमा हुर्केको, त्यही भएर मेरो बाबा टिचर हुनुहुन्छ सरकारी स्कुलको, त्यही भएर हाम्रो चाहिँ उपचारमा कमी चाहिँ आएन। हस्पिटलमा पनि तुरन्तै पुगाइदिने, अनि हजुर राम्रै स्याहार भयो। अनि यसलाई चाहिँ यस्तो किन भइराखेको छ, जहिले हात खुट्टाहरू दुख्ने, हार्मोनको कमी हो कि कस्तो हो होइन, अनि त्यसको लागि लखनऊ पनि म धेरैचोटि भनौँ न उपचारको क्रममा सानोदेखि नै गइराखेको हुन्थे, र त्यहाँ पनि एक्चुली यही प्रब्लम हो भन्ने थाहा थिएन। अनि अर्थराइटिस टाइपको या फेरि यही कमजोरी टाइपको, यो बच्चालाई चाहिँ कमजोरी नै हो भन्ने भएर अरू औषधिहरू चलाउने, त्यतिखेर चाहिँ क्योर गरिदिने भयो, सक्यो। त्यसपछि त्यस्तै गर्दा गर्दा म चाहिँ ठुलो हुँदै गएँ, त्यसपछि धेरै नै बिरामी पर्न थालेँ। जति जति ठुलो हुँदै गएँ, झनझन बिरामी पर्दै गएँ, एकदमै जोरसँग पेन हुन थाल्ने, अनि एकदमै हस्पिटलमा एडमिट नै हुन पर्ने, एम्बुलेन्स लिएर धेरै टाटाएर जानै पर्ने होइन, तब तुरन्तै लखनऊ लग्नै पर्ने, त्यस्तो अवस्था आइदिनु थाल्यो। यो किन यति यस्तो बढिराखेको छ, झन् ठुलो भयो, झन् बच्चा यस्तो किन हुन लागेको छ, यो त बाँच्छ कि मर्छ भन्नेसम्म पनि आइसकेको थिएँ क्या। अनि त्यसपछि नेपालगंज हस्पिटलमा म अर्कै कारणले गएको थिएँ। अब लेडिज हो, लेडिजको अरू पनि प्रब्लम हुन्छ। मैले चाहिँ आफ्नो मेन्सुरेसनको प्रब्लम देखाउनको लागि त्यहाँ जाँदाखेरि डक्टरसँग, अनि मेरो फियो बढिराखेको थियो रहेछ, अनि फियोमा के प्रब्लम, यो यता यो साइडमा किन यस्तो साह्रो छ होइन, त्यो पनि एक किसिमको प्रब्लम, त्यो किन भइराखेको छ त्यो पनि थाहा थिएन किन। अनि त्यो हुँदाखेरि चाहिँ डाक्टर राजन पाण्डेकोमा उहाँले हामीलाई सजेस्ट गर्नुभयो, डाक्टर राजन पाण्डेले चाहिँ हजुरलाई यो हेर्नुहुन्छ भनेर। अनि डाक्टर राजन पाण्डेकोमा जाँदाखेरि उहाँले चाहिँ यस्तो किन भएको, यो यो तपाईँलाई जन्डिस पनि हुन्छ हो, तपाईँलाई पेन पनि हुन्छ हो, अनि तपाईँलाई यस्तो पनि हुन्छ भनेर भन्दाखेरि सबै सिम्टम्सहरू लगभग मिल्न थाल्यो के।
0: अनि
1: हजुर, सिकल सेलसँग मिल्न थाल्यो, जन्डिस पनि हुन्छ, मलाई पेन पनि हुन्छ, त्यो सबै हुँदाखेरि अनि तपाईँलाई त सिकल सेल हुन सक्छ भन्नुभयो उहाँले। अनि सिकल सेलको टेस्ट फेरि नेपालमा हुन्थेन त्यतिखेर, काठमाडौँ पनि हाम्रो हुन्थेन त्यतिखेर, चाहिँ हाम्रो ब्लड उहाँले स्याम्पल लिएर दिल्ली पठाउनु भयो, अनि दिल्लीबाट समथिङ 2 महिनापछि मेरो रिपोर्ट आयो, त्यसमा पोजिटिभ देखियो।
0: त्यसपछिको उपचार कसरी चल्यो?
1: त्यसपछिको उपचारमा चाहिँ पोजिटिभ देखिसकेपछि त्यतिखेर हाम्रो भेरी अञ्चल हस्पिटल र सेती अञ्चल हस्पिटलमा चाहिँ यसको उपचारको लागि चाहिँ नि सूचीकृत रहेछ, अनि त्यहाँ चाहिँ हामीलाई या त भेरी अञ्चल हस्पिटलमा चाहिँ हामीले सब्मिट गर्नुपर्ने आफ्नो रिपोर्ट, या त फेरि हामीले सेतीबाट चाहिँ हामीले लिनुपर्ने। र यो टिकापुर हस्पिटलमा त मैले एडमिट हुने बित्तिकै मलाई चाहिँ सिधै पठाइदिन्थे कि, यहाँ त हामी सक्दै सक्दैनौँ, यो पेसेन्ट त यस्तो छ भनेर। अनि जाने बित्तिकै एकदमै रुने कराउने है, सबैतिर पेन भइराखेको छ, अनि यहाँहरू त होपलेस भइहाल्नुहुन्थ्यो म्याम।
0: कति कति महिनामा रगत चढाउनु
1: पर्छ? कहिले त यसै आइपऱ्यो भने महिने पछि पनि पर्दैन सक्छ, त्यो भन्ने ठेगानै हुँदैन म्याम। अहिले म हाँसिरहेको छु हजुरहरूसँग, बोलिरहेको छु, म साँझ बिरामी पर्दिन सक्छु, म भोलि हस्पिटलमा भेट्न सक्छु कि हजुरहरूलाई, यस्तो हुन्छ।
0: अनि खर्चका हिसाबले कति खर्चिलो छ? अब औषधि त उपचार त हुन्छ निशुल्क, अनि अन्य यातायात अर्को खर्च छ?
1: यातायातको खर्च छ, अब म एक्लै पेसेन्ट गएर पनि हुँदैन होइन, एकजना कुरा चाहियो, एकजना फेरि औषधिको लागि दौडधुप हुने चाहियो, एक दुईजना त त्यहाँ चाहिन्छ मेरो कुराहरू, त्यसरी अब उहाँहरूको पनि सबै भनौँ न छुटिरहेको हुन्छ जबहरू, सबैजना आफ्नो आफ्नो काम, म आफै पनि काम गर्ने मान्छे पनि म जागिर गर्थे, तर यही बिरामी धेरै बिरामी हुन थालेदेखि अनि हजुरहरूले छोडेको लगभग 2-3 महिना जति भइरहेको छ।
0: अनि तपाईँले विवाह गर्नुभयो?
1: विवाह गरेको छु। विवाह गर्नमा चाहिँ मैले गर्दैन भन्ने मेरो थिङ्किङ थियो, किनकि यस्तो प्रब्लम हुन्छ, भोलिको दिनमा नर्मल मान्छेहरूको त बिहे टिक्दैन भनेपछि हामी जस्तो मान्छेहरूको कहिलेसम्म बिहे टिक्न गाह्रो हुन्छ भनेर। अनि मलाई जहिले यो प्रति चाहिँ नेगेटिभ नै हुन्थ्यो म, तर भनौँ न हाम्रो अब हस्बेन्ड चाहिँ आमाले चाहिँ मलाई जसरी नै म तिमीलाई चाहिँ पछिसम्म साथ दिन्छु भनेर भन्दाखेरि ठिकै छ त बुवा मम्मीहरूले पनि अलिकति बिलिभ गर्नुभयो अनि हजुर बिहे भयो
2: अहिले राम्रै छ
1: धेरै सबै राम्रो त अब कस्तो हुन्छ कम्प्लिकेसन
2: सबैले
1: हजुर यो पट्टि चाहिँ उहाँ नेगेटिभ हुनुहुन्न पीड़ित त सबै पीड़ित नै हुन्छन् कसैलाई के पीड़ा हुन्छ कसैलाई के पीड़ा हुन्छ होइन तर मलाई चाहिँ यो सम्बन्धी छ
2: अनि बच्चा जन्माउने योजना
1: बच्चा जन्माउने योजनामा पनि म चाहिँ नेगेटिभ छु सरी किनकि मैले जे भोगिराखेको छु मेरो बच्चाले फ्युचरमा त्यो नभोगोस् होइन यो टाइपको यो पेन भनेको धेरै नराम्रो पेन हो म्याम हामीले केही पनि त्यस्तो बिगार त गरेको छैन हामीले किन भगवान्ले यस्तो बनायो होइन अब कसैले त अब रक्सी खाएर आफ्नो ज्यान बिगारिराखेको हुन्छन् नराम्रो क्रियाहरू गरेर ज्यान बिगारिराखेको हुन्छन् नि त तर हामीले त त्यो सबै जानी जानी गरेर हामीले यो बनाएको होइन नि त आफ्नो शरीरलाई यस्तो यो दुःख दिने हामीले त गरेको होइन नि त तर हामीले भगवान्ले यही नै यदि दिएको छ भनेपछि अब पछि आउने मेरो पुस्ता मेरो भविष्य चाहिँ नहोस् यस्तो म हो मबाट अब टुङ्गियोस् कि यो चाहिँ मेरो भनाइ हो अब अरू पनि कुनै प्लान हुन्छ होला तर त्यो बाटो अब कसरी हुन्छ
2: तपाईँको श्रीमान चाहिँ सिकल सेल थालेसेमिया त्यस्तो केही त
1: हुँदैन
2: जस्तो भए धेरै जोखिम त छैन नि त
1: छैन त्यही भएर अनि हामी डक्टरको परामर्शमै छौँ यसको लागि पनि अहिले हामी डाक्टर नूतन शर्माको परामर्शमा छौँ अनि उहाँले पनि थालसेमिया सिकल सेल एनेमिया यस्तो टाइपको रोग आइभीएफ सिस्टमबाट गयो भनेपछि निरोगी हुन सक्छ त्यसो त्यो सम्भावनामा चाहिँ अलि राम्रो छ पोजिटिभ छ 100% अलिकति राम्रै हुन्छ भनेर भन्ने पोजिटिभ कुरा गर्दाखेरि मलाई मेरो माइन्डसेट पनि अलिकति
2: चेन्ज
1: भएको छ अनि अब बिहे भइसकेको कपाल धेरै वर्ष भइसक्यो भनेपछि फेरि समाजले पनि हेर्ने दृष्टिकोण अब कि त बिहे भएन भने चाहिँ किन यस्तो बिहे भइरहेको छैन भन्ने हुन्छ बिहे भयो भने बच्चा भएन भने त्यो प्रब्लम हुन्छ समाजको प्रब्लम अर्कै हुन्छ म्याम हाम्रो आफ्नो प्रब्लम हामीलाई थाहा छ है
2: बच्चा पाउने नपाउने त आफ्नो अधिकारको कुरा हो होइन अरूले के भन्छ भन्ने कुराको पछि लायो भने त दुःख पाइन्छ होइन
1: त्यही भएर अनि
2: आइबिएफमा
1: पनि अब आइबिएफै गर्ने हो भने पनि फिनान्सियली त्यति स्टेबल त छैनौँ हामी पनि जिरो लेभलदेखि नै हामी बुढाबुढीले नै स्ट्रगल गरिरहेछौँ ससुरालीतिर कोही पनि हुनुहुन्न हाम्रो सपोर्टमा है सासु ससुरा सानोमा बित्नु भएको रहेछ त्यसपछि अब हामी दुइटैले नै हो स्ट्रगल गर्ने अब त्यसको लागि पनि खर्च कम त छैन 3-4 लाख त पक्कै लाग्छ र हामीले त्यो ऊहरू हेर्दाखेरि त समथिङ यो बच्चा जन्मिँदासम्म र ऊ हुँदासम्म त 14-15 लाखसम्मको खर्च लाग्छ भन्दाखेरि हामी त्यसमा पनि ब्याक गइराखेको छौँ कि मलाई चाहिँ छैन इच्छा अहिले चाहिँ मेरो औषधि नै खान छोडिसक्यो त्यसको लागि
2: ए तर पनि जस्तो समस्याहरू छ त्योसँग जुधेर आफू खुसी हुने प्रयास र आफ्नो लाइफ चाहिँ सजिलोसँग बिताउने प्रयास चाहिँ गरिराख्नु भएको छ
1: गर्ने त हो र तर कहिलेकाहीँ चाहिँ एकदमै मन हरास भएर आउँछ म्याम अब कहिले त धेरै नै मन रुन्छ है यस्तो किन भएको होला भनेर अनि धेरै सबैतिरको प्रब्लमहरू देख्दाखेरि कहिले फ्यामिली म्याटरहरू पनि आइदिन्छ होइन नर्मल मान्छेहरूलाई त एउटा बिहे कटाउन कति गाह्रो हुन्छ 2-3 वर्ष टिकाउन गाह्रो हुन्छ त्यही भएर हाम्रो पनि धेरै कम्प्लिकेसन्सहरू छ भनौँ अब कम्प्रोमाइज गर्दै नै हामी पनि अब अगाडि बढिरहेछौँ भनौँ तर पनि कहिले धेरै नै मन आत्यो भनेपछि मर्दिन क्या हो या होस् भन्ने जस्तो त्यो थिङ्किङ आउन थाल्छ कि अब सकिन्छ जिन्दगी जस्तो त्यो लाग्दो रहेछ धेरै पेसेन्टहरू थाहा हुने बित्तिकै पनि सुसाइड एटेम्प गर्ने धेरैले कोसिस गर्नुहुन्छ र बिहे पनि भएन मेरो बिहे गरिदिनुलाई छैन भनेर पनि सुसाइड गरिदिनुहुन्छ सानसानो मन गराउनुहुन्छ तर अहिलेसम्म म बाँचिरहेको छु मैले चाहिँ ऊ गरिरहेको छु सबैलाई होइन अवेर गरिराखेको छु होइन यस्तो गर्नु हुँदैन भनेर हामी जस्तो मान्छेले पनि हामी त देख्दामा त हामी छैन नि त त्यस्तो अनि देख्दामा त हामीले कसले भन्छ र यो रोगी हो भनेर तर जब हामीले चाहिँ पेन हुन्छ जतिखेर हामीले पीडा हुन्छ त्यतिखेर चाहिँ धेरै नै नराम्रो लाग्छ कि हामीले भगवान्ले चाहिँ यो किन बनाएको होला यस्तो भनेर चाहिँ फिल हुन्छ त्यतिखेर त्यही भएर हामी पनि नगरपालिका हाम्रो यो स्थानीय सरकारदेखि चाहिँ हामी हाम्रो पक्षमा चाहिँ अलिकति केही एक्सन चाहिँ लिइदिनु पर्यो हाम्रो लागि चाहिँ जति सक्दो होइन पोषणको लागि भयो निशुल्क रगत निशुल्क निदान निशुल्क उपचारको लागि भयो तपाईँहरूको तर्फबाट के पहल गर्न सकिन्छ त त्यसको लागि हामीले हेल्प चाहिँ हामीले मागेको त्यसको लाग्दा चाहिँ हामी लगभग 4 वर्ष जति भयो भनौँ न सङ्घर्ष गरिरहेछौँ हाम्रो पीड़ित हाम्रो समिति बनाएको छ त्यसमा लालबहादुर सरलाई अध्यक्षको राखेको म चाहिँ फर्स्टमा मलाई अध्यक्ष राख्नु भएको थियो तर मैले चाहिँ टाइम दिन सकिनँ म आफ्नो काममा व्यस्त भएको कारणले त्यसपछि अब एउटा लेडिज मान्छेले फेरि सबैतिर ऊ पनि गर्न सक्दैन होइन मैले लालबहादुर सरलाई चाहिँ भनेको तपाईँहरू चाहिँ लिनु पर्यो अब
0: हवस् त कार्यक्रम महिला बोल्छिन् आजलाई यति नै म दुर्गा देवकोटा पनि बिदा हुन्छु नमस्कार।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 हास डायल गरी वा एन्सेल एपमा गइ लिनुहोस् एन्सेल नेपालकै लागि

0: जेईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू:
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
1: नेत्र विज्ञान ओए।
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969-59-44, 98-587-80-44 र 97-642-33-921। वेबसाइट www.mahakalishikshalaya.edu.np।
2: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकला सुका हुन्छ र कहिले कोही बिरामी
3: म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो
4: होइन चाइनेजो माइलो
5: के बर्बर कराइरहेछ, के भएको छ तलाई?
3: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ, खानै सक्दैन।
4: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो।
6: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
7: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी
4: जिगापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: के तपाईलाई थाहा भयो?
1: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
0: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
1: सार्वजनिक संस्था वा स्थलमा संचालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नु पर्दछ।
0: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
1: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
0: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
1: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
2: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं।
3: सामुदायिक रेडियो टिकापुर FM द्वारा जनहितमा जारी सन्देश।

0: बालक हराएको सूचना। टीकापुर नगरपालिका वार्ड नम्बर 1 भुपुकमैया शिविर टोल बस्नी मायाराम चौधरी र निशा चौधरीका छोरा 10 वर्षीय गोलु भनेर चिनिने रिदम चौधरी, वर्ण गहुँ गोरो, उचाइ करिब 4 फिट, दुवै कानमा सुन लगाएको, हरियो टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएको अवस्थामा यही असार 5 गते घर नजिकै फुटबल खेल्न जान्छु भनी हिँडेकोमा हालसम्म नफर्किएकाले देख्नुहुने वा भेटाउनुहुने महानुभावले फोन नम्बर 9824625595, 9825603396 वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
1: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।
2: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। नेताहरूको सम्बोधनपछि रासोपाको प्रतिनिधि छनौट विवाद मिल्यो, सभापतिको राजनैतिक प्रतिवेदन पनि पारित, निर्वाचन प्रक्रिया शुरू।
3: अब कार्यतालिका प्रकाशन भएको छ, उम्मेद्वारको फर्महरू भर्न शुरू गर्यौं हामीले 7 बजीबाट, त्यो अनुसार अब हामी 9:30 बजीसम्म फर्म लिन्छौ।
2: सुदूरमा आफ्नै सरकारको बजेट विरूद्ध एमाले संशोधन प्रस्ताव दर्ता गर्दै उपाध्यक्ष विष्णु पौडेलको पक्राउ बारेमा एमालेको आपत्ति, तत्काल रिहाईको माग।
4: अविलम्ब बिना शर्त रिहाईको हामीले जोरदार नेपाल सरकारको ध्यान आकर्षण गराउने निर्णय गरेको छ।
2: 11 महिनामा पेट्रोलियम पदार्थमा 2.73 अर्ब खर्च, युद्धको असरले बढ़्यो लागत, चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन, काभ्रेका 2 स्थानमा बर्ड फ्लू पुष्टिपछि संक्रमित पंक्षी नष्ट गरिँदै।
5: सुकुमा सिटोलमा हाँस र लोकल कुखुरामा चाहिँ बर्ड फ्लू देखा परेर त्यहाँ चाहिँ हामीले आज चाहिँ नष्ट गर्यौं।
2: भारतको उत्तर प्रदेशमा कोचिङ सेन्टरमा आगलागी हुँदा 15 जना बालबालिकाको मृत्यु। फिफा विश्वकपमा राति पोर्चुगल र उज्बेकिस्तान खेल्दै, आज इंग्ल्याण्ड र घाना पनि भिड्ने।
6: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: नेपालको कर्मचारी तन्त्रमा संरचनागत मात्र होइन, कार्य संस्कृति र सेवा प्रवाह सम्बन्धी चुनौती पनि विद्यमान छन्। प्रविधि र भौतिक पूर्वाधारका दृष्टिले आधुनिक देखिए पनि नागरिकप्रति उत्तरदायित्व, सेवामुखी सोच र कार्य सम्पादन संस्कृतिमा अपेक्षा गरे अनुसारको सुधार हुन सकेको छैन। त्यसैले प्रशासनिक सुधारको केन्द्रबिन्दु संगठनात्मक पुनर्संरचना मात्र नभएर कार्य सम्पादन, पारदर्शिता, जवाफदेही र नागरिक मैत्री सेवा प्रवाहलाई सरकारले जोड़ दिनु आवश्यक छ। अब खबर सुशीला श्रेष्ठबाट।
7: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशन अन्तर्गत सभापति र केन्द्रीय सदस्य चयनका लागि मतदान प्रक्रिया शुरू भएको छ। रासोपाका निर्वाचन आयोगका अनुसार उम्मेद्वारी दर्ता, दावी विरोध र मतदान नामावली सम्बन्धी प्रक्रिया शुरू भएको हो। बन्द सत्रमा प्रस्तुत प्रतिवेदनमाथिको छलफल सकिएपछि निर्वाचन प्रक्रिया अगाडि बढ़ाइएको निर्वाचन आयोगका उपप्रमुख राम गुरूङले सीआईएनसँग बताउनुभयो।
3: अब कार्यतालिका प्रकाशन भएको छ, उम्मेद्वारको फर्महरू भर्न शुरू गर्यौं हामीले 7 बजीबाट, त्यो अनुसार अब हामी 9:30 बजीसम्म फर्म लिन्छौँ। त्यस पछाडि चाहिँ हामी 11 बजीसम्म त्यस्तो छ। अब त्यो त कार्यपालिका नोटिसमा आएको छ, केन्द्रीय सदस्य मात्रै।
7: प्रतिनिधि छनौट विवादका कारण केही समय प्रभावित बनेको महाधिवेशन अब नेतृत्व चयनको निर्णायक चरणमा प्रवेश गरेको हो। त्यसअघि महाधिवेशन प्रतिनिधि छनौट प्रक्रियामा विवाद उत्पन्न भएपछि रोकिएको बन्द सत्र आज अपराह्नबाट शुरू भएको थियो। प्रतिनिधि छनौटको विषयलाई लिएर महाधिवेशन स्थलमा असन्तुष्टि र विवाद देखिएपछि हिजोका लागि तय भएको बन्द सत्र स्थगित गरिएको थियो। बन्द सत्र उद्घाटन गर्दै सभापति रवि लामिछानेले निर्वाचनमा गुट, उपगुट र प्यानल नबनाउन प्रतिनिधिहरूलाई आग्रह गर्नुभएको थियो। उहाँले स्वस्थ प्रतिस्पर्धा गर्न फोन वा गोप्य सूची मार्फत भोट माग्ने जस्ता गतिविधिबाट टाढा रहन निर्देशन पनि दिनुभयो। पार्टीभित्रका मतभेदलाई सड़कमा होइन छलफल मार्फत समाधान गर्नुपर्ने उहाँको भनाई छ।
8: मैले जो पहिला सोधे भने पनि हामी यसको सफलताको गीत गाउने, नाच्ने कि यसलाई परिणाममा बदल्ने भनेर सोधे भने तपाईँहरूले सोच्दै नसोची भन्नुहुन्छ होला, होइन परिणाममा बदल्ने भन्नुहुन्छ होला। तर सस्तै परिणाममा बदल्ने हो भने केही प्रतिबद्धता त गर्नै पर्छ।
7: रविला मिठानेले महाधिवेशन प्रतिनिधिका लागि तोकिएको 5,000 रूपियाँ शुल्क ऐच्छिक बनाउने घोषणा पनि गर्नुभयो। आर्थिक समस्याका कारण कुनै पनि प्रतिनिधि मतदानबाट वञ्चित हुन नपरोस् भनेर यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो। उहाँले सांसद मन्त्री पुराना वा नयाँ सदस्यबीच कुनै विभेद नगरी सबैलाई उम्मेद्वारी दिने स्वतन्त्रता रहेको स्पष्ट पार्दै योग्य र सक्षम नेतृत्व छान्न प्रतिनिधिहरूलाई विवेक प्रयोग गर्न आग्रह गर्नुभयो। बन्द सत्रमा प्रस्तुत संगठनात्मक प्रतिवेदनमा पार्टी सदस्य संख्या 5,23,465 पुगेको उल्लेख छ। चितवनमा जारी पहिलो महाधिवेशनमा महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा अधिकांश सदस्य 18 देखि 45 वर्ष उमेर समूहका छन्। होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासी परिवारलाई सरकारले उपलब्ध गराउने राहत रकम लिएर 5 दिनभित्र बसोबास स्थल खाली गर्न निर्देशन दिइएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले 25,000 रूपियाँ एकमुष्ट सहायता तथा त्यसपछि मासिक 15,000 रूपियाँ उपलब्ध गराउने गरी सरकारी निर्णय अनुसार लाभग्राहीलाई बैंक खाता खोली रकम बुझ्न आग्रह गरेको हो। समितिका अनुसार यो निर्णय मन्त्री स्तरबाट भएको र कार्यान्वयनको जिम्मेवारी समितिले सम्हाल्ने भएको छ। होल्डिङ सेन्टरमा अस्थायी रूपमा बस्दै आउनुभएका नागरिकहरूलाई सधैँ त्यही राखिराख्न सम्भव नहुने भएकाले उहाँहरूलाई आफ्नै हिसाबले सुरक्षित कोठा खोजी व्यवस्थित हुनका लागि यो 5 दिने सूचना जारी गरिएको सीआईजीनसँग कुरा गर्दै समितिका अध्यक्ष डाक्टर आनन्द सिंह भानले बताउनुभयो।
9: पहिल्यै दिएको छौँ हामीले टाइम र खाता खोल्ने टाइम दिएको छौँ अनि भेरिफिकेसन गरेको पनि धेरै भयो होइन अनि सबै कुराहरू चाहिँ मोटामोटी रूपमा उहाँहरूलाई त अब थाहा छ त्यो बारेमा होइन अनि चाहिँ अब खाता नै नखोलेको छैन कतिपयले होइन खाताको बुझाएको छैन बुझाउनेहरूलाई एक फेरीलाई चाहिँ त्यो भयो नि भएर नै एक फेरीले चाहिँ लिइसक्नु भएको छ निवेदन दिइसक्नु भएको छ होइन अनि कतिपय त्यही भएर त्यो सम्भव हुने भएर चाहिँ नै त्यो दिएको हो होइन त्यो त लास्ट नखोलेको हुनाले कतिपयलाई चाहिँ त्यो पनि हो प्लस अर्को कुरा के भने भ्याउनेहरूले एक फेरी चाहिँ त्यो निवेदन दिएर ठिक छ भने पैसा सकेको अवस्था पनि छ केहरूको हकमा मात्र हो त्यो चाहिँ बखेडा झिक्नेहरू हुन्छ नि एक थरी जान नखोज्ने अनि एक थरीको हो नत्र धेरै जस्तो सेन्टरहरूमा हाम्रो दर्ता गरेर उहाँहरूले निवेदन दिइसक्नु भएको छ र हुन्छ त्यो अनुसारले हामी गर्छौँ भनिसकेको अवस्था छ।
7: हाल विभिन्न होल्डिङ सेन्टरमा 388 परिवार रहेका छन् भने उनीहरूको पहिचान गर्ने प्रक्रिया पूरा भइसकेको उहाँले बताउनुभयो। सुकुम्बासी बस्ती हटाइएपछि कुल 2,806 जनाले आफूलाई सुकुम्बासीका रूपमा दर्ता गराएका थिए। नेपाल कम्युनिष्ट पार्टी एमाले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउलाई गैर न्यायिक भन्दै तत्काल रिहाईको माग गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले पौडेलको गिरफ्तारी कानूनी र न्यायिक प्रक्रिया अनुकूल नभएको निष्कर्ष निकाल्दै रिहाईको माग गर्ने निर्णय गरेको एमाले प्रमुख सचेतक ऐन महरले बताउनुभयो।
10: र यो पक्राउ यो प्रतिशोधपूर्ण छ यो गैर न्यायिक छ गैर कानूनी छ र यसले कानूनी राज्य र विधिको शासनको बर्खिलापा छ र यसको यो खालको गिरफ्तारीको यो खालको चाहिँ नै पक्राउको नेकपा एमालेको यस संसदीय दलले घोर भत्सना गरेको छ विरोध गरेको छ र अविलम्ब बिना शर्त रिहाईको हामीले जोरदार नेपाल सरकारको ध्यान आकर्षण गराउने निर्णय गरेको छ।
7: पौडेललाई हिजो सुर्खेतबाट पक्राउ गरिएको थियो। आज म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको थियो। बहस सकिए पनि आदेश जारी भने भएको छैन। यसैबीच नेपाली कम्युनिष्ट पार्टी एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले आफू सहभागी रहेको सरकारद्वारा प्रस्तुत बजेटप्रति असन्तुष्टि जनाउँदै संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ। संसदीय दलका नेता राजेन्द्र सिंह रावलको अध्यक्षतामा बसेको बैठकले आगामी आर्थिक वर्ष 2083-84 बजेटमा संशोधन माग गर्ने निर्णय गरेको हो। एमाले सांसद धर्मराज पाठकले सरकारले अपूरो बजेट प्रस्तुत गरेको विनियोजनका सिद्धान्त उल्लंघन गरेको मन्त्रालयगत बजेट स्पष्ट नराखेको र योजना छनौटका मापदण्ड पालना नगरेको आरोप लगाउनुभयो। हाल कमल बहादुर शाह नेतृत्वको संयुक्त सरकारमा कांग्रेस र एमाले दुवै सहभागी छन्। चालू आर्थिक वर्षको 11 महिनामा नेपालले डिजेल पेट्रोल र एलपी ग्यास आयात गर्न 2,73,07,00,00,000 रूपियाँ भन्दा बढ़ी खर्च गरेको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि र अमेरिकी डलर बलियो हुँदा आयातको परिमाण घटे पनि खर्च भने उल्लेख्य रूपमा बढ़ेको हो। कुल आयातमध्ये डिजेलको सबैभन्दा ठूलो हिस्सा रहेको छ। 12,64,000 किलो लिटर भन्दा बढ़ी डिजेल आयात गर्दा 1,52,00,00,000 रूपियाँ खर्च भएको छ। गत वर्षको तुलनामा डिजेलको परिमाण घटे पनि खर्च करिब 37 अर्ब रूपियाँले बढ़ेको छ। त्यस्तै पेट्रोल आयातमा 68 अर्ब रूपियाँ खर्च भएको छ भने एलपी ग्यास आयातमा 52 अर्ब रूपियाँ बाहिरिएको छ। ग्यास आयात खर्च भने गत वर्षको तुलनामा केही घटेको छ। नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारले उच्च स्तरीय कार्यदल गठन गरेको छ। कार्यदललाई समस्या अध्ययन गरी दुई हप्ताभित्र तत्कालीन मध्यकालीन र दीर्घकालीन सुझाव सहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। ताजा खबरमा अब विदेशको खबर। भारत उत्तर प्रदेशको लखनऊमा एक कोचिङ सेन्टरमा बिहान आगलागी हुँदा कम्तीमा 15 जनाको मृत्यु भएको छ। घटनामा धेरै जसोको मृत्यु धुवाले निसासिएर भएको चिकित्सकहरूले बताएका छन्। अर्धचेत अवस्थामा 21 जना बालबालिका अस्पताल पुर्याइएको थियो। तीमध्ये 2 जनालाई सामान्य चोट लागेको थियो। मुख्यमन्त्री योगी आदित्यनाथले उक्त घटनामा मृत्यु भएका बालबालिकाका परिवारलाई 5 लाख भारतीय रूपैयाँ तथा गम्भीर घाइते भएकाहरूलाई 50,000 भारतीय रूपियाँ राहत स्वरूप उपलब्ध गराउने घोषणा गर्नुभएको छ। र खेल खबरमा, फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र नवप्रवेशी उज्बेकिस्तान खेल्दैछन्। समूह के को यो खेल राति 11:15 अमेरिकाको हस्टन रंगशालामा हुनेछ। पोर्चुगलले पहिलो खेलमा डीआर कंगोसँग 1-1 बराबरी खेलेको थियो। उज्बेकिस्तान कोलम्बियासँग 3-1 पराजित भएको थियो। विश्वकपमा आज राति नै 14:45 समूह एलका इंग्ल्याण्ड र घाना खेल्दैछन्। यो खेल अमेरिकाको वोस्टन रंगशालामा हुनेछ। आफ्नो पहिलो खेलमा इंग्ल्याण्डले क्रोएसियालाई 4-2 र घानाले पानामालाई 1-0 हराएको थियो। त्यस्तै भोलि बिहान 4:45 समूह एलका पनामा र क्रोएसिया खेल्दैछन्। यो खेल क्यानाडामा हुनेछ। फिफा वरियतामा क्रोएसिया 15 र पानामा 40 स्थानमा रहेको छ। विश्वकपमा बिहान 7:45 केका लागि के समूहको कोलम्बिया र डीआर कंगो खेल्दैछन्। यो खेल मेक्सिकोमा हुनेछ।
2: गएको 2 महिनामा 11 जिल्लामा 74 स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि।
11: काठमाडौँ भ्यालीका विभिन्न स्थानहरूमा कागहरू मरेको हामीले पाएका छौं र उनीहरूमा रोग पनि पुष्टि भइसकेको छ।
2: संक्रमण फैलन नदिन किसानको भूमिका महत्वपूर्ण। रिपोर्टसँगै वर्षायाममा नदी किनारका बासिन्दाले गर्नुपर्ने कार्य, विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: लूबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
13: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
12: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ।
13: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
12: गर्मी मौसममा काँक्रो प्याजको रस बेल आँप कागतीको शर्बतको सेवन गर्नुपर्छ।
13: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया कफी सोडा जस्ता पिय पदार्थ।
12: नरम मुलायम सुतीको कपडा लगाउने।
13: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
12: र बालबालिका वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
14: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
15: उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बालेश्वर जमल र ओम अस्पतालमा।
16: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। काव्यका दुई स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि संक्रमित कुखुरा र हाँस नष्ट गर्ने काम भइरहेको छ। जिल्ला पशु सेवा कार्यालयका प्रमुख बज्रकिशोर ठाकुरका अनुसार बनेपा नगरपालिका 13 सांगा स्थित एक लयर्स कुखुरा फार्ममा 1650 कुखुरामा र पनौती नगरपालिकामा हाँस तथा स्थानीय कुखुरामा संक्रमण भेटिएको हो। सांगा स्थित फार्ममा कुखुरा नष्ट गरिसकिएको छ भने पनौतीमा संक्रमित पंक्षी नष्ट गर्ने कार्य जारी रहेको उहाँले सीआईएनलाई जानकारी दिनुभयो।
5: काभ्रे जिल्लामा के रहेछ भन्दाखेरि बर्ड फ्लू चाहिँ दुई ठाउँमा देखा पर्यो होइन। पहिलो नम्बर चाहिँ तपाईँको बनपा नगरपालिका वार्ड नम्बर 13 को साङ्गा भन्ने ठाउँमा बद्री खत्रीजीको लेयर्स फार्ममा त्यहाँ देखा पर्यो। कहिले भन्दाखेरि 2083 3 गते देखा पर्यो। हामीले 4 गते चाहिँ त्यसलाई नष्ट चाहिँ हामीले गऱ्यौँ भन्दाखेरि डिस्पोजल स्टम्पिङ आउट गऱ्यौँ पहिलो। दोस्रो चाहिँ आज हामीले स्टम्पिङ आउट पनौती नगरपालिका वार्ड नम्बर 7 सुकुमासी टोलमा हाँस र लोकल कुखुरामा चाहिँ बर्ड फ्लू देखा परेर त्यहाँ चाहिँ हामीले आज चाहिँ नष्ट गर्यौं।
2: खुल्ला रूपमा कुखुरा र हाँस पालिने तथा जैविक सुरक्षा कमजोर भएको क्षेत्रमा संक्रमणको जोखिम बढ़ी देखिएको कार्यालयले जनाएको छ। बर्ड फ्लू संक्रमण बढ़नुको कारण र नियन्त्रणको बारेमा हामीले पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक नवराज श्रेष्ठसँग कुराकानी गरेका छौं।
11: हामीले चाहिँ अब विभिन्न माध्यमबाट सूचनाहरू दिइरहेको छौँ, खास गरी जैविक सुरक्षाहरू पालना गर्नुहोस् भन्छौँ। हामीले जोखिम विश्लेषण गर्नको लागि फिल्डमा जाँदाखेरि के देख्यौं भन्दाखेरि अधिकांश फार्महरूमा चाहिँ जैविक सुरक्षाका उपायहरू एकदमै न्यूनतम अवलम्बन गरेको पायौं। खास गरी उहाँहरूले तारबार लगाएर चाहिँ कुखुरा पालन गर्नुपर्ने हुन्छ, खोरको एउटा सर्टेन स्ट्रक्चर मापदण्ड हुन्छ, कति टाढा हुनुपर्ने, प्रवेश गर्ने ठाउँमा चाहिँ स्प्रे गर्ने अथवा खुट्टा डुबाउने फुटबाथको व्यवस्थापन गरेको हुनुपर्ने, अथवा मरेका पंक्षीहरूलाई चाहिँ उपयुक्त स्थानमा उहाँहरूले गाड्नुपर्ने, त्यस्तो कुराहरू चाहिँ हामीले देखेनौं। एकदमै भनौँ न खोर पुरानो भए पनि केही फरक नपर्ने, तर खोरको संरचनाहरू पनि एकदम जीर्ण अवस्थामा देखिएको र फार्मको वरिपरि पनि फोहोरहरूको पनि राम्रो व्यवस्थापन नगरेको हुँदाखेरि त्यसले गर्दाखेरि कागहरूले आकर्षण गर्छ र कागहरू मरेका कुखुरा जथाभावी फाल्यौं भनेदेखि कागले खान्छ अथवा कागले बोकेर अन्यत्र स्थानमा लिएर जान सक्छ, जसले गर्दाखेरि चाहिँ संक्रमणहरू अझै फैलिन सक्छ। त्यहाँ भएको संक्रमण अन्यत्र पशु पंक्षीमा पनि नलागोस् र उपभोक्ताले पनि त्यो रोगी पंक्षीको मासु अथवा अण्डा उपभोग गर्न नपरोस् भन्नको लागि नै हामीले यो नष्ट गर्ने प्रावधान राखेको हो। तसर्थ यो पहिलो काम भनेको चाहिँ यो नष्ट गर्ने जुन काम छ नि, यो चाहिँ सबैभन्दा पहिलो हामीले उपभोक्तालाई संक्रमित मासु र अण्डा खानाबाट रोक लगाएको एउटा यो चाहिँ पहिलो बिन्दु नै त्यही हो।
2: बर्ड फ्लू पछि अब तेह्रथुमको बसन्तपुरको प्रसंग। तेह्रथुमको बसन्तपुरमा 11,45,00,000 लागतमा निर्माण गरिएको मिनी बजार सञ्चालनमा आएको छ। यसले स्थानीय किसानमा आर्गेनिक कृषि उपजको संकलन भण्डारण र बजारीकरण सहज बनाउँदै बिचौलियामाथिको निर्भरता घटाउने अपेक्षा पनि गरिएको छ।
18: तेह्रथुमको लालीगुरास नगरपालिका स्थित बसन्तपुर बजारमा स्थानीय कृषि उत्पादनको संकलन भण्डारण तथा बजारीकरणलाई व्यवस्थित गर्ने उद्देश्यले निर्माण गरिएको मिनी मार्केट आजदेखि सञ्चालनमा आएको छ। नगर क्षेत्रका किसानले उत्पादन गरेका अर्ग्यानिक तरकारी फलफूल तथा अन्य कृषि उपजलाई सहज रूपमा बजारसम्म पुर्याउने लक्ष्यका साथ निर्माण गरिएको मिनी मार्केट भवनको उद्घाटन लालीगुरास नगरपालिकाका नगर प्रमुख अर्जुन माबुहाङले गर्नुभएको हो। उद्घाटन कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख माबुहाङले कृषि उत्पादनलाई बजारसँग जोड्दै किसानको आमदानी वृद्धि गर्ने उद्देश्यले भवन सञ्चालनमा ल्याइएको बताउनुभयो। उहाँका अनुसार उत्पादनपछि सुरक्षित भण्डारण र बजारको अभावका कारण किसानले भोग्दै आएको समस्या समाधानमा मिनी मार्केट महत्वपूर्ण बन्नेछ। मिनी मार्केट सञ्चालनमा आएपछि स्थानीय कृषि उत्पादनको बिक्री वितरण सहज हुने, किसानले आफ्ना उत्पादनको उचित मूल्य प्राप्त गर्ने तथा कृषि व्यवसायलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ। स्थानीय किसानहरूले पनि भवन सञ्चालनसँगै कृषि उपजको बजारीकरणमा सहजता आउने विश्वास व्यक्त गरेका छन्। उक्त भवन सघन शहरी विकास कार्यालय धनकुटाले 11,45,00,000 रूपियाँको लागतमा निर्माण गरी लालीगुरास नगरपालिकालाई हस्तान्तरण गरेको हो। नगरपालिकाले मिनी मार्केटलाई स्थानीय कृषि उत्पादनको प्रमुख व्यापारिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ। विकास गुरुङ, तेह्रथुम।
2: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। वर्षायामका बेलामा नदी किनारका बासिन्दा सबैभन्दा बढ़ी जोखिममा।
19: विगतमा कतरा कतरा बाढ़ी आए, कुन कुन क्षेत्र डुबानमा पर्यो, कति समय डुबानमा पर्यो, नजिकैको कुन स्थान कहिले डुबान भएन, त्यसलाई सुरक्षित स्थानको रूपमा प्रयोग गर्ने।
2: बाढ़ी र डुबानबाट जोगिन के गर्ने विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
12: टीकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रवर्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
20: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशभरि कार्यक्रम हेलो सांसद।
21: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
23: बर्खायाममा नदी किनारका बासिन्दाले के ख्याल गर्ने? बाढ़ीबाट जोगिन सही सूचना कहाँबाट लिने होला? नमस्कार, हेलो मौसममा तपाईँलाई स्वागत छ। म सन्तोष गन्धर्व। आजको हेलो मौसममा बर्खामा नेपालका अधिकांश भूभाग बाढ़ीको चपेटामा पर्ने गरेका छन्। यस्तो अवस्थामा समयमै सूचना प्राप्त भए जनधनको क्षति कम गर्न सकिने विज्ञहरू बताउँछन्। आज हामी यही विषयमा बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख तथा वरिष्ठ जलविज्ञ विनोद पराजुलीसँग कुराकानी गरेका छौं।
24: हाम्रा नीति नियम कार्यविधि जति पनि छन् ती उत्कृष्ट छन्, तर त्यसको कार्यान्वयनमा हामी चुकिरहेका छौं भन्ने मुख्य आशयमा आधारित भएर ती सबै सूचनाहरूलाई, ती सबै तथ्याङ्कहरूलाई, चाहे त्यो पूर्व सूचना सम्बन्धित तथ्याङ्क होस्, चाहे त्यो पछि उद्धार विपद पछाडिको चरण भन्छौ, उद्धार र तिनीहरूको व्यवस्थापन होइन, उद्धारमा रहेका व्यक्तिहरूको व्यवस्थापन अथवा विपद पछाडिको अवस्थाको व्यवस्थापन, ती समग्र प्रक्रियाहरूमा, प्रतिकारका प्रक्रियाहरूमा सहजीकरणको लागि चाहिँ एउटा अनलाइन प्लेटफर्म, त्यो चाहिँ मोबाइल एप पनि हुन सक्छ, त्यो विकास गर्नुहोस्, मोबाइल एप अथवा ड्यासबोर्डको रूपमा, जसमा सबै किसिमका सूचनाहरू एउटै एप्लिकेशनमा आओस्, ताकि सबैले त्यसलाई त्यो चाहिँ सबै नागरिकको पहुँचमा पनि हुन सक्छ, र जो कोहीले जुनसुकै ठाउँमा जुनसुकै विपद पर्दाखेरि पनि आफूलाई परेको आवश्यकता के हो त्यो चाहिँ जानकारी गराउन सक्नुहुन्छ, र हामी डिजिटली नै त्यसलाई एप्रुभ पनि गर्न सक्छौँ, र त्यसले चाहिँ हाम्रो जुन परम्परागत विपद व्यवस्थापनका प्रयासहरू छन् त्यसलाई चाहिँ आधुनिक बनाउँछ, छिटो छरितो बनाउँछ, प्रभावकारी बनाउँछ, र जनधनको क्षति न्यूनीकरणको पनि सहयोग गर्छ। त्यो निर्देश
25: मोबाइल फोन प्रयोगकर्ताले त सजिलैसँग मौसमबारे जानकारी लिन सक्ने भयो यदि त्यो आयो भने,
24: र स्पष्ट रूपमा गृहमन्त्रीज्यूको निर्देशन छ कि अबको एक महिनाभित्र हामी त्यस्तो डिजिटल प्लेटफर्म विकास गर्नुहोस् र त्यो प्लेटफर्मको प्रयोग चाहिँ एक महिनाभित्र हुनुपर्छ भनेर
25: यसमा
24: राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण कि जुटेको मैले बुझेको छु, र सम्भवतः एक महिना अगाडि नै यो प्लेटफर्म चाहिँ प्रयोगमा आउनेछ।
25: बाढ़ी पूर्वानुमान प्रणालीमा स्थानीय समुदायको भूमिका चाहिँ कतिको महत्वपूर्ण हुन्छ?
24: सबैभन्दा महत्वपूर्ण भूमिका नै स्थानीय समुदायको, कुनै पनि विपद हुने भनेकै स्थानीय स्तरमा हो। हामीले ठूला विपदको कुरा गर्दाखेरि त ठूलो क्षेत्र ओगट्न सक्छ, तर त्यो कहीँ न कहीँ कुनै न कुनै स्थानीय पालिका स्थानीय समुदायमा त्यो विपद हुने हो। त्यसकारणले सबैभन्दा ठूलो भूमिका स्थानीय समुदायको छ। हामी पूर्व सूचना प्रणालीको कुरा गर्दाखेरि पहिलो पिल्लरको रूपमा चाहिँ जोखिमको ज्ञानको कुरा गर्छौं। त्यसकारणले स्थानीय समुदायलाई जोखिमको ज्ञान, आफू रहेको स्थानमा के को जोखिम हो, बाढ़ीको हो, डुबानको हो, अथवा हिमताल विस्फोटको, अन्य के हो, त्यो ज्ञान चाहिँ हुन जरूरी छ। विगतमा कतरा कतरा बाढ़ी आए, कुन कुन क्षेत्र डुबानमा पर्यो, कति समय डुबानमा पर्यो, नजिकैको कुन स्थान कहिले डुबान भएन त्यसलाई सुरक्षित स्थानको रूपमा प्रयोग गर्ने, र त्यो डुबान नहुने क्षेत्रमा रहेको बाटो कुन हो, हामी त्यो सुरक्षित बाटो भएर सुरक्षित स्थानमा पुग्नुपर्छ। यी समग्र ज्ञान चाहिँ नै स्थानीय समुदायलाई जति हामी कसैलाई हुँदैन। त्यसकारणले स्थानीय समुदायको एकदमै ठूलो भूमिका छ। खास गरी हामीले दिने भनेको बाढ़ी आउँदैछ, ठूलो बाढ़ी आउँदैछ भन्ने सूचना नै हो, तर नजिकको सुरक्षित स्थान, त्यो सुरक्षित स्थानमा सुरक्षित बाटो भएर पुग्ने जो त्यो बाटो, ती समग्र ज्ञान चाहिँ स्थानीय समुदायलाई हुन जरूरी छ, त्यो हुन्छ पनि। त्यसकारणले त्यसको पहिचान चाहिँ यो मनसुन अगाडि नै हामीले गर्नुपर्छ, र त्यसमा स्थानीय समुदायलाई हामी अनुरोध पनि गर्दछौं कि नजिकको सुरक्षित स्थान, त्यसलाई हामी सुरक्षित आश्रय स्थल पनि भन्ने गर्दछौं, र सुरक्षित बाटो, त्यो उँचो भूभाग कुन हो, त्यो चाहिँ पहिचान गरिराख्नुपर्छ। र सँगै डुबान भइराख्ने क्षेत्र, विगतमा डुबान भएका घरहरू ती कुन कुन हुन्, त्यो पनि ज्ञान चाहिँ उहाँहरूलाई हुनुपर्छ, ताकि हाम्रो सूचनाको सही उहाँहरूले चाहिँ प्रयोग गर्न सक्नुहोस्।
25: अर्को प्रश्न चाहिँ, यो भारतबाट आउने नदीहरूको बाढ़ी बारे नेपालले कति समय अघि सूचना पाउँछ?
24: अब भारतबाट नेपालमा आउने नदी महाकाली नदी मात्रै नै हो। महाकाली नदीको केही शाखा नदीहरू भारततर्फबाट महाकालीमा आउँछन्, यद्यपि महाकाली त हाम्रो दुवैको साझा नदी हो। र भारतले चाहिँ सामान्यतया दार्चुला जुन छ, दार्चुलाको माथिल्लो क्षेत्रमा धौलीगंगा भन्ने एउटा ठूलो नदी छ जुन भारततर्फबाट आउँछ, त्यसको सूचना चाहिँ हामीलाई केही घण्टा अगाडि दिने गर्दछ। जहाँसम्म धौलीगंगा ब्यारेज खोल्दाखेरि आउने बाढ़ी छ, त्यसको सूचना चाहिँ हामीले 24 घण्टा अगाडि नै पाउँछौं, र त्यो ब्यारेज खोलेर आउने अतिरिक्त बाढ़ीको सूचनाको आधारमा हामीले आम सर्वसाधारणलाई सूचना पनि पठाइरहेका छौं। र भर्खरै मात्रै भारत सरकारसँग नेपाल सरकारको द्विपक्षीय वार्ता काठमाडौँमै सम्पन्न भएको पनि छ, 1 महिना जति मात्रै भयो। त्यसमा नेपालको तथ्याङ्क पनि हामीले भारतलाई दिने गरी, किनकि भारतका बासिन्दाहरू पनि नेपालबाट बहने नदीहरूबाट प्रताड़ित छन्, र कतिपय भारततर्फको तथ्याङ्क पनि हामीलाई आवश्यक पर्छ बाढ़ी र डुबानको कुरा गर्दाखेरि, त्यो चाहिँ दिने गरी सहमति भएको छ। र हामी गत हप्ता मात्रै भारततर्फबाट पनि 5 विभिन्न क्षेत्रको मापन गर्ने तथ्याङ्कहरूको सूचना चाहिँ हामीलाई नियमित प्राप्त गर्ने गरी प्राप्त भएको छ, हामीले पनि भारतलाई उपलब्ध गराइसकेका छौं। र हाम्रो सम्झौताको मर्म के हो भने, दुवै देशका बाढ़ीबाट प्रभावित हुन सक्ने आम बासिन्दालाई चाहिँ मनसुनको अवधिमा जोगाउँ।
0: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ। नमस्कार।
2: राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया शुरू भएको छ। होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासी परिवारलाई सरकारले उपलब्ध गराउने राहत रकम लिएर 5 दिनभित्र बसोबास स्थल खाली गर्न निर्देशन दिएको छ। एमाले पार्टी उपाध्यक्ष विष्णु पौडेलको पक्राउलाई गैर न्यायिक भन्दै तत्काल रिहाईको माग गरेको छ भने विशेष अदालतले पौडेललाई 7 दिन हिरासतमा राख्न अनुमति दिएको छ। नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारले उच्चस्तरीय कार्यदल गठन गरेको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले आफू सहभागी रहेको सरकारद्वारा प्रस्तुत बजेटप्रति असन्तुष्टि जनाउँदै संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ। र भारतको उत्तर प्रदेशको लखनऊमा एक कोचिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा 15 जनाको मृत्यु भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राजभारतलाई धन्यवाद। भोलि असार 10 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
1: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरोसाइकोट्रिक डाक्टर आइनोडिन बागवान
2: यही असार 20 गते तेस्रो शनिबारको दिन
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
3: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
2: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
4: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 63 77 72।
5: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
6: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
5: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
6: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
7: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
5: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
8: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
6: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848528।

0: के तपाईँ चाया डन्डीफोर दाद एलर्जी कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
1: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू यही असार 13 गते दोस्रो शनिबारका दिन मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
0: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने।
1: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।
0: छाला रोग विशेषज्ञ डाक्टर मनिष मेडिकल टिकापुरमा आउँदै हुनुहुन्छ। साथै प्रत्येक दिन MBBS फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
1: स्थान मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क फोन नम्बर 9860071024 र 9046477।
2: घर त जेनतेन लगाइयो, अब झ्यालढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
3: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
2: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
3: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
2: अब त म ढुक्क।
4: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
3: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।

0: सामुदायिक रेडियो टिकापुर एफएमबाट जनहितमा जारी सन्देश।
1: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको कार्यक्रम विपद व्यवस्थापन चौतारीमा यहाँलाई हार्दिक स्वागत छ। म दुर्गा देवकोटा। कार्यक्रम विपद व्यवस्थापन चौतारी प्र्याक्टिकल एक्शन र बी ग्रुपको साझेदारीमा संचालित समुदायका लागि जलवायु उत्थानशील परियोजनाको सहयोगमा सामुदायिक रेडियो टीकापुर एफएमद्वारा उत्पादित कार्यक्रम हो। यो कार्यक्रम सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। यो कार्यक्रम हरेक हप्ताको मंगलबार र शुक्रबार बेलुका 8:10 प्रसारण हुन्छ। कार्यक्रममा हामी विभिन्न प्रकारका जलवायु जन्य प्रकोपहरूले समुदाय स्तर पालिका स्तरमा बढ़ाएको जोखिम तथा जोखिम व्यवस्थापनका क्षेत्रमा भएका प्रयासबारे छलफल गर्छौं। यसका साथै स्थानीय सरकारले विपद व्यवस्थापनका लागि गरेका कामबारे छलफल गर्छौं। रेडियो कार्यक्रम विपद व्यवस्थापन चौतारीको आज तेस्रो श्रृंखला हो। आजको कार्यक्रममा हामी जानकी गाउँपालिकाको समुदायमा रहेका सामुदायिक विपद व्यवस्थापन समितिको विभिन्न खाले विपदबाट जोगिन भएका प्रयास, विपद पूर्व तयारी, विपदबाट हुने क्षति कम गर्न र विपदपछिको प्रतिकारका लागि समुदायको सक्रियता र स्थानीय सरकारको सहयोग र समन्वयका बारेमा चर्चा गर्दैछौ। आजको कार्यक्रममा हामी जानकी गाउँपालिकाको वडा नम्बर 6 लम्की पूर्वामा छलफल गर्दैछौ। आजको कार्यक्रममा जानकी गाउँपालिका वडा नम्बर 6 का वडा अध्यक्ष इन्द्र चौधरी, स्थानीय सामुदायिक विपद व्यवस्थापन समिति लम्की पूर्वाका अध्यक्ष तथा बडघर जोगबहादुर चौधरी, उपाध्यक्ष जगत कुंवर, सचिव गीता चौधरी, प्राथमिक उपचार कार्यदलका संयोजक दीपक देवी नेउपानी, प्राथमिक उपचार कार्यदलका सदस्य बिना कडायत सहभागी हुनुहुन्छ। समुदायमा आइपर्ने विविध खाले विपदको सामना गर्नका लागि समुदाय सचेत हुनुपर्छ। समुदायको क्षमता अभिवृद्धि भएमा विपदको पूर्व तयारी र प्रतिकारमा धेरै राहत हुन्छ। आज हामी उहाँहरूसँग यसै विषयमा छलफल गर्दैछौ। यहाँहरू सबैजनालाई कार्यक्रम विपद व्यवस्थापन चौतारीमा स्वागत छ। कार्यक्रममा सबैभन्दा पहिले आज हामी जानकी गाउँपालिकाको जगतपुर लम्की पूर्वामा छलफल गर्दैछौ। समुदाय स्तरीय विपद व्यवस्थापन समितिमा कसरी काम गरिराख्नु भएको छ, तपाईँको समुदायमा के कस्तो विपदका जोखिमहरू छन् भनेर सबैभन्दा पहिला चाहिँ म विपद व्यवस्थापन समितिका अध्यक्ष तथा यो क्षेत्रको बडगर हुनुहुन्छ जोगबहादुर चौधरीजीलाई सोध्न चाहन्छु।
1: हामी यो सबै कुराहरू सिकिराखेका छौँ र उहाँले सिकाउनु भएको कुरा सिकिसकेका छौँ र अन्य कुराहरू पनि सिक्नेछौ भन्ने लाग्छ। हामीले व्यवस्थापन गर्ने सिकेका छौँ र अरूलाई पनि सिकाएका छौँ। हजुर, बारीबाट बस्नको लागि
0: पूर्व तयारीको कुरा सिक्नु भएको छ?
1: पूर्व तयारीको कुरा पनि सिकेका छौँ।
0: बाढी आउँदैछ भनेपछि समुदायमा सूचना प्रवाह कसरी हुन्छ?
1: साइरन बजाउँछौ अनि अन्य चिराकी घुमाउँछौ।
0: यहाँलाई धेरै धेरै धन्यवाद। त्यसै गरी म प्राथमिक उपचार कार्यदलको संयोजक हुनुहुन्छ दीपक देवी नेउपाने, उहाँ चाहिँ महिला स्वास्थ्य स्वयंसेविका पनि हुनुहुन्छ। यहाँहरूले चाहिँ जस्तो यहाँहरूको क्षमता अभिवृद्धिका लागि विशेष गरी चाहिँ बाढी जन्य विपद अथवा चाहिँ अन्य खालको विपदबाट पनि जोगिनका लागि चाहिँ सबैभन्दा पहिला चाहिँ समुदाय नै बलियो हुनुपर्छ भन्ने छ। यहाँहरू आफै सक्षम हुनका लागि के कस्तो प्रयासहरू गरिराख्नु भएको छ, के कस्तो सहयोगहरू मिलिरहेको छ?
2: धन्यवाद। नमस्कार, मेरो नाम दीपक देवी नेउपानी, जानकी गाउँपालिका वार्ड नम्बर 6 हो। म चाहिँ प्राथमिक उपचार कार्यदलको संयोजक पनि हो अनि महिला स्वास्थ्य स्वयंसेविका पनि हो। हामीले चाहिँ यो विपद व्यवस्थापन समिति गठन गरेका छौँ। यो हाम्रो जानकी गाउँपालिका बी ग्रुपले स्थापना गरेको कार्यक्रम हो। यसमा चाहिँ हामीले विभिन्न किसिमका तालिमहरू लिएका छौँ। उहाँहरूले धेरै प्र्याक्टिकल गराएर हामीले विभिन्न किसिमका सड़क नाटकहरू भयो, अस्ति भर्खरै हामीले सड़क नाटकहरू पनि देखाएका छौँ। यसबाट चाहिँ समुदायमा भएका प्राकृतिक रूपमा जुन किसिमका प्रलोपहरू आउँछन्, जस्तै बाढी, पहिरो, आगलागी अनि शीतलहर, जस्तै अहिले यो एकदमै घामको सिजन छ, गर्मी भएर बच्चाहरू तहस नहस भएको अवस्था छ, अब यसका बारेमा पनि हामीले विभिन्न समय मौसम अनुसारको कार्यक्रम गर्ने गरेका छौँ। अब जस्तै अब अहिले चाहिँ हामी अब यो गर्मी मौसममा कसरी बच्ने, के गर्ने भन्ने कुराहरू पनि छलफल गर्छौँ। अहिले बैठक बसेको छैन, अब सायद 2-4 दिनमै हामी यो बैठक बस्छौँ होला। र यस्तै गरेर हामीले अब बाढी आयो बाढीमा केही अब जस्तै अब सूचना गर्नु पर्यो भने हामी यो साइरनहरू बजाउँछौ साइरन बजाएर सूचना गर्ने गर्छौ र अब पहिलो स्टेप 9 दोस्रो स्टेप 10 र तेस्रो स्टेप 11 गरेर हामी यसरी सूचना प्रवाह गर्छौ अब हामीले बाढीमा जाने बेलामा सबै सामग्रीहरू हामीले अगाडि हामीलाई के चाहिन्छ बाढी आग लागि भयो भने सूचना गर्नलाई पनि हामीले धेरै सामग्रीहरू पनि छ हामीसँग यसरी राखेका छौ खोज तथा उद्धारको लागि अब लाइफ ज्याकेटहरू भयो अनि यो हाम्रो अब पानीमा जानु पर्यो अब डुब्नबाट बच्नका लागि हामीले यो पम्पहरू पनि हामीहरूसँग छ होइन अब यस्तो किसिमको छ हामीले यसरी कार्यक्रम गर्ने गरेका छौँ अब समुदायमा चाहिँ हामीले अब चिराकी मार्फत पनि सूचना प्रवाह गर्ने गरेका छौँ अनि यदि कुनै ठाउँमा आग लागि भयो अथवा कुनै ठाउँमा अब बाढी पहिरोबाट चोटपटक लागेकाहरूलाई पनि प्राथमिक उपचार पनि गर्ने गरेका छौँ प्राथमिक उपचारमा हामीले यहाँ गर्न सक्ने भनौँ चोटपटक लाग्यो उनीहरूलाई अब कस्तो छ बेहोस छ कि छैन होइन उनीहरूलाई त्यस्तो किसिमको हेरेर उनीहरूलाई यहाँ सामान्य उपचार गरेर अनि स्वास्थ्य संस्थामा लैजाने समय हामीले व्यवस्थापन गर्छौँ हजुर तालिम पनि लिएका छौँ
3: सबै सामग्रीहरू चाहिँ कसले दिएको
2: यो बी गुरुको संस्थाले नै सबै उपलब्ध गराउनु भएको हो
4: हुन्छ यहाँलाई धेरै धेरै धन्यवाद त्यसै गरी विपद व्यवस्थापन समितिको उपाध्यक्ष हुनुहुन्छ जगत कुँवर म चाहिँ यहाँलाई सोध्न चाहन्छु जस्तो हाम्रो यो समुदायमा विशेष गरी लम्की बुरुवामा कस्तो खालको विपदहरू चाहिँ सामना गर्नु परिरहेको छ
5: धन्यवाद अहिले हाम्रो यो लम्की बुरुवामा पनि खासै त्यस्तो समस्या त आएन तर पनि हामी जोखिममै छौँ किनभने चाहिँ हाम्रो क्षेत्रमा जंगली जनावरहरू पनि छ प्लस अनि यो हाम्रो नजिकै भएको रानीकुला पनि वर्षेनी कटानी भइरहेको वर्षेनी हेक्टर जमिन कटानी भइरहेको छ जंगल पनि नसँगै त्यही कारणले बढ्दो यो अवधिमा उत्खनन पनि त्यत्तिकै भइराखेको छ ढुङ्गा बालुवाहरू पनि हामीलाई लगभग जोखिममै पार्ने भएको छ किनभने पछि अहिले हाम्रो यो प्रदेश सरकारले पनि यसको टेन्डर गर्छ अनि यहाँबाट ढुङ्गा बालो पहिला हामीहरू पनि यो 49-50 वर्ष उमेरमा पनि लगभग 1-2 फिटको जमिन र नदीको 1-2 फिटको उचाइमा गहिराईमा थियो अहिले भनेपछि लगभग 10 फिटको गहिराईमा पुगिसकेका छ नदी त्यो गर्ने वर्षेनी अनि जमिन पनि हामीहरूको लगभग अलिकति 100 मिटर जति पनि थिएन अहिले त लगभग 500 मिटरभन्दा बढी पनि फैलिसकेका छ नदी त्यही कारणले नदीको पनि यसको लागि पनि अलिकति पहल गरिदिनु होला किनभने काम गरिसकेपछि त्यसको रोकथाम पनि त गर्नु पर्यो तटबन्धनहरू बाँध्ने यस्ता गर्ने काम पनि त्यसमा ध्यान राख्नु जाओस् हाम्रो वडा अध्यक्ष पनि यही हुनुहुन्छ होइन त्यो स्थानीय सरकारलाई पनि हामी पहल गर्छौँ अनि यो जहाँ जहाँ कटानी भइराखेको छ त्यहाँ तटबन्धन बाँध्ने काम पनि भइरहेको छ अलिकति गाउँको नजिक भएको हुनाले अनि यो चाहिँ अलिकति जोखिमबाट बस्नलाई अलिकति पहल गरिदिनु होला यही होइन
4: जस्तो गत वर्ष त बाढी आएन होइन नागरिकको पूर्व तयारी पनि राम्रो थियो र बाढी जन्ने विपदले धेरै क्षति गरेन जस्तो बाढी आयो भने कस्तो खालको क्षति हुन्छ
5: बाढी आयो भने त्यो अहिले त बी मौसममा नै बाढी आउँछ होइन अब कार्तिकमा पराशाको कुरा हो यहाँ हाम्रो धनाफाटमा बढी क्षति हुन्छ किनभने चाहिँ काटेको धान पनि सबै बगायो त्यही कारणले अलिकति माथि यो हामीहरूको शिव मन्दिर भन्ने छ त्यहाँनिरबाट उताबाट त्यो नदीले कर्णाली नदीले हान्छ अरे पनि सबै बाढीहरू यता आउँछ पानी त्यही कारणले त्यहाँ पनि अलिक तटबन्धन पनि बाँधेको छ अलिकति फुटाउँदै गएको छ त्यसमा पनि केही पहल गरिदिनु पर्ला होइन अब प्रायः यसो हामीहरूको सबभन्दा पहिला भनेको चाहिँ हाम्रो जङ्गल कटाइ भइरहेको छ क्या नदीले अनि जङ्गली जनावरहरू पनि आएर क्षतिग्रस्त गर्ने यसको लागि पनि तारबार काँटेदार के छ त्यसको लागि पनि घेरबार पनि गर्नुपर्ने यस्तो छ अनि खासै अब अलिकति अहिलेसम्म त त्यस्तो हामीहरू जोखिममा छैनौँ भएको छैन हुने सम्भावनालाई पूर्व तयारीमा बस्ने कुरा मात्रै हो यो
4: हुन्छ यहाँलाई धन्यवाद त्यसै गरी प्राथमिक उपचार कार्यदलको सदस्य बिना कडाईज्यूलाई म चाहिँ विपद जोखिम न्यूनीकरणका क्षेत्रमा तपाईँहरूकोमा चाहिँ के कस्तो कामहरू भएको छ जस्तो यो प्र्याक्टिकल एक्सनले पनि सघाएको छ जस्तो स्थानीय पालिका वडा कार्यालयले पनि विभिन्न कामहरू गरिरहेको छ नि त तपाईँहरूको क्षमता विकासका लागि के कस्तो कामहरू भएको छ यहाँलाई भनिदिन अनुरोध गर्छु
6: धन्यवाद सञ्चालक मण्डलज्यू अब जस्तै प्राथमिक उपचार हामीले जस्तै अब चोटपटक लाग्यो भने जस्तै बाढीमा जस्तै पर्नुभयो भने डुबान भने उनीहरूलाई मलमपट्टी लगाउँछौँ जस्तै हात खुट्टा भाँच्यो भने उनीहरूलाई ब्यान्डेज बाँधेर अनि अब जस्तै पानी खाएर डुबेको अनि तालिम गरेर आएको छौँ अनि पानी अब खाएर डुबेर आएका छन् भने उनलाई अब कसरी गराउने अनि त्यो तालिम हामी कार्यक्रम सिक्यौँ अनि त्यसपछि अनि चाहिँ अब ठाउँमा लग्नु पर्यो भने चाहिँ प्राथमिक उपचारको लागि लिनु पर्यो अब ठाउँमा टाढा लिनु पर्यो चाहिँ उनीहरूलाई राम्रोसँग गरेर अनि जस्तै एम्बुलेन्सहरू अब राम्रो एरिया छुट्टा हेरेर स्वच्छ ठाउँमा राखेर तिनी जस्तै उनीहरूलाई अहिलेसम्म त भएको छैन भनौँ अब भएपछि अनि गर्नेछौँ भन्ने छ अहिलेसम्म जस्तै अब आएको छ बाढी त छैन त्यही पनि तालिमहरू हामीले सिकेर आएका छौँ अब गर्दै आएको छौँ। अब त्यसैले धन्यवाद।
4: फेरि पनि विपद व्यवस्थापन समितिको उपाध्यक्ष जगत कुँवरजी सँगै कुरा गर्न चाहन्छु। जस्तो जंगली जनावर, जस्तो यहाँ सामुदायिक वन पनि नजिकै छ नि त, जंगली जनावरको चाहिँ के कस्तो समस्या छ?
5: समस्या अहिले त खासै छैन। अस्ति यो हाम्रो असोजतिर पनि एउटा घरलाई भत्काएको छ, नोक्सान गरेको छ जंगली हात्तीले। अनि प्लस अस्ति भर्खरै 5-6 बाख्रा खायो भन्दै थिए बाघले, होइन? तर मानेर क्षति भने त्यति जनजीवन त्यसम्म गरेको छैन। तर पनि हामीहरू अलिकति त्रसित छौन भनौँ न जंगली जनावर, किनभने चाहिँ हामीहरूको नजिकै जंगल छ, गाउँ घर पनि नजिकै छ। अनि यो बर्खे बाली वा हिउँदे बालीमा पनि अब बाँदरहरूले पनि त्यतिकै बिग्रेको छ। अनि सबभन्दा पहिला यो हामीहरूको जंगली छाडा गाई चौपाईहरूले पनि खेतीबालीहरू हामीहरूको हिउँदे बालीमा हामी खानै बेच्न पाउँदैनौ, किनभने चाहिँ लगाएको तरकारी भयो, गहुँ सोहुँ भयो, रातभरि खेतमा बसेर कुर्नुपर्छ हामीहरूले। यसको लागि पनि जहाँ जहाँ अलिकति तारबारहरू राम्रोसँग ठाउँमा गरे पनि हामीले यो हाम्रो समुदाय भवन समुदायलाई पनि हामीले पहल गर्छौँ, अन्त गरेर पनि त्यो जहाँ जहाँ बाटोहरू छन् त्यहाँ हुल्ने, अनि कट्ठाहरू बनाएर त्यहाँ गाई गोरु हुल्ने काम पनि भइरहेछ। तैपनि कता कताबाट पनि आइरहन्छन्। अलिक व्यवस्थित गर्न सकेको छैन हामीहरूले यसलाई।
4: उडाध्यक्षज्यू, उहाँहरूले यति कुरा राख्दाखेरि तपाईँको मनमा चाहिँ के कुरा खेल्यो?
7: सम्पूर्ण नमस्कार, प्रश्नका लागि धन्यवाद पत्रकार। यो चाहिँ विपद सम्बन्धी जुन चाहिँ म आफै पनि वार्ड स्तरको एउटा विपद व्यवस्थापन समितिको अध्यक्ष छु, त्योभन्दा अहिले चाहिँ यो बी ग्रुपले जुन चाहिँ एउटा समुदाय स्तरमा समिति गठन गरेका छ, यो चाहिँ अझ प्रभावकारी चाहिँ भयो। अब हामीले पनि चाहिँ बिचबिचमा चाहिँ आर्थिक वर्षमा एक दुई आर्थिक वर्षमा जस्तो कि खोज तथा उद्धार तालिमहरू चाहिँ दिएका थियौँ, र जस्तो यति सामग्री जति यहाँ छ नि यो किसिमको सामग्री वाडामा पनि छ। अब जस्तो एउटा वाडालाई दुई ठाउँमा सामग्री हुनु भनेको पर्याप्त हुनु सरह नै हो। उहाँहरू चाहिँ यति चाहिँ यहाँ कुरा राख्दाखेरि अझ यहाँ चाहिँ एउटा आफूमा चाहिँ समुदाय स्तरमा पनि उहाँ चाहिँ अझ चाहिँ तयारी भइसक्नु भएको छ, हो क्षमता विकास भइसकेको छ भन्ने चाहिँ महसुस भएको छ। र अब चाहिँ सम्पूर्ण चाहिँ वाडा कार्यालय या वाडा सरकारमा मात्र सीमित नभएर उहाँ चाहिँ जति नजिक उहाँहरूलाई चाहिँ विपद पर्यो भने चाहिँ उहाँ चाहिँ त्यति नै उद्धार गर्न सक्नुहुन्छ जस्तो मलाई चाहिँ महसुस चाहिँ भयो।
4: भनेपछि उदाहरणको लागि बाढी आउँदा चाहिँ सामान लिन वाडा कार्यालय जानु परेन,
7: र जनशक्ति पनि आफै उत्पादन पनि चाहिँ क्षमता विकास उहाँमा भइसकेको छ। र अब यो भन्दा पनि नयाँ किसिमको हामी चाहिँ तालिमहरू दिन सक्छौँ जुन चाहिँ यहाँ चाहिँ बी ग्रुपले दिया छ, त्यो भन्दा चाहिँ अब फरक के छ त? उहाँहरू नलिएको अनुभव नगरेको त्यो किसिमको तालिम दिएर उहाँहरूको क्षमता विकास गर्न सकिन्छ जस्तो लागेको। र अर्को कुरा चाहिँ अब जंगली जनावरहरूको कुरा छ। वास्तवमा हामी चाहिँ सामुदायिक वन नजिकै चाहिँ छौँ, हाम्रो गाउँहरू यतै छ, धेरै सामुदायिक वनहरू कर्णाली छेउछाउमा भएको हुनाले यहाँ चाहिँ जंगली जनावरहरूको चाहिँ खतरा त छ, तर मानवीय खतरा चाहिँ भइसकेको अवस्था छैन। त्यसको लागि चाहिँ सामुदायिक वनको पहलमा अब चाहिँ कुनै अब त्यस्तै गैर सरकारी संस्था सरकारी संस्थादेखि लिएर सबैको सहयोगमा चाहिँ मानव र समुदाय बीचको एउटा जंगली जनावरबाट कसरी चाहिँ बचाउन सकिन्छ भनेर चाहिँ एउटा तारजालीको व्यवस्था गरिएको छ। अब त्यसमा चाहिँ वाडा सरकारलाई पनि त्यहाँमा चाहिँ अब स्थानीय सरकारले चाहिँ निर्णयमा सहमति नगराएर त हुँदैन, उहाँहरू गर्नुभएको छ र त्यसले चाहिँ एउटा चाहिँ जोखिम हुनबाट जंगली जनावरबाट भएको छ भनौँ, जोखिम हुनबाट बच्नलाई सजिलो भएको छ। र चाहिँ यसैलाई थोरै मध्यनजर गर्दै हामीले पनि अब सर्वप्रथम अब रातिको बेलामा चाहिँ अब दिउँसोको बेलामा त जनावरहरू देखिँदैन, रातिको बेलामा जनावरहरू देखिँदैनन्, त्यही भएर चाहिँ अब के गर्न सकिन्छ भनेर सबभन्दा सुरुमा प्राथमिकता चाहिँ यही जंगल छेउछाउको सडकमा चाहिँ अब कसरी चाहिँ रोड लाइट बत्ती चाहिँ गर्ने भनेर सडक बत्ती चाहिँ हामीले चाहिँ अब व्यवस्था गर्यौँ। त्यसपछि भित्र भित्र अरू अब

0: तयारी गर्न सक्ने भइसकेपछि त एउटा वाडा सरकारलाई एउटा गौरवान्वित महसुस नै हुने नै भइहाल्यो।
1: हुन्छ, यहाँलाई धन्यवाद। फेरि पनि म दीपक देवी म्याम कहाँ आउन चाहन्छु। जस्तो यो विपदबाट बस्नका लागि अब जस्तो समुदायको आवश्यकता त धेरै छ नि त, होइन, थुप्रै छ, होइन, समुदायको आवश्यकताहरू थुप्रै छ। तपाईँहरूले चाहिँ सहयोग पनि मागिराख्नु भएको हुन्छ, होइन, जस्तो बाढीजन्य विपद मात्र नभइकन बहुप्रकोपकै कुरा गर्दा, जस्तो आग लागि भयो भने चाहिँ पालिकाको आफ्नै दमकल छैन, थुप्रै खालको समस्याहरू छ नि त। जस्तो यो तपाईँहरूले सहयोग माग्दा अथवा चाहिँ समुदायको क्षमता विकासका लागि अथवा समुदायलाई जोगाउनका लागि यस्तो चाहियो भनेर माग गर्दाखेरि चाहिँ स्थानीय सरकारले कतिको चासो देखाएको जस्तो लाग्छ?
2: अब यो हाम्रो दमकल त गाउँपालिकामा छैन, टिकापुर नगरपालिकामा छ, होइन, आग लागि त्यस्तो भयो भने टिकापुरले अब तुरुन्तै खबर गर्यो भने पनि पठाइदिने अवस्था पनि छैन, होइन। अब स्थानीय सरकारलाई गुहार्ने हो भने पनि स्थानीय सरकारमा पनि त्यो उपलब्ध छैन, उहाँहरूले पनि टिकापुरमा नै सूचना गर्ने हो। अब त्यही कमी छ, तर गाउँपालिकाले चाहिँ यो दमकल चाहिँ व्यवस्थापन गरोस् भन्ने चाहिँ हाम्रो लाग्छ, होइन। वडा अध्यक्षजी पनि यही हुनुहुन्छ, उहाँले पनि गाउँपालिकामा पहल गर्नुहुनेछ भन्ने पनि लाग्छ। अनि एउटा कुरा, अहिले यो छाडा चौपायाको विशेष समस्या छ, यो समस्यालाई चाहिँ वडाले कसरी के गर्न सक्नुहुन्छ, होइन। अब स्थानीय सरकार भनेको वडा अध्यक्ष नै हुनुहुन्छ अहिले यहाँ हामीसँग, उहाँले चाहिँ अब यसको लागि कस्तो किसिमको पहल गर्दा ठिक होला। वर्षेनी हामीले कहिले पनि अब यो धान गहुँको बेलामा, अहिले बर्खामा त त्यति साह्रो नोक्सान गर्दैनन्, अब त्यो गहुँको बेला मसुरोको बेला कसैले पनि हिउँदे खेतीमा कसैले पनि खान पाउँदैनन्। अब जसको अलिकति गर्न सक्ने छन् उनीहरूले चाहिँ कारबार लगाएका छन्, उनीहरूले चाहिँ अब सेफ गरेका छन्, त्यसरी आफ्नो सुरक्षा गरेका छन्, होइन, खान पाउँछन्। नभए अरू चाहिँ एकदमै पीड़ामा छन्, होइन, खेतीपाती नै खान नपाउने, यसले चाहिँ एकदमै समस्या बनाएको छ। कसरी छाडा गाई गोरुहरूलाई व्यवस्थापन गर्न सकिन्छ, त्योतिर अलिकति ध्यान दिएको भए हुन्थ्यो। ध्यान त गाउँपालिकाले पनि विभिन्न किसिमका बजेटहरू छुट्याएर कार्यक्रम गरेको अवस्था छ, तर त्यो कहाँ गयो के भयो, होइन, तर पनि यहाँ नोक्सान गरिराखेकै अवस्था छ। यसलाई चाहिँ मध्यनजर गरेर गाउँपालिकासम्म यो कुरो पुगाइदिनुहुनेछ वडा अध्यक्षज्यूले भन्ने पनि लागेको छ। अनि यो बेमौसमी तरकारीहरू, हामी भनौँ न यो सिजनमा लगाउने तरकारी बालीहरू, जस्तै अब यो धान लगाउने बेला भएको छ, यसमा विभिन्न किसिमका भनौँ न रोगहरू लाग्ने अवस्था छ। यसका लागि पनि अब अलिकति कसरी के गर्ने हुन्छ, प्राविधिक पठाएर हुन्छ कि, होइन, वडामा अलिकति सजिलो पारिदिनका लागि पनि वडा अध्यक्षज्यूले पहल गर्नुहुनेछ भन्ने लाग्छ, होइन। अब यो उहाँहरूसँग नै गर्ने हो। अनि अब यो खेती किसानी जो तरकारी बालीहरू लगाउनुहुन्छ महिला दिदी बहिनीहरू, उहाँहरूलाई अलिकति वडाबाट ती सामग्रीहरू के वितरण गर्ने छ, अब सबैलाई चाहिँ अब हुन त सबैलाई पुर्याउन त सकिँदैन, तर पनि थोरै बहुत कोही कोहीले मात्रै जानकारी पाउने, अरूले चाहिँ सूचनै नपाउने भन्ने कुरा गाउँमा चाहिँ सुन्नमा आएको छ। उहाँहरूले कृषिमा सहयोग गर्ने, अब उहाँहरूले गुनासो गर्नुहुन्छ वडा अध्यक्षज्यूसम्म पुर्याइदिनु न भन्नुहुन्छ, त्यही कारणले अध्यक्षज्यू पनि यहाँ हुनुहुन्छ। अब सबैको टोलमा पाइक पर्ने गरी, होइन, सबैलाई सूचना हुने गरी सूचना पनि प्रवाह गरिदिनुहुने रहेछ, सहयोग गरिदिनुहुनेछ भन्ने पनि लागेको छ।
3: धन्यवाद। अब जस्तै क्षमता विकास कार्यक्रम यस्तो तालिम भयो, जनचेतनाहरू तालिम दिएको भए अझै राम्रो हुन्थ्यो वडाबाट, होइन, जस्तै गाउँपालिकाबाट अनि चाहिँ धेरै अब के प्रभाव हुन्थ्यो होला, जस्तै जनचेतनाहरू, अब जस्तै बाल बालिकाहरूलाई, होइन, जनचेतना फैलाएको भए अलि ती बाल बालिकालाई सिकाएको भए अलि यस्तो कुराहरू राखेर विपदबाट जानकारीहरू, जस्तै बाढीहरू आउने यस्तो हुन्छ भनेर जस्तै सिकाएको, जस्तै अपाङ्गहरू पनि पर्छ नि त, जस्तै विपदमा परेपछि उनीहरूलाई उद्धार गर्नका लागि, अनि त्यसपछि जस्तै विपद त्यो बाढी आएको बेलामा पर्यो भने उनीहरूलाई जस्तै क्षति भएपछि उनीहरूलाई अब जस्तै अलिकता थोरै भए पनि अरू वाडाबाट अलि यसो सहयोग गरेको भए पनि उहाँहरूलाई अलिकता सहुलियत त हुन्थ्यो भने, हाम्रो जस्तै सुक्खा हुन्छ, खाजाहरू हुन्छ नि त, जस्तै उहाँहरूको लुगालत्ताहरू बगेर जान्छ, अब त्यो अलिकता गरिदिएको भए अझै हुन्थ्यो कि प्रभाव भन्ने। अनि म के भन्न चाहन्छु भने, अझै कार्यक्रम दिएको भए अनि अलिकति हामीलाई जनचेतना जस्तै हुन्थ्यो, अलि सिक्थ्यौँ भनौँ, अलि सिक्दै गएर अनि प्रभाव गराउँथ्यौँ भन्ने चाहना थियो।
1: उपाध्यक्षज्यू, जस्तो यो बाढीजन्य विपद अथवा चाहिँ विभिन्न खालको बहु प्रकोपको जोखिम भयो भने हामीसँग जस्तो सुरक्षित स्थानहरू, घर छोडेर चाहिँ विस्थापित हुनु पर्यो भने उच्च घर, उच्च धाराहरू, त्यस्तो सुविधाहरू के छ तपाईँको समुदायमा?
4: अहिले हामीहरूले दुईटा पोइन्ट राखेको छौँ यसको लागि, जस्तै विपद परेको बेलामा उच्च स्थान को लागि, एउटा हामीले हाम्रै सामुदायिक जगतपुर सामुदायिक भवन र अनि यता पश्चिमतिरको लागि हाम्रो बालज्योति माविको लागि दुईटा चाहिँ पोइन्ट राखेका छौँ, अनि जता सजिलो हुन्छ त्यसको लागि नजिक नजिकको कुराहरू त्यो राखेको छौँ।
1: भनेपछि आफ्नै भवन चाहिँ
4: आफ्नै भवनको लागि चाहिँ जग्गा चाहिँ हामीले

0: सामुदायिक संघ समन्वय गरेर एउटा उच्च ठाउँमा लगाउने भन्ने छ। तर बिगुरको साझेदारीमा बिगुरले पनि त्यही पहल गरेर अब अगाडि बढाउने कार्यक्रम चाहिँ उसको कुराहरू छ।
1: हुन्छ, यहाँलाई धन्यवाद। अब हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। वडा अध्यक्षज्यूलाई उहाँहरूले फेरि पनि राख्नु भएको कुराहरूलाई सम्बोधन गरिदिन र जस्तो अब केही कार्यान्वयन गर्नुपर्ने कुराहरू पनि रहेछ, अब जस्तो यहाँहरूको नीति त आइसकेको छ, बजेट आउन बाँकी छ नि त, सम्बोधन गर्नुपर्ने कुराहरू पनि रहेछ, यहाँको भनाइ राखिदिन अनुरोध गर्छु।
2: पुनः प्रश्नको लागि धन्यवाद पत्रकारज्यू। पक्कै पनि दमकलको अभाव चाहिँ गाउँपालिकालाई नखट्किएको होइन, पहिलेदेखि खट्किएको अवस्था हो। हामीले दुईटा नगरपालिका चाहिँ छेउछेउमा भएको लम्कीचोहा नगरपालिका र टिकापुर नगरपालिकासँग त्यस्तो समस्या परेको खण्डमा दमकल चाहिँ सहयोग माग्ने चाहिँ गरेका छौँ। आफैलाई चाहिँ आफैलाई स्थायी सरकारसँग भइदिँदाखेरि अझ चाहिँ अरूसँग चाहिँ माग्नु नपर्ने किसिमको हुन्थ्यो भन्ने चाहिँ लागेको, तर बजेटको सुनिश्चितताले अलिकति चाहिँ समस्या भएको हो। अहिले पनि अब कृषि एम्बुलेन्सदेखि लिएर अहिले सब वाहनहरू आउँदैछ, अब सँगसँगै अब अघिल्लो कार्यकालमा पालिका भवन नबनेको कारणले अब थुप्रो चाहिँ समथिङ 12.5 करोड उदैतिर लगाउनु पर्ने भएको हुनाले दमकल चाहिँ अहिले चाहिँ अलिकति अब तपाईँले बजेट बन्ने पनि प्रक्रियाको कुरा गर्नुभयो, त्यसमा नसमेति अन्य कुनै चाहिँ साझेदारी चाहिँ संघ संस्थायदि आएको खण्डमा म्युचुअल फण्डमा चाहिँ सम्भावना चाहिँ रहला। अनि चाहिँ त्यस्तै गरेर चाहिँ उठाउनु भएको छ एउटा कुरा चाहिँ यो पशु चौपाया, यो चाहिँ तराई क्षेत्रको देशभरिको समस्या नै म मान्छु र यसलाई चाहिँ स्थानीय सरकारले आफैले चाहिँ कसरी व्यवस्थापन गर्ने हरेक स्थानीय तहले लागेको नै छ। यसरी लागि परेको खण्डमा हामीले पनि टिकापुरमा तपाईँले सुन्नुभयो होला गौशाला, त्यसमा चाहिँ टिकापुर चाहिँ नगरपालिकासँग समन्वय गरेकन हामी पनि वार्षिक कति चाहिँ रकम दिएर चाहिँ सम्झौता गरेका छौँ र यताबाट चाहिँ प्रत्येक गाउँले बर्खर किसानहरू एक लगेर त्यहाँ राख्ने गर्छन् प्रत्येक साल र अब गोरुहरू फेरि चाहिँ अब उताबाट फेरि आफै आउने क्रम छ कि धेरै गोरुहरू चाहिँ हाम्रो यही सामुदायिक चाहिँ तिर नै भएको गोरु चाहिँ उता जान नसक्ने अवस्था छ, त्यो ती गोरुहरू पनि आएर पनि यतातिर अब बालीहरूको नोक्सान हुन्छ कि जस्तो मलाई महसुस भएको छ र यसलाई चाहिँ अझ चाहिँ फेरि कसरी चाहिँ राम्रोसँग चाहिँ व्यवस्थापन गर्न सकिन्छ त्यतातिर ध्यान पक्कै नै जानेको छ भनौँ। र त्यस्तै अर्को चाहिँ यो हाम्रो चाहिँ तरकारी बेमौसम तरकारीदेखि लिएर खेतीबालीको कुरामा भएको थियो सूचना सम्प्रेषणको विषयमा, सूचना सम्प्रेषण चाहिँ हामीले सामाजिक सञ्जालदेखि लिएर बोर्ड सूचनाहरू तास्ने गरेका छौँ र सँगसँगै अब चिराकीलाई पनि जनाउन गरेका छौँ। यसै पटक लगभग धेरै अब त्यहाँ डाटा होला हामीसँग, तपाईँको अहिले धेरै माटो बिग्रिरहेको अवस्था छ, त्यही भएर जिङ्क पोषण भनेर एउटा कार्यक्रम चाहिँ राखेको छौँ कृषिको लागि, त्यो धेरै वडाका वासीहरू चाहिँ अब लिएर चाहिँ पाउनु भएको छ, अरू ठाउँ कसरी सूचना पुगेन त्यो चाहिँ अब त्यसको चाहिँ अब कसरी पुगेन भन्ने कुरा थोरै चाहिँ त्यो चाहिँ पुनः चाहिँ यसो सोच विचार चाहिँ गर्नु पर्ला, नभए आफ्नो वाडालेदेखि लिएर वडाको सामाजिक सञ्जालदेखि लिएर बोर्डहरूदेखि लिएर वर्गहरूलाई चाहिँ जनाउने चाहिँ गरिया छ। अरू चाहिँ थोरै चाहिँ विपदको विषयमा अब यसपटक चाहिँ अघि नै भने जस्तो कुरा आयो, जस्तो कि यो समितिले चाहिँ क्षमतान भयो त्योसँगै चाहिँ अब हाम्रो पालिकादेखि लिएर चाहिँ स्कुलमा गएर विपद सम्बन्धी कार्यक्रमहरू चाहिँ चलि नै राखेको छ भनौँ, मलाई चाहिँ जानकारी भएको र स्वयं कतिपय उपस्थित भएको कार्यक्रममा जुन भर्खर आइरहेको युवा पुस्ता छ बालबालिका छ उहाँहरूमा चाहिँ यो चाहिँ क्षमता विकासको या सचेतनामूलक कार्यक्रमको चाहिँ त्यो चाहिँ भइराखेको छ भनौँ र आगामी दिनमा अब चाहिँ बजेट बन्ने प्रक्रियाहरू आउँदैछ, अब यहीँ हुनुहुन्छ जतिजना यहाँ हुनुहुन्छ उहाँहरू चाहिँ यसो यो चाहिँ एउटा समुदाय स्तरको विपद व्यवस्थापन समिति छ उहाँहरू चाहिँ लिइसक्नु भएको छ र अन्य अब कुन चाहिँ तह तब्कालाई चाहियो त्यस किसिमको चाहिँ तालिमहरू अब हामी चाहिँ आह्वान गर्नेछौँ या टोलटोलमा आउनेछौँ, त्यतिखेर चाहिँ यसो टिपाइदिनु होला, यसलाई पक्कै नै सम्बोधन गर्नेछौँ भन्दै बिदा हुन्छु। हस्त नमस्कार।
1: छलफलमा सहभागी हुनुभयो, यहाँहरूलाई धेरै धेरै धन्यवाद। आजको कार्यक्रममा हामीले जानकी गाउँपालिका वडा नम्बर 6 का वडा अध्यक्ष इन्द्र चौधरी, स्थानीय सामुदायिक विपद व्यवस्थापन समिति लम्की पिरूवाका अध्यक्ष तथा बडघर जोगबहादुर चौधरी, उपाध्यक्ष जगत कुवर, प्राथमिक उपचार कार्यदलका संयोजक दीपक देवी नेउपाने, प्राथमिक उपचार कार्यदलका सदस्य बीना कडाईसँग छलफल गर्यौं। आजलाई कार्यक्रम विपद व्यवस्थापन चौतारी सकियो। कार्यक्रम विपद व्यवस्थापन चौतारी तपाईलाई कस्तो लाग्यो? प्रतिक्रिया सुझाव सल्लाहका लागि हाम्रो ठेगाना कार्यक्रम विपद व्यवस्थापन चौतारी, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज र हाम्रो सम्पर्क नम्बर 091-561-255 सम्पर्क गर्न सक्नुहुनेछ। हवस् त, आजको कार्यक्रमबाट प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै म प्रस्तुता दुर्गा देवकोटा पनि विदा हुन्छु। नमस्कार।

0: टीकापुर अस्पतालमा अपाङ्गता पहिचान, स्वास्थ्य परीक्षण तथा पुनस्थापना, निशुल्क घुम्ती शिविर हुने बारेको सूचना। विकलांग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र र सिद्धार्थ बैंकको आयोजनामा 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाहरूका लागि अपाङ्गता पहिचान, स्वास्थ्य परीक्षण तथा पुनस्थापना घुम्ती शिविर हुने जानकारी गराइन्छ। घुम्ती शिविरमा जाँच गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैताला भित्र बाहिर फर्केको, आगोले पोलेर अङ्गहरू एकावसमा टाँसिएको, खुट्टा लुलु वा कमजोर भएको, भाँचिएको, हड्डी बाङ्गो भएको वा हड्डी नजोडिएको, हड्डी पाकेर लामो समयदेखि पी पाइरहने, ढाड बाङ्गो वा कुप्रो भएको, औंलाहरू एकावसमा टाँसिएको वा बढी भएको, ओठ तथा तालु फाटेको, शरीरका विभिन्न जोर्नीहरू दुख्ने, सुनिने, बाङ्गो भएको वा खुस्किएको, अर्थोपेडिक सहायक सामग्री तथा मङ्गहरूको आवश्यकता भएकाहरू। घुम्ती शिविर हुने मिति 2083 असार 12 गते। स्थान टीकापुर अस्पताल। समय बिहान 9 बजेबाट। अस्पतालबाट दिएको कुनै कार्ड, रिपोर्ट वा लगाउन दिएको सहायक सामग्री भएमा लिएर आउनुहोला।
1: थप जानकारीका लागि राजाराम चौधरी 9848089176, ललिता उपाध्याय 9765156044, टीकापुर नगरपालिका स्वास्थ्य शाखा 9851204390 सम्पर्क गर्नुहोला।
2: के तपाईँलाई किचन, वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
3: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू: नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस, टीकापुर कैलाली। संचालक मदनराज देवकोटा। स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि। सम्पर्क नम्बर 9849585808।
4: टीकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउन्ड बारे अत्यन्त जरुरी सूचना। टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउनुहुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर।
5: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।
6: लिएर आउँदाखेरिसम्म पुग्ने गरी व्यवस्थापन गरेका छौँ, हामीले शून्य नै बनाएको छैन।
7: र बाल बालिकालाई निशाना बनाएर इजरायलले गाजामा नरसंहार गरेको राष्ट्रसंघको एउटा आयोगको निष्कर्ष। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
8: समाचार फडिङ र दाहालबाट सुन्नुहोस्। लेबनानको सरकारी संचार माध्यमले देशको दक्षिणी नगर नबटियामा सड़क सफा गरिरहेको बुलडोजर नजिकै उभिएका मानिसहरूको समूहमाथि इजरायली सैनिकले गोली चलाउँदा दुईजना मारिएको बताएको छ। यसअघि 3 दिनसम्म युद्ध विराम कायम थियो र अप्रेल यता पहिलो पटक मानिसहरूले ज्यान गुमाएका विवरण आएका थिएनन्। इजरायली सेनाले आफूले तत्कालै खतरा निम्त्याउन सक्ने सशस्त्र आतंकवादीलाई निशाना बनाएको बताएको छ, तर त्यही घटनालाई इंगित गर्दै उसले त्यस्तो बताएको हो वा होइन प्रष्ट छैन। हिजबुल्लाले इजरायलले युद्ध विरामको ठाडो उल्लंघन गरेको आरोप लगाएको छ। संयुक्त राष्ट्रसंघका अनुसन्धानकर्ताहरूले इजरायलले नियोजित रूपमा प्यालेस्टिनी बालबालिकालाई निशाना बनाएर आम नरसंहार, मानवता विरूद्धको अपराध र युद्ध अपराध गरेको बताएका छन्। राष्ट्रसंघको आयोगको एउटा प्रतिवेदनमा इजरायली सुरक्षाकर्मीहरूले जानाजान बालबालिकाको हत्या गरेको, उनीहरूलाई घाइते बनाएको र लाखौं प्यालेस्टिनी बालबालिकामाथि मानसिक चोट पुर्याएको आरोप लगाइएको छ। गाजामा प्यालेस्टिनीहरूको भविष्य समाप्त पार्ने रणनीति अनुरूप त्यस्तो गरिएको निष्कर्ष निकाल्ने भरपर्दो आधार आफूहरूसँग रहेको अनुसन्धानकर्ताहरूले बताएका छन्। इजरायलले पूर्ण रूपमा प्रतिवेदन अस्वीकार गर्ने भन्दै उक्त झुटा रिपोर्टले आफ्नो मानहानी गरेको प्रतिक्रिया दिएको छ। पश्चिम युरोपमा घातक उष्ण लहरको प्रभाव देखिरहँदा संयुक्त राष्ट्रसंघका प्रमुखले तापमान वृद्धिलाई सीमित तुल्याउन अझ तीव्र आपतकालीन कदम विश्वले चाल्नुपर्ने बताएका छन्। लन्डनमा बोल्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भने, जलवायु भद्रगोल हाम्रै आँखा अगाडि तीव्र भइरहेको छ। हामीले अहिलेसम्म अभिलेख गरिएका सबैभन्दा गर्मी 11 वर्षहरू भर्खरै झेलेका छौं। संयुक्त राष्ट्रसंघका महासचिव फ्रान्सले करिब 80 वर्ष अघि तथ्याङ्क राख्न थालिएताकै सर्वाधिक तातो रात अभिलेखीकृत गरेको छ। इटलीले 15 शहरहरूमा उच्च सतर्कता घोषणा गरेको छ। केन्याले अमेरिकी नागरिकहरूलाई लक्षित एउटा इबोला उपचार केन्द्रको निर्माण तत्कालै बन्द गर्न आदेश दिएको छ। मंगलबार अदालतमा उपस्थित भएका स्वास्थ्य मन्त्री एडेन डुवालेले अदालतको आदेश स्वीकार गर्नका लागि एयरफोर्सको बेस नजिकै निर्माणको काम रोकिएको बताए। अफगानिस्तानको तालिबान सरकारले आफ्नो एउटा प्रतिनिधि मण्डलले ब्रसल्समा आप्रवासनबारे छलफल गर्न युरोपेली संघका अधिकारीहरूलाई भेटेको बताएको छ। यूले औपचारिक रूपमा तालिबानलाई मान्यता दिएको छैन र अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरे यता 5 पहिलो पटक यूले तालिबान सदस्यहरूलाई छलफलमा डाकेको हो। बेल्जियमका एक प्रवक्ताले प्रतिनिधि मण्डललाई बेल्जियममा एक दिन मात्रै यात्रा गर्ने गरी भिजा दिइएको बताए। र भारतमा आइफोनका पार्ट पूर्जाहरूको प्रमुख उत्पादक टाटा इलेक्ट्रोनिक्सले आफू साइबर सुरक्षा हमलामा परेको बताएको छ। तर टाटाले उक्त घटनाले आफ्नो काम कारवाहीमा कुनै प्रभाव नपर्ने जनाएको छ। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ।
7: साझापखमा पुनः स्वागत छ। विशेष अदालतले पूर्व उप प्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई 7 थुनामा राख्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ। विभागले जारी गरेको पूर्जीका आधारमा उनी हिजो सुर्खेतबाट पक्राउ परेका थिए। यद्यपि विभागका अधिकारीहरूले उनीमाथि कुन प्रसंगमा अनुसन्धान भइरहेको हो भन्ने प्रश्न पारेका छैनन्। एक रिपोर्ट। पार्टीको कार्यक्रममा गएका बेला सुर्खेतबाट पक्राउ परेका पौडेललाई अनुसन्धानका लागि म्याद माग्दै आज अदालतमा पेश गरिएको थियो। अदालतले उनलाई 7 थुनामा राख्ने अनुमति दिएको सूचना अधिकारी पार्वती हितानले बीबीसीलाई बताइन्।
9: मनी लाउन्डरिङ मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका आरोपी विश्वप्रसाद पौडेललाई विभागबाट जरूरी पक्राउ पुर्जी स्वीकृति र अनुसन्धान प्रयोजनका लागि म्याद थप गर्नुपर्छ भनेर अनुरोध गर्नुभएको थियो। जरूरी पक्राउ पुर्जी स्वीकृत भए आज पहिलो पटक 7 चाहिँ म्याद थप्ने गरी आदेश भएको छ। सदस्य मान्य न्यायाधीश चयन प्रसाद पौडेल, सदस्य मान्य न्यायाधीश हेमन्त रावल र सदस्य मान्य न्यायाधीश उमेश कोइरालाको इजलासबाट म्याद थप भएको हो। आदेश बमोजिम अहिले चाहिँ विष्णु प्रसाद पौडेललाई नै हिरासतमा राख्न पठाइएको छ।
7: उनका अनुसार विभागले 20 हिरासतमा लिएर अनुसन्धान गर्न माग गरेको थियो। विशेष अदालतमा बहस गर्दै पौडेल पक्षका वकिलहरूले उनी भागेर जाने अवस्था नभएको भन्दै परिवार वा कानून व्यवसायीको जिम्मामा रिहा गर्न माग गरेका थिए। यसैबीच एमाले संसदीय दलको बैठकले पार्टी उपाध्यक्ष पक्राउ परेको घटनाको निन्दा गरेको छ। उक्त बैठकका निर्णयबारे एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले बीबीसीसँग भनिन्,
10: छानबिनसित जोडिएका कुरामा हाम्रो केही हुँदैन। कोही व्यक्तिमाथि छानबिन गर्नु पर्यो भने तथ्यमा उभिएर प्रमाणमा उभिएर छानबिन गर्ने, छानबिन गर्दाखेरि दोषी देखियो भने कारवाही गर्ने हो। अहिले छानबिन गर्नु पूर्व नै कारवाही गर्ने हिसाबले जसरी आयो यो सरकारको गलत रवैया हो। अब गिरफ्तारी भइसकेको सन्दर्भमा बिना पूर्वाग्रह सत्य तथ्यमा बसेर प्रतिशोध नसान्ने गरी छानबिन होस्, राजनीतिक प्रतिशोध तान्ने गरी दुःख दिने काम नहोस् भन्ने कुरामा सरकारको ध्यान आकर्षित गर्छ।
7: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेका व्यवसायी दीपक भट्टसँग शंकास्पद कारोबार देखिएको भन्दै अनुसन्धानका लागि पौडेललाई पक्राउ गरेको विवरण आएका छन्। तर बीबीसीको जिज्ञासामा विभागका महानिर्देशक निर्मल ढकाल र निर्देशक उत्तम कुमार घिमिरेले अनुसन्धानको विषय भन्दै उनलाई पक्राउ गरिएको कसुरबारे बताउन अस्वीकार गरे। हिजो सुर्खेतमा पक्राउ गरिएका 66 वर्षीय पौडेललाई आज मध्याह काठमाडौँ ल्याइएको थियो। अब अर्को प्रसंग। स्थापनाको 4 सहज बहुमत सहित सरकारको नेतृत्व गर्ने जनमत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा जारी पहिलो महाधिवेशन अन्तर्गत बन्द सत्र सम्पन्न भएसँगै निर्वाचन प्रक्रिया शुरू भएको छ। महाधिवेशनमा 2 चरणमा निर्वाचन सम्पन्न हुने बताइएको छ। पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरूको निर्वाचन गरिनेछ भने त्यसपछि बाँकी पदाधिकारी चयनका लागि मतदान हुनेछ। यस सन्दर्भमा थप जानकारी दिन हाम्रा चितवन संवाददाता ईश्वर जोशी यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा छन्। ईश्वरजी आज दिनभर के भयो र अहिले त्यहाँ के भइरहेको छ?
11: आइतबार उद्घाटन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन सोमबार दिनभरि पनि बन्द सत्र हुन नसकेपछि आज दिनभरि पनि अब अन्यल बीच प्रतिनिधिहरूको नावले निर्मूल गरिसकेपछि बन्द सत्र शुरू भयो। सभापति रवि लामिछाने र सोनी विभागले लगायतले चाहिँ प्रस्तुत गरेका प्रतिवेदनहरू चाहिँ पारित भएको छ। अब अहिले चाहिँ निर्वाचनको प्रक्रिया अगाडि बढेको छ।
7: अब कसरी र कहिलेसम्म सत्तारूढ दलले नयाँ नेतृत्व पाउने देखिन्छ?
11: मैले केही बेर अगाडि राष्ट्रपतिका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीसँग कुरा गरेको थिएँ। अब हामी निर्वाचनको प्रक्रिया अगाडि बढ्छ भनेर उनले बताएका थिए। मनोनयन पत्र दर्ताको काम चाहिँ भइरहेको छ र भोलि बिहान अब चाहिँ मतदान गर्ने भन्ने कार्यक्रम रहेको छ। सभापतिको हकमा चाहिँ अन्य कसैले पनि अब उम्मेदवारी नदिने भन्ने किसिमको चाहिँ सहमति भइसकेको छ। रवि लामिछानेको विरुद्धमा चाहिँ कुनै उम्मेदवारी पर्ने चाहिँ अहिलेसम्म देखिएको छैन।
7: यो अब देशको ठूलो दल र त्यसमा पनि पहिलो महाधिवेशन भएकोले धेरैको चासो देखिन्छ। यो महाधिवेशनको सबैभन्दा रोचक पक्ष चाहिँ अहिलेसम्म के देख्नुहुन्छ तपाईँ?
11: जुन उत्साहले चाहिँ प्रतिनिधिहरू आएको देखिन्थ्यो सितम्बरको यो गर्मीमा उनीहरूले सबै चिज समयमा नै हुन्छ होला भन्ने जुन आकलन गरेको थियो त्यो हुन सकेन। बन्द सत्रको क्रममा कतिपयको खर्च वर्ष पनि सकिएको भन्ने कुरा आएपछि सम्बोधनको क्रममा चाहिँ सभापति रवि लामिछानेले आर्थिक अभावका कारण चाहिँ कोही पनि रोकिन नपरोस्, त्यस्तो छ भने तपाईँले बुझाउनु भएको 5,000 रुपियाँ चाहिँ फिर्ता लिन सक्नुहुन्छ प्रक्रिया पुऱ्याएर भनेर पनि उनले बताए।
7: हस्, धेरै धन्यवाद। बीबीसीका चितवन संवाददाता ईश्वर जोशी। अब अर्को विषय, पछिल्ला केही दिनदेखि सरकारी स्वास्थ्य केन्द्रहरूमा रेबिज विरूद्धको खोप अभाव भएको विवरण सार्वजनिक भइरहेका बेला स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले भने उपलब्ध स्रोत र विकल्पहरूको प्रयोग गर्दै बिरामीलाई खोप उपलब्ध गराइरहेको दावी गरेका छन्। खरिद प्रक्रियामा भएको ढिलाइका कारण देशका विभिन्न अस्पतालमा खोपको आपूर्ति प्रभावित हुँदै आएको बताइन्छ। यसै सन्दर्भमा हामीले स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर मणि अधिकारीलाई टेलिफोन सम्पर्क गरी शुरूमा खोपको उपलब्धताको स्थिति अहिले कस्तो छ भनेर सोधेका छौं।
12: अहिले रेबिज भ्याक्सिन पूरै अनुपलब्ध भएको अथवा अभाव रहेको भन्ने अवस्था छैन। हामीसँग अस्पतालहरूमा र भण्डारणहरूमा केही मात्रा भ्याक्सिनहरू छन्, अस्पतालहरू प्रयोग पनि भइरहेको छ। हाम्रो नियमित रूपमा खरिद गर्ने प्रक्रिया र जुन मूल्य लागत मूल्यहरूको कारणले गर्दा हामीले पटक पटक टेन्डर गरिराख्नुपर्ने, व्यवसायहरूले आवेदन नगर्ने कारणले हामी तेस्रो चोटि टेन्डर गरेको अवस्थामा छौँ। यो पनि अन्तिम चरणमा पुगेका छ।
7: तर तपाईँले त्यसो भनिराख्दाखेरि चाहिँ कतिपय संचार माध्यममा भ्याक्सिन नपाइएका कारण सर्वसाधारणको ज्यान गएको सम्मका विवरणहरू आएका छन्, त्यो चाहिँ के त फेरि?
12: यसमा बुझ्नुपर्ने प्राविधिक पक्ष भनेको के हो भने त्यो भ्याक्सिन नहुँदैमा रेबिज भइहालेको भन्दा पनि रेबिजको रोकथामका लागि भ्याक्सिन हो, रेबिजको उपचारका लागि भ्याक्सिन होइन। रेबिजको उपचार व्यवस्थापन त संसारमा केही पनि छैन, तर रोकथामका लागि हामीसँग खोप सँगसँगै अरू धेरै उपायहरू छन्। हामीले सबै उपायहरू सँगसँगै अवलम्बन गर्दै जानुपर्ने हुन्छ। हामीले अस्पतालहरूमा अभाव हुने स्थिति सिर्जना नहुनका लागि वैकल्पिक उपायहरू गरेर सोझै खरिद गरेर अस्पतालले खोपको व्यवस्थापन गर्न सक्ने गरी बजेट विनियोजनको कुरा, त्यसका लागि सहजीकरण गर्ने कुराहरू हामीले गरेका छौँ। ठूलो मात्रामा धेरै मूल्यमा खरिद गर्ने कुरा चाहिँ सार्वजनिक खरिद ऐन अनुसारको व्यवस्था गर्नका लागि चाहिँ बोलपत्र आह्वान गर्नुपर्ने, अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर व्यवस्थापन गर्नुपर्ने, ती कुराहरूले गर्दाखेरि चाहिँ त्यसमा समस्या भएको मात्रै हो।
7: अहिले कुनै सरकारी स्वास्थ्य संस्थामा कोही भ्याक्सिनको लागि गयो भनेदेखि चाहिँ उसले सहजै त्यो भ्याक्सिन पाउँछ भन्ने हो तपाईँको भनाइ?
12: मैले यो भनिरहँदाखेरि कुनै अस्पतालमा भ्याक्सिन नभएको अवस्था अथवा कम भएको अवस्था, त्यहाँनिर अलिक बढी खपत हुने अवस्था हुँदाखेरि नजिकको अस्पतालसँग पैँचो लिएर व्यवस्थापन गर्ने व्यवस्थाहरू चाहिँ भएको छ र आकस्मिक रूपमा अस्पतालले सोझै खरिद गर्ने र हामीले विश्व स्वास्थ्य संगठनसँग पनि माग गरेर आकस्मिक व्यवस्थापन गरेका छौँ। काठमाडौँभित्र हामीसँग सुखराज अस्पतालमा खोप अहिले छ, हामीसँग शून्य भइसकेको अवस्था छैन। अस्पतालले खरिद गरेर व्यवस्थापन गरेको छ भने हामीले विश्व स्वास्थ्य संगठनसँग लिएको खोपहरू आज भोलि नै आइपुग्ने अवस्थामा पनि छप छन्। त्यसले व्यवस्थापन हुन्छ भने अर्को हप्ताबाट हाम्रो नियमित रूपमा जुन हामीले खरिद गर्नेछौँ, वार्षिक रूपमा हामीले 5,00,000 हाराहारी भाइल खोप खरिद गर्छौँ, त्यो खोपहरूको टेन्डरको खोल्ने मिति भनेको 16 गतेलाई छ। हामी त्यतिखेरसम्म एउटा प्रक्रियामा जान्छ र व्यवस्थापन हुन्छ। कुनै अस्पतालमा अहिले खोप सकिहालेको अवस्था छ भने पनि हामीले पत्लेयामा रहेको स्टोरमा, काठमाडौँमा रहेको स्टोरमा केही मात्रामा खोपहरू पनि छन्, त्यसै अनुसार हामीले सहजीकरण गर्छौँ, त्यसै अनुसार उपलब्ध उपलब्ध पनि गराउँछौँ र अस्पतालहरूले सोझै खरिद गरेर व्यवस्थापन गर्न सक्ने पनि प्रावधान छ, त्यसमा पनि सहजीकरण गर्छौँ, त्यसै अनुसार गरेका छौँ।
7: उनी थिए स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर मणि अधिकारी। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राष्ट्रसंघको एउटा जाँच आयोगले गाजा स्ट्रीपमा जानाजान प्यालेस्टिनी बालबालिकालाई निशाना बनाएर इजरायलले नरसंहार, मानवता विरूद्धको अपराध र युद्ध अपराध गरेको आरोप लगाएको छ। उक्त नयाँ प्रतिवेदनमा इजरायली अधिकारी र सुरक्षाकर्मीहरूले 10,00,000 बालबालिकालाई मानसिक चोट दिएको र त्यसले अक्टोबरमा भएको युद्ध विरामपछि पनि निरन्तरता पाएको जनाइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
8: उक्त आयोगले गाजामा प्यालेस्टिनीहरूको भविष्य समाप्त पार्ने रणनीति अनुरूप त्यस्तो गरिएको निष्कर्ष निकाल्न भरपर्दो आधार आफूसँग रहेको उल्लेख गरेको छ। इजरायलको विदेश मन्त्रालयले आफूले पूर्ण रूपमा आयोगको प्रतिवेदन अस्वीकार गर्ने भन्दै त्यो झुटो र मानहानी हुने किसिमको रहेको उल्लेख गरेको छ। सन् 2023 अक्टोबर 7 हमासले दक्षिण इजरायलमा गरेको भीषण आक्रमणमा झण्डै 1200 मारिएका थिए भने 251 जना बन्धक बनाइएका थिए। संयुक्त राष्ट्रसंघले पनि विश्वसनीय मान्ने गरेको हमासले सञ्चालन गर्ने स्वास्थ्य मन्त्रालयको आँकडा अनुसार त्यस यताको इजरायली आक्रमणमा गाजामा 73,000 भन्दा बढ़ी मारिएका छन्। त्यसमा 21,200 भन्दा बढ़ी बालबालिका छन्। अधीनस्थ प्यालेस्टिनी भूभाग र इजरायल बारेको उक्त स्वतन्त्र जाँच आयोग अन्तर्राष्ट्रिय मानवीय र मानव अधिकार कानून उल्लंघनका आरोपबारे छानबिन गर्न मानव अधिकार परिषदले स्थापना गरेको थियो। उक्त आयोगका विज्ञ सदस्यहरूले औपचारिक रूपमा राष्ट्रसंघको मत व्यक्त गर्दैनन्। अघिल्लो सेप्टेम्बरमा सो आयोगले इजरायलले प्यालेस्टिनीहरू विरूद्ध गाजामा नरसंहार गरिरहेको आरोप लगाएको थियो। एउटा प्रतिवेदनमा आयोगले सन् 1948 नरसंहार सम्बन्धी महासन्धि अन्तर्गत परिभाषित 5 मध्ये 4 नरसंहार इजरायली अधिकारी र सुरक्षा फौजहरूले गरिरहेको औचित्यपूर्ण आधार रहेको जनाएको थियो।
7: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही असार 20 गते तेस्रो शनिवार को दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
1: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868080008 र 9825637772।
1: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
4: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
1: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
4: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छैन हेरौं।
1: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
4: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
1: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
4: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
1: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
4: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
1: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
4: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
1: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 0915603484, 0915601118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 9848435383 जानकारी गराउन हुन अनुरोध छ।
4: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते र 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
1: चुरे जोगाऊ, पानीका मुहान बचाऊ, वन विनाश र अवैध उत्खनन रोकौं, हरियाली बढाऊ, चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश।

0: टिकापुर अस्पतालमा अपाङ्गता पहिचान, स्वास्थ्य परीक्षण तथा पुनस्थापना, निशुल्क घुम्ती शिविर हुने बारेको सूचना। विकलांग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र र सिद्धार्थ बैंकको आयोजनामा 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाहरूका लागि अपाङ्गता पहिचान, स्वास्थ्य परीक्षण तथा पुनस्थापना घुम्ती शिविर हुने जानकारी गराइन्छ। घुम्ती शिविरमा जाँच गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैताला भित्र बाहिर फर्केको, आगोले पोलेर अङ्गहरू एकावसमा टाँसिएको, खुट्टा लुलो वा कमजोर भएको, भाँचिएको, हड्डी बाङ्गो भएको वा हड्डी नजोडिएको, हड्डी पाकेर लामो समयदेखि पी पाइरहने, ढाड बाङ्गो वा कुप्रो भएको, औंलाहरू एकावसमा टाँसिएको वा बढी भएको, ओठ तथा तालु फाटेको, शरीरका विभिन्न जोर्नीहरू दुख्ने, सुनिने, बाङ्गो भएको वा खुस्किएको, अर्थोपेडिक सहायक सामग्री तथा कृषि मंगहरूको आवश्यकता भएकाहरू। घुम्ती शिविर हुने मिति 2083 असार 12 गते। स्थान टिकापुर अस्पताल। समय बिहान 9 बजेबाट। अस्पतालबाट दिएको कुनै कार्ड, रिपोर्ट वा लगाउन दिएको सहायक सामग्री भएमा लिएर आउनुहोला।
1: थप जानकारीका लागि राजाराम चौधरी 98480899176, ललिता उपाध्याय 97656410044, टिकापुर नगरपालिका स्वास्थ्य शाखा 98512034090 सम्पर्क गर्नुहोला।
2: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध।
3: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बालबालिकाको हकको व्यवस्था भएको र बालबालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरी गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वत बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाडीमा

0: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
1: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
0: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ।
1: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
0: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
1: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा।

0: अवस्थापीय पदार्थ,
1: नरम मुलायम सुतीको कपडा लगाउने,
0: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने,
1: र बालबालिका वृद्ध वृद्धा तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
2: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
4: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
3: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
4: भर्ना हुने विषयहरू:
3: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
4: नेत्र विज्ञान ओए।
3: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
4: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969-59044, 98-587-80044 र 97-642-33921। वेबसाइट www.mahakalishikshalaya.edu.np।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
3: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
4: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
3: जनरल फिजिसियन विशेषज्ञ सेवा,
4: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
3: रोग सेवा,
4: मृगौलाका बिरामीका लागि डायनोसिस सेवा,
3: मनोचिकित्सक विशेषज्ञ सेवा,
5: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
3: र सिटी स्क्यान सेवा,
4: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
3: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
4: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
3: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
4: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
3: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
4: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
3: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
4: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट, फोन नम्बर 97-62-48-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भएर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलोहरू कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो, कहिले पठाएको हो र कहाँ जान्छ निकेरी बुझी भएर खुल्याएको वेबसाइटको URL चेक गरौं।
1: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौ। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौ।
2: सतर्क रहौ, ठगीबाट बचौ।
1: सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश।
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँभरिलाई।
4: टिकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

सामुदायिक रेडियो टिकापुर एफएम को रात्रि 9:55 बजे को खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेपबाट रतन चौधरीको नमस्कार। स्वदेशमा नै रोजगारी गरौं, विदेशमा रोजगारीमा जानै परे, भए सही सूचना र सिप सिकेर मात्रै जाउँ भन्ने नाराका साथ टिकापुरमा मनोसामाजिक परामर्श सेवा र वित्तीय साक्षरता सम्बन्धी सरकारवालाहरूसँग अन्तर्क्रिया गरिएको छ। टिकापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी ओटको अध्यक्षतामा भएको कार्यक्रममा वित्तीय साक्षरता कक्षा लिएपछि आफूहरूको जीवन फेरिएको र आयार्जनको कार्यमा लागेको महिलाहरू बताएका छन्। वित्तीय साक्षरता कक्षामा वैदेशिक रोजगारमा रहेका परिवारका सदस्य महिलाहरूलाई विदेशको कमाई कसरी बचत गर्ने र स्वदेशमै आयार्जन गरी आमदानीका स्रोतहरू कसरी बढ़ाउने भन्ने विषयमा सिकाइएको छ। उनीहरूले फजुल खर्च घटाउने, खर्च र आमदानीको हिसाब किताब राख्ने, अनावश्यक क्षेत्रमा हुने खर्चहरू घटाउने बारेमा सचेत भएको बताएका छन्। झन्डै 5 वर्ष पहिलेको कर्तव्य ज्यान सम्बन्धी मुद्दा जिल्ला अदालत अछामको मुद्दा उच्च अदालत दिपायलले समेत उल्टाइदिएको छ। यसअघि जिल्ला अदालतले सबै प्रतिवादी बनाएका 10 जनालाई सफाई दिएको थियो, तर उच्च अदालतले सोमबार त्यो मुद्दा उल्टी गर्दै 6 जनालाई जन्मकैद, 25 वर्ष कारावास र जनही 1,00,000 दरले क्षतिपूर्ति भराउने आदेश दिएको छ। अन्य 4 जनाको हकमा भने जिल्ला अदालतकै फैसला सदर गर्दै सफाई दिएको छ। उच्च अदालतका समेत कामु मुख्य न्यायाधीश दिनेश प्रसाद यादव र पूनम सिंह चन्दको संयुक्त इजलासले समयकार र समेत यसअघि जिल्ला अदालतको समेत फैसला उल्टी गर्दै 6 जनालाई जन्मकैद फैसला सुनाएको अदालतका प्रवक्ता नरबहादुर नेगीले बताउनु भएको छ। यसअघि 2082 मंगिर 4 गते जिल्ला अदालत अछामले सफाई दिएको मध्ये पञ्चदेवल नगरपालिका विनायक नगरपालिका 4 का 23 वर्षीय महेश शाही, 27 वर्षीय वीरेन्द्र शाही, 29 वर्षीय देवेन्द्र शाही, 37 वर्षीय पृथ्वी शाही र 41 वर्षीय अक्कल शाही र 72 वर्षका सञ्जना शाहीको हकमा जिल्लाको फैसला उल्टी गर्दै सोमबार उच्च अदालतले जन्मकैद फैसला सुनाएको प्रवक्ता नेगीले जानकारी दिनुभएको छ। राजनीतिक दल परिवर्तनको समेत निर्णयले जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा पदमुक्त भएका छन्। नेपाली कंग्रेसबाट निर्वाचित बुढा राष्ट्रिय स्वतन्त्र पार्टी रासपामा प्रवेश गरेपछि उनको पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले मंगलबार जारी गरेको सूचनामा दल त्याग सम्बन्धी कानूनी व्यवस्था अनुसार बुढा सहित अन्य 2 स्थानीय जनप्रतिनिधिहरू पनि पदमुक्त भएको उल्लेख गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीभित्र गुट उपगुट नबनाउन निर्देशन दिनुभएको छ। महाधिवेशनको बन्द सत्रलाई आज उहाँले सम्बोधन गर्दै उहाँले गुट उपगुटले पार्टीलाई माथि नलैजाने बताउनु भएको छ। सभापति लामिछानेले गुट उपगुट बनायौं भने आउने परिणाम पनि पुराना पार्टीको जस्तै हुने बताउनु भएको छ। सरकारले मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढ़ाउने तयारी गरेको छ। मंगलबार संघीय सांसद राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै शिक्षा सचिव चुडामणि पौडेलले उक्त जानकारी गराउनु भएको हो। उहाँले मेडिकल शिक्षा अध्ययनका लागि नेपाल आउन चाहने विदेशी विद्यार्थीहरू सबैभन्दा बढ़ी आकर्षण भएकाले उनीहरूका लागि कोटा थप गर्ने नीतिगत निर्णय लिने तयारी सरकारले गरेको स्पष्ट पार्नु भएको छ।
दोटीमा एकजना अवैध फरुवा बन्दुक सहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दोटीका अनुसार जिल्लाको एक क्षेत्रमा गएको प्रहरी कार्यवाहीको क्रममा एक व्यक्तिलाई अवैध भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको हो। पक्राउ परेका व्यक्तिको नाम र ठेगाना प्रहरीले सार्वजनिक गरेको छैन। कैलाली र कञ्चनपुरबाट प्रहरीले भन्सार छली सामान नियन्त्रणमा समेत लिएको छ। कैलालीको विभिन्न स्थानमा धनगढ़ी उपमहानगरपालिका साथ जोखटाल नजिक र भजनी नगरपालिका दुई महुन्यालबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य 1,07,600 बराबरको सामान प्रहरीले बरामद गरेको छ। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतमा पेश गरिएको छ। उप प्रधानमन्त्री पूर्व उप प्रधानमन्त्री समेत रहेका पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्रको आधारमा सोमबार पौडेललाई सुर्खेत प्रहरीले पक्राउ गरिएको बताएको छ। र कैलालीका किसानहरूको खेतमा रोपो सुक्न थालेको छ। असारमा पानी नपरेपछि रोपाई भएको खेत रोपो सुक्न थालिएको हो। वर्ष नभए पनि किसानले भूमिगत पानीबाट सिंचाई गरेर धमाधम रोपाई गरिरहेका छन्। तर अत्याधिक गर्मी र सुक्खाका कारण उनीहरूको रोपो जोगाउन धौधौ भइरहेको छ। हवस् त, आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुनेछौ। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

महाराज परीक्षित सुखदेव स्वामी ने बताने भो इसे प्रसंग में सुन का दृषि प्रणाली भगवान परमात्मा नारायण हरि के करने होला भनेर प्रार्थना कर रही थी। अनि यो पृथ्वी लयो के करने भनेर सोद्धाखेरि में हेर्दा हेर्दै में आछ्यु आयो ब्रह्माजीलाई। ब्रह्माजी को नाक को पालबाट सानो बच्चा पैदा भो, त्यो बालक पैदा भएको देखना साथ अल्ली खेरमा मुसा जत्रो देखियो, अल्ली खेरमा बनेल जत्रो त्यति मात्र होइन हात्ती जत्रो र पहाड़ जत्रो भो, त्यही व्यक्ति को नाम हो बराहा। जय बोलो बराहा अवतार भगवान को। आकाशवाट बराहा अवतार प्रभु को प्रार्थना, आकाशवाट फूलमाला गुच्छा लाभ्रेको वृष्टि भगवान जलमय संसार में खोज्दै सुँग्दै सवारी हुई बग्छु। अनि हिरण्यक्ष नामको दानम लिएर सातलमा पृथ्वी लिएर राखेर चच्या पर सातलमा गएर पृथ्वीलाई पक्राउ गर्नुभएको थियो भगवानलाई। भन्यो हो जलभित्र सुगुर हुँदो रहेछ भन्यो भगवानलाई, तही जस्ता कुत्तालाई सिद्ध्याउने सुगुर भने म भगवानले आज्ञा भयो। ए मेरो राष्ट्रमा आएर यदवा तदवा बोल्छस् भनेर गदाको झटारो छोडिया थियो, च्यापै समातेर परमात्माले त्यसलाई दनक दिन थाल्नुभयो। अनि पर्यो फेरि ती घम संग्राम लडाई, लड्दा लड्दा लड्दा लड्दा लड्दा हिरण्यक्ष नामको दानवले डरलाग्दो रगत र पीपको धारा पाथीबाट दिन थाल्यो मायायुद्ध। अनि त्यसपछि त्यो मायायुद्धलाई सुदर्शन चक्रले प्रभुले काट दिनुभयो र कहाँको हिरण्यक्ष भनेर हेर्दाखेरि मतलब भगवानलाई बाप फुकाएर हान्न कोसिस गरिराखे रहेछ। एक झप लगाइदिनु भएको थियो परमात्माले गण्डस्थलमा गालामा, जब छ धनो पछाडि गएर हटो जुरुक्क उठो, फेरि गएर प्रभुमाथि आक्रमण गरेको थियो, फेरि कसेर परमात्माले जब त्यसका जुल्फीमा समातेर ताँडेर त्यसकै हातको खड्ग ताँडेर पड्काइदिनु भएको थियो हिरण्यक्षको मर्यो। हिरण्यक्षको तेज भगवानमा प्रवेश भयो भगवान परब्रह्म परमात्मा बराको जय जय भो। अनि त्यसका नौ भाइ छोरा जन्मिसकेको रहेछ, जसमध्येमा जेठो छोराको नाम हो शकुनी। शकुनी भनेको महाभारतको जुवाडे होइन, अर्को चाहिँ शकुनी है त। हिरण्यक्षको छोराको नाम शकुनी, शकुनीको छोराको नाम वृकासुर। जले शिवजीलाई शिरमा हात राख्न दौडाउँछ पछि छैटौं दिनको दिनमा सुन्नु होला। अनि हिरण्यक्षको नामको दानवलाई मारेर आफ्नो दाराले टपक्कै टिपेर पृथ्वी भगवान परमात्माले निज ठाउँमा ल्याएर राखी बक्स्यो। निज ठाउँमा ल्याएर पृथ्वी राखी बक्सिएको कारणले गर्दाखेरिमा बराबतार परमात्माले ल्याएको पृथ्वी हुनाको कारणले यो कल्पको नाम हो सेतो बराबतार। प्रभुले ल्याएको हुनाले श्री सेत बराह कल्प भन्ने नाम रह्यो। सेतो बराबतार भगवानले ल्याएको पृथ्वी हुनाले श्री सेत बराह कल्प भन्ने नाम रहेको हो सेतो बराबतार। त्यसै भएर सेतो बराह पाइन्छ नि अहिले बाहुन र क्षेत्री नाम फेरि फेरि खान थालेका छन् नि बुङ्गुर भन्ने, सुँगुरै हो त्यो बुङ्गुर हुन्, बरु बुङ्गुर होइन डुङ्गुर होला धेरै हुन्छ त्यो चाहिँ मान्न सक्छु, नत्र भनेदेखि सुँगुरै हो। कालोबाट भए सेतो, सेतोबाट भए कालोले बच्चा पैदा गर्छ, जात नमिलेसम्मका लागि बच्चा प्रजनन हुँदैन एउटै जात। कालो मान्छे र गोरे मान्छे भने जस्तै हो, कालो सुँगुर र सेतो सुँगुर। सुँगुर भने चाहिँ खानु हुने भने त्यो सेतो चाहिँ सुकिलो हुँदो रहेछ, मोटो हुँदो रहेछ, बाहुन र छेत्री चाटेका चाटै, दसैँ पनि त्यसरी माने। खानेले दुई कुरा खानु, नखानेले कुनै नखानु, बस त्यही त्यसले सुँगुरै हो त्यसले सुँगुरै, यसमा फरक नै महाराज परीक्षित। यसै कारणबाट यसलाई भनिन्छ श्री श्वेत बराहकल्प वैद सोत मन्मान्त्र अष्टाविंशति तमयुगी भनेर सङ्कल्प पढ्ने गरेको थिए, पढिन्छ सेतो बराहकल्प भगवान प्रभुको भयो। अनि सेतो बराह अवतार परमात्माले पृथ्वीको रक्षा गर्नुभएको छ। लोक कल्याणकारी ईश्वरको ध्यान मन कीर्तन गरेर यो पृथ्वी ल्याइदिनु भयो परमात्माले, र त्यहाँबाट ब्रह्माजीले सारा सृष्टिको मुहान तयारी गरी ब्रह्माजीले पुनः सृष्टिको प्रारम्भ गरिबस्यो, सृष्टि गर्नुभएको छ। स्वयं नारायण अवतार भगवान बराह पनि हुनुभयो प्रभुलाई, तब भक्तको लागि कम कठिन त भएन होला। कहिलेको माछा, कहिलेको कछुवा, कहिलेको सुँगुर, कहिलेको बाघ, कहिलेको यस किसिमबाट हयग्रीव इत्यादि परमात्माले धारणा गरिबस्यो। तर लोकमा प्रभुले गरिबसेका सारा वैभवहरूको उपाख्यान महाराज परीक्षित हजुरलाई मैले प्रस्तुत गरेँ। अब तपाईँ के सुन्न चाहिबस्नुहुन्छ भनेर सौन कादिका हजुरमा पौराणिक सुदले श्रीमद भागवतको महिमाको यथार्थ जानकारी आत्मशुद्धिको प्रकरण प्रमाण गराइबस्यो। र संसारमा संसारलाई जय राजाले यस किसिमबाट जितिबक्स्यो र हरिभजनको प्रभाव प्रचुर रूपमा अगाडि बढाउनु भयो। आज भन्यो भोलि भन्यो जिन्दगी हो बित्यो नि हरि।

ਜ਼ਿੰਦਗੀ ਹੋ ਕੇ ਚਲੇ ਹਰੇ ਵਜਨ ਕਹੇ ਨਾ ਬੋਲਾ ਜਵਾਨ ਹੋ ਜ਼ਿੰਦਗੀ

महाराज परीक्षित सुखदेव जी बताउनु भयो यसै प्रसंगमा लौ त सबन कादरी श्रेष्ठहरु अब यहाँहरुलाई म बताउँछु सृष्टि सम्बन्धीको प्रकरण केही पाँच-सात अध्याय रोकिएको थियो हिरण्यकश्यपको उपाख्यानले अब फेरि सृष्टि सम्बन्धीको उपाख्यानले राजा परीक्षितलाई सुखदेव बडो प्रेम प्रभु सृष्टि सम्बन्धी उपाख्यान फेरि बताउँदै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट जय बोलो श्रीमद् भागवत महापुराणको।

महाराज परीक्षितलाई सुखदेव स्वामीले बताउनुभयो सौनका दृश्य प्रणाली यसै प्रसंगको बीचमा एक दिन के भएछ भने भगवान श्रीहरि परब्रह्म परमात्मा नारायण वासुदेव प्रभुले डुल्दै जाँदा प्रयागराज सवारी भइबस्यो। प्रयागराजमा दुई पौष मातेर कर्दम प्रजापतिले बिन्ती चढाइबस्यो, भगवान नारायण आज मैले दर्शन पाएँ, बडा खुसी लाग्यो, धन्य प्रभु अद्य मे सफल जन्म अद्य मे तारितम कुलम, मेरो जन्म सफल भयो, कुलको उद्धार भयो, ईश्वर दर्शन पाए, सकल मनोभावनाको विकास भयो, चरणमा सेवा गरेका थिए। ठिक छ महाराज, अब अरू कुरा केही छैन, अब अरू कुरा कोही कुराको आवश्यक छैन, चिन्तन छैन, अप्ठ्यारो छैन, बाधा छैन, तर तिमीलाई म एउटा कुरा भन्छु है भन्नु, के कुरा ईश्वर भनेर सोद्धा सबै कुरा ठिकै छ, तर एउटा कुरा के परमात्मा भनेर सोधिबक्सेको थियो, बाँकी अंशहरू केही पनि होइन। मैले भनेको मान्छौ कर्दम प्रजापति, भन्नुभयो हजुर मान्नु होला प्रभु, तिमी विवाह गर है भनिबक्स्यो भगवान्ले। ए ईश्वर, यो त आश्चर्य कुरा हो, मलाई विवाह गर्न त कल्पनै छैन ईश्वर, किनभने छोरी मान्छेका नाममा काँचका पुतली छुन्न भन्ने प्रतिज्ञा भन्नुभयो कर्दम प्रजापतिले, किनकि आफ्नो शरीरमा कफपित्त ज्वर वायुले भरिया छ, शरीर दुर्गन्धै दुर्गन्धले भरिएको हाम्रो शरीर हो, कसैको पनि सफा छैन, भित्री सफा कसैको हुन सक्दैन, यहीँबाट रगत, यहीँबाट पेट, यहीँबाट वरीय, यहीँबाट पित्त, यहीँबाट बोसो, यहीँबाट मासु, यहीँबाट विष्ठा, यहीँबाट मूत्र, यहीँबाट राल खकार सिगान आदि सबको भण्डार न हो, यो त मलै मलको भण्डार, शरीरभित्र त मलै मलको भण्डार न हो, यहाँ बाहिर पो जब कुकुरले चाड्छ भनेर छालाले मरिदिएछ र अलि राम्रो भयो त, नत्र यहाँ कुकुर झम्टेर आउँथ्यो उहिले चाट, तर यहाँ जब जति सुकै मेकअप गरेर बाहिर हुनहार जे गरून्, त्यसै कारणले भित्र गन्धै गन्धले पूर्ण भएको यसलाई भन्छ मलको भण्डार, दुर्गन्धको खाडल भन्छ यसलाई, तर त्यो दुर्गन्धको खाडल दुर्गन्धको भण्डारले सत् वस्तुको नीतिगत कार्यमा अप्नाएर लिएर जानुपर्ने भएको कारणले अब त्यसभित्र म त यो दुर्गन्धले पूर्ण भएको शरीर छ त फेरि पत्नी बेहोरेर त्यो दुर्गन्धको सङ्ग्रह मैले किन गर्ने भगवान, म विवाह गर्दिन कर्दम प्रजापतिले हुकुम भएको थियो। यस्तो कर्दम प्रजापतिको वचन सुनेर श्रीहरि जगतका नारायण परब्रह्म हुकुम हुन्छ, आज्ञा हुन्छ, हेर बाबु कर्दम प्रजापति सृष्टि हो, सृष्टि मलैबाट हो, जब फक्रन्छ बुझेनौ, मल नभएको ठाउँमा फक्रँदैन, न त कोमलको फुल मल नभइकन, न त तुलसी मल नभइकन, न त पारिजात मल नभइकन फक्रनै सक्दैन नि, यसै कारणले विश्व ब्रह्माण्डमा सारा श्रमणमा मलको आवश्यक छ, सृष्टिको मध्यमा मलको भण्डारले सृष्टिको उत्पादन गर्ने हो, तेड हो, विवाह गर भन्दै बक्स्यो भगवान्ले, प्रभु म विवाह नगरौँ होला भन्नुभयो, मैले भने नमान्ने भने बक्सेको थियो, हजुरले भनेको नमाने, कसले भने मान्ने, त्यसो भने आजै विवाह गरे, मैले आज्ञा गरिबक्स्यो, हस्त बरु केटीको भन्दाखेरिमा रोजाइ गर न भन्दा म रोज्दिनँ प्रभु, एउटै कुरा रोज्न चाहन्छु, मैले बिहा गरे कि मेरी श्रीमतीबाट एउटा छोरो भएपछि त्यो पत्नी छोड्ने, म जोगी भएर जङ्गल जाने हुन्छ, त्यो मैले बिहा गरे कि पत्नीबाट एउटा छोरोसम्म पाउने, त्यो छोरो पाएको भोलिपल्ट म हिँडिहाल्ने, त्यसलाई छोडिदिने, त्यसो हो भने बिहा गर्छु भने छोरो नपाउन्जेल त बसौला नि भन्नुभयो, बस्छु त नि भने, ल त्यसो भने भइगो, ल तिमीलाई केटी व्यवस्था मिलाउने मेरो भाग भयो भनेर श्रीहरि जगतका नारायण सवारी भई बस्यो रे। महाराज स्वयम्भू मनु भन्नुभयो, हजुर प्रभु तिम्रो तिनटा छोरी होइन, हो जेठी छोरी कसलाई दियो, आकृति रुचिलाई दिए, कान्छी छोरी प्रसुति दक्ष प्रजापतिलाई दिए, अब माइली छोरी देवहुती कर्दम प्रजापतिलाई, लौ त मेरो भगवान् त्यत्रो प्रकाण्ड विद्वान संसारले पूज्य भएको मानिएको व्यक्तिले म जस्ताको छोरी बिहा गर्नु होला र भन्नुभएको थियो, त्यो कुरा के होइन मैले मिलाइसकेका छु, बरु अन्त नभन सरास्र गएर छोरी लगेर प्रयागराजमा देऊ भन्नुभयो पुष्करा व्रतकमा भगवान श्रीहरिबाट, धन्य नारायण म ज्यादै रमाइलो लाग्यो, मेरी छोरी त्यस्तो प्रकाण्ड विद्वानलाई दिन पाउनु, विश्वले मानिएको व्यक्तिलाई मैले ज्वाइँ साहेब भन्न पाउनु, आजै लगेर दिन्छु भनेर सरास्र छोरी लिएर जानुभयो कर्दम प्रजापति।
चापासमा स्वयम्भू मन महाराज स्वयम्भू कहाँबाट भन्नुभयो कर्दम प्रजापतिले प्रभु हजुरलाई मेरी माइली छोरी उत्तन पाद र प्रवृत्ति बहिनी दिन आएको हजुर भन्नुभयो है छोरी यिनै हुन् यता भन्नुभयो छोरी चाहिँलाई बस बस तिमी मसँग बिहा गर्ने भन्नुभएको थियो डरले थरर बोल्नै सकेन बुवाले दिए भने दिने त भइहाल्यो नि अब एउटा कुरा गर्छु तिमीले छोरो पाएपछि म बस्दिनँ नि तिमीसँग तिमीले छोरो नपाउन्जेलसम्म मात्र तिमीले छोरो पाएपछि म त तुरन्तै छोडिदिने छोरो नपाउन्जेलसम्म तिमीलाई म पत्नी भनेर बस्ने छोरो पाइसकेपछि तिमीलाई म छोड्ने मेरो स्वामी म पनि पछि पछि जान्छु म त जानी हो भन्दै कुम झर्काउन पाइँदैन नि पछि फेरि जगल्टै खाली छोरी भनिदिएछ त्यसो नगर है त भन्दा मेरो भगवान हजुरसँग दिनै चरिए बिताउन पाउँछु भने मेरो ईश्वर मलाई केही मतलबै छैन म विवाह गर्छु भने लाउ त ससुरा लौ छोरी देऊ छोरी दिनु हो जाऊ ससुरालाई बिदाई दिनुभयो दुलैपट्टि आज्ञा भयो लौ त दुलै साहेब तिमी मेरो पत्नी भागो म जतिको पति पागो तिमीलाई जे जे इच्छा छ त्यो मैले पुर्याउनु पर्ने मेरो पतिको पूर्ण दायित्व नआउँछ मैले तिम्रो इच्छा पूर्ण गर्नै पर्छ गृहस्थी जीवनमा तब म तिम्रो सुखी जीवन भयो भने मेरो आनन्द हुन्छ मैले आनन्द दिलाउन पाएँ भने मलाई सन्तोष हुन्छ ल भन तिमी जे माग्छौ म त्यही दिनुपर्छ मैले पूर्णै गर्नुपर्ने हुन्छ किनभने तिमी भरोसामा मेरो आधारमा पूर्ण विश्वास लिइसकेकी हुनाको कारणले म पति पाएपछि तिमीलाई पूर्ण विश्वास अवश्य सफल हुन्छु भन्ने विश्वास अब सफलको घडी के हो त्यही भन त्यही पुर्याइदिन्छु भन्नुभएको थियो भगवान् म हजुर जस्तो स्वामी पाएपछि मलाई अरू कुरा सब आनन्द छ विश्व भ्रमण गर्नेको प्रबल आशा राखेको छु यो विश्व ब्रह्माण्ड डुल्नलाई बहुत इच्छा छ भनेपछि लैन भनेर योग मार्गबाट तयारी भएको विमानको निर्मित गराएर भगवान्ले टक विमान बनाउनु भयो चल यसै विमानमा चढेर जाउँ संसार डुल्नुभयो डुल्दै डुल्दै डुल्दै डुल्दै डुल्दै जान कहीँ गएर रोकिएको छैन सरकार विमान आकाशमा हुन पाएको आजै बिहा भएको श्रीमती श्रीमान दुई दाम्पत्य नवजीवन प्राप्ति भएको हुन हारे रमाइलो अघि कति भन्ने खै क्या जब दिनमा भेटाएछु मेरो परमेश्वर क्या पति पाएछु भनेछ भैमान भाँडा भएर हिँडाइछ यसै कारणबाट संसार सारा भ्रमण गर्दै गर्दै गर्दै आकाशमा जाँदाखेरिमा सहित रत्नामगिरीको पाड त्रिशैल बेकण्ठ कामकोष्ण त्रिशैल आदि गरिएका सारहरू सारा सम्पूर्ण कनजमा डुल्दै जाँदा अयोध्या मथुरा माया काशी कान्छी अवन्तिका आदि गरिएका सहरहरू सारा सम्पूर्ण भ्रमण गर्दै गर्दै जाँदा आकाश अभिमानमा जब गएको वायु एनको प्रभावबाट हावाको गतिमा प्लेन उडेको विमान उडेको निर्मित राम गरेको विमान इच्छा दिनको विमान योग मार्गबाट निर्मित भएको विमान जुनै किनी किसिमको जब यसलाई तेल चाहिँदैन पेट्रोल चाहिँदैन डिजल चाहिँदैन कुनै प्रकारको घोल चाहिँदैन केही चाहिँदैन सारा सम्पूर्ण संसार डुल्दै डुल्दै गएको हे मेरो नारायण हे मेरो हरि हजुरलाई मेरो कोटि प्रणाम छ हजुरका प्रतिमा मेरो दण्डवत प्रणाम छ मेरो ईश्वर म माथि क्षमा गर्नुहोस् म माथि दया भाव राखी बक्सु ईश्वर बनिकन बारम्बार गर्न परमात्माको प्रार्थना भयो भजन भयो मनन भयो कीर्तन भयो प्रभुको चरण रूपी कमलमा ध्यान मनन कीर्तनको प्रभावबाट दिनचर्या सारा सम्पूर्ण प्रगतिको पदमा लम्काएर गइरहेका थिए त्यसै बेलाका बीचमा लौ त मेरो ईश्वर जाँदा जाँदा जाँदा जाँदा अहिले डर लाग्दो प्रकारको बिन्दु शरणामृतको तलाउ नगिचमा आइपुग्न आँटो भन्ने समन्वको कथा हे सद्याबाट जय बोलोस्।

0: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भएर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलोहरू कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो, कहिले पठाएको हो र कहाँ जान्छ निकेरी बुझी भएर खुल्याएको वेबसाइटको URL चेक गरौ।
1: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौ। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौ।
2: सतर्क रहौ, ठगी बटिए बचौ।
1: सिद्धार्थ बैंक बटिए जनहितमी जारी सन्देश।
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई।
4: बालक हराएको सूचना। टीकापुर नगरपालिका वार्ड नम्बर 1 भोपु कमिया शिविर टोल बस्ने मायाराम चौधरी र निशा चौधरीका छोरा 10 वर्षीय गोलु भनेर चिनिने रिदम चौधरी, वर्ण गहुँ गोरो, उचाई करिब 4 फिट, दुवै कानमा सुन लगाएको, हरियो टी शर्ट र कालो रंगको हाफ प्यान्ट लगाएको अवस्थामा यही असार 5 गते घर नजिकै फुटबल खेल्न जान्छु भनी हिँडेकोमा हालसम्म नफर्किएकाले देख्नुहुने वा भेटाउनुहुने महानुभावले फोन नम्बर 9824615595, 9825603396 वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ।

0: टीकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र, सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर।
1: चुरे जोगाउ, पानीका मुहान बचाउ, वन विनाश र अवैध उत्खनन रोकौं, हरियाली बढाउ, चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश।
2: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
3: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू: नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस, टीकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849585088।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

जो चलायमान छन् जो आफ्नो समयमा आफ्नो सेवा निभाइरहेका छन् सबैको ऊर्जा शक्ति एकै परब्रह्म परमात्मा जो निरन्तर एक नाश एक रस न कहिले सानो हुने न ठूलो हुने न बिग्रने न भत्कने न रूप हुने न रंग हुने निराकार आकार रहितको जसलाई त्यहीका धेरै नाम छन् परब्रह्म परमात्मा त्रिलोकी नाथ सचिदानन्द नित्यानन्द परमानन्द हामी सुन्छौं यज्ञमा महायज्ञमा नित्यानन्द भगवान की जय सचिदानन्द भगवान की जय परमानन्द भगवान की जय हामी जय भन्छौं वास्तवमा नित्यानन्दको अर्थ क्या हो सचिदानन्द भनेको क्या हो परमानन्द भनेको के हो त्यो बुझ्नु पनि जरुरी हुन्छ परमात्मा नित्यानन्द छ नित्यानन्द परमात्माकै नाम हो सचिदानन्द सत्य चित्त आनन्द सत्य ईश्वर चित्त आफ्नो मन आनन्द खुसी यो तीन शब्दलाई जोडेर त्यसमा पनि परमात्माकै अधीन भएको हुनाले सचिदानन्द परमानन्द अहिले पनि आनन्द हिजो पनि आनन्द भोलि पनि आनन्द सधैँ आनन्द रहनेको परमात्मा त्यसर्थ परमात्मा यस्तो किसिमको छ जो नभइकन कोही एक मिनट हिँड्न सक्छ एक शब्द बोल्न सक्छ कुनै हातले समात्न सक्दैन कुनै स्वाद चेष्टा गर्न सक्दैन पगबिन चलैन सुनबिन काना कर्म करबिन कर्म करै विधि नाना अनन रहित सकल रस भोगी बिन बारी वक्ता परियोगी यस्तो परमात्मा छ तीन लोकको रचना गर्ने रचनाकार व्यापक सबैमा छ जसको आदि र अन्त छैन आकारको आकारको छैन त्यो पूरै जगतका अनेक जीवहरू समेतको रक्षक छ जसको शक्ति बिना रहँदैन कोही सोही त परब्रह्म हो जुन जुन बखतमा यस पृथ्वीमा पापहरू बढ्दै गई मानव मानवमा वै मनुष्यता हुन्छ त्यसै बेला धर्मको रक्षक भई अवतार लिनुहुन्छ परमात्मा हरिले मानिसकै रूपमा गई भूको भार हरि भगतलाई तारी कुनै भूभागमा गई त्रेता युग महादशरथका पुत्र भई अवतार लिनुभयो जब वनवासकै क्रममा बाली जस्तालाई मुक्त गराई गराउनुभयो त उद्धार सुग्रीवको गरेर प्रभुले जसै अगाडि गय काँसकुसको झुपडीमा बास गर्ने प्रभु त्रिलोकीनाथ भए परमात्माले लीलामा के गरेन आज्ञा माता पिताको आज्ञालाई मानेर पृथ्वीको भारलाई कम गर्न लीला देखाउन काँसकुसको झोपडीमा वनवास पनि बस्नुभयो त्यही मौका छोपेर रावण अहंकारी रावणले सीता माताको अपहरण गर्यो चोरी गर्यो हातमा कमण्डलु लिएर पुग्यो भनेपछि अन्तमा क्या गति भयो त जो भाइ आऊ भन्दा कान्छो भाइ दाजु राम त्रिलोकीनाथ भगवान हुन् जगत जननी सीता माता हुन् यो प्रयास नगर्नुहोस्।

बन्दा तिमी मलाई नसिकाऊ, म जान्दछु भगवान कहीँ त्यो झुप्डीमा बस्छ होइन। अनि आफ्नै धर्मपत्नी मन्दोदरीले अनेक प्रदक्षिण गरिन्, शरणमा परिन्, विन्ती गरिन्, मानेन। हे पतिदेव नगर, ती जगत जननी माता सीता हुन्, अपहरण नगर। भन्दा भन्दा उनले मानेन। अन्तमा तपाईँ कसरी गर्नुहुन्छ त? मैले सीता कहाँ बस्छिन्, को संरक्षक छ सबै पत्ता लागिसकेको छु। अब म जोगी भएर कमण्डलु लिएर सीतालाई अपहरण गरेर यो श्रीलङ्कामा ल्याउँछु, देख्छ। त्यति बेलै हे पतिदेव, जगत जननी माता सीतालाई अपहरण गर्ने बेला तपाईँ जोगी बनि जानुहुन्छ भने त्यसपछि श्रीलङ्कामा सीताजीको चरण परिसकेपछि सीताजीको श्रापले श्रीलङ्का क्या होला, कहाँ श्रीलङ्का जाला, कहाँ तपाईँ हामी ल्याउँला भन्दा उल्टो उनले कडा भएर जवाब दियो, मानेन। त्यसैले प्रत्येक युग युगमा जब जब भए धर्मकी हानि, बाधे असुर विरभिमानी, तब तब प्रबुद्धि धरी विविध शरीर काटे सहजै सन्तन कि पीडा। यस पृथ्वीमा जब यस्तो किसिमको धर्ममाथि भगवानमाथि भगवानै छैन, आफै बनेको हो यो सृष्टि, आफै सञ्चालन छ, हुन त दृष्टिमा देख्दा आफै भएको छ, कोही छैन, तर जो कोही छैन केही छैन आफै छ, जसलाई हामी प्रकृति भन्छौं। पर भनेको परमात्मा हो, कृति भनेको परमात्माद्वारा रचिएको रचना भएको आँखाले देखिने सारा सृष्टि हो। अनि त्यो परमात्मा कहाँ छ त, जसको नाम प्रभा भन्यो, जसलाई नित्यानन्द सच्चिदानन्द परमानन्द परमेश्वर पर पनि भएको, स्वर पनि भएको, ममा पनि भएको, जसलाई भागवत कृष्णचरित्रमा उल्लेख गरिएको छ, घरका भित्र र बाहिर जुन तरहले देखिन्छ आकाश यहाँ बरमै व्यापक छ उसै तरहले सम्पूर्ण गडगडमा, आकाश नाश हुँदैन जुन तरहले भत्किएर खरियो खरी बरमै ज्ञान पनि उसै तरहले नाश हुन देहै मरी। त्यो परमात्मा को हो त? त्यही परमात्मा जान्नको लागि जब अवतार हुन्छ समयमा, परमात्माको अवतार भइसकेपछि जो निन्दा गर्छन्, भगवानै छैन भन्छन्, उन शरणमा आउँदैनन्, निन्दा गरिरहन्छन्। जो पूर्ण भक्त हुन्छ अर्थात त्रिकालदर्शी हुन्छ, उनले तीन लोक तीन कालकै कुरा जानेको हुन्छ, उसले मान्दछ वास्तवमै अवतार आयो, अब केही न केही शान्ति चाहिन्छ, मान्य मानवलाई शान्ति कायम हुन्छ, नमान्य त ऊ आफ्ना कर्मले जान्छ। तसर्थ भनेको यी कुराहरू पौराणिक कालदेखि अहिलेसम्म परमात्मा 2, 4, 10, 8 छैन। जति बेला जुन आपत्ति विपत्ति संसारमा पर्दछ, कसै बेला भगवानकै अवतारमा, कसै बेला गुरुको रूपमा, कसै बेला देवीको रूपमा, कसै बेला देवताको रूपमा आएर अहंकारी दानव मतीको दमन गरेर सत्यको र धर्मको रक्षा गरी पृथ्वीको भार कम गरेको छ। सोही सन्दर्भमा एक दिन सौनकजी ऋषि अंगिराको आश्रममा पुगे। जब नम्र भाव भई ऋषि सौनकले जिज्ञासा राख्या, तब यस्तो कौन होला ऋषिवर जुन जानिसके यहाँ अन्य जानु पर्ने यस संसारमा रहँदैन कुनै त्यहाँ। यस्तो कुरा सुन्दा सौनकजीले भन्छन् अंगिरा तहाँ, सुनि लौ अब सौनक तिमीले, भन्छु संक्षेपमा यहाँ, जसको आदि र अन्त छैन, जसको कोही छैन रूप गुणहरू, जसलाई विकार गरिसक्ने जगतमा छैनन् कुनै चिजहरू,
आगोले पनि जलाउँदैन जसलाई, पानीले भिज्दैन जो, हावाले पनि उडाउँदैन जसलाई, ससले काटिन्न जो, भौतिक दृष्टिले देख्न जसलाई, देखिन्न जसलाई, हातले समातिन्न जो, तीन लोक नौ प्रकृति सम्पूर्ण शक्तिमा छ जो, यस्तो पूर्ण शक्ति परमात्माहरूलाई पहिचान जसले गर्यो उसै पुरूषले जानकारी पूर्ण पायो, संसार सागर तर सोही परमात्माको जानकारी भई सके हे सौनकजी यहाँ सोही भित्र सबै पाइसकेपछि अन्य जान्नलाई त्यहाँ बाँकी रहँदैन हे सौनकजी, तीनै लोक व्यापक छ जो सोही जनाई दिएर पार तराउने एउटै सद्गुरु हो, एउटै सत्यको गुरु, जसले सत्यको पहिचान गर्दछ उसले मात्रै यावत कुराहरूको व्याख्या गरिकन यो त्रिलोकीनाथ परब्रह्म परमात्मा जो हातले पक्रिन्न नजरले देखिन्न जो रूपरङ्ग छैन त्यसैले कणकणवासी कृष्ण रूम रूममा बनेको भएको राम अनि पूर्ण विश्वव्यापी निरञ्जन निराकार शिव एक जीव अर्को शिव जीव नै शिवको पूर्ण हो पानीको अन्तिममा मूल स्थान सागर हो जीवको मूल स्थान आत्माको मूल स्थान परमात्मा हो परमात्मा बिना आत्मा छैन आत्माको परमात्मा बिना आत्मा रहन्न अन्त स्थान छैन सागर बिना पानी कहाँ रोकिसकिन्छ र पानी सागरमा भएर मात्रै ठिर हुन्छ सागर नभई अनेक ठाउँमा वर्षन्छ कसरी सागरबाटै अन्त प्रत्येक स्थानमा पानी वर्षन्छ ठिक त्यस्तै प्रकार परमात्मा बिना सृष्टिको उत्पत्ति हुँदैन परमात्माले सृष्टिको उत्पत्ति सारा जीव प्राणीको बोट बिरुवाको जुन स्थानमा जस्तो किसिमको मौसम छ त्यही किसिमको ऊर्जा शक्ति भएको हुन्छ कहीँ कति बेला ठण्डीको मौसम हुन्छ कुनै भूभागमा त्यस भूभागमा कुनै पनि बिरुवाको पालुवा देखिन्न जहाँ जस बेला गरम र पानी हुन्छ त्यहीँ बिरुवाहरूले पालुवा हाल्छन् नयाँ तिनको पातहरू बदलिन्छन् ठिक त्यस्तै प्रकारले र सूर्य चन्द्रमा तारा आगो पानी माटो जीव आकाश वायु पनि परमात्माकै शक्तिमा अधीनमा छ कहीँ दिन भनिन्छ त्यहाँ सूर्यको किरण हुन्छ त्यसलाई रात मानिँदैन जहाँ सूर्यको किरण हुँदैन त्यहाँ रात हुन्छ तारा र चन्द्रमा देखिन्छन् जब सूर्यको प्रकाश भइसकेपछि तारा र चन्द्रमा देखिन्न किन उनको पावर यिनको ज्योति कम हुन्छ यो सबै सृष्टिको सञ्चालक त्रिलोकीनाथ परमात्मा बिना त्यसै आफै भएको छैन तर यो अज्ञान अवस्थामा देख्दा मात्रै आफै भएको छ कोही छैन किनभने देखिन्न परमात्मा त अनुभूति सत्यको अनुभूति त सत्यका सत्पुरूषबाट मात्रै हुन्छ त्यसै अनुभूति हुन सकिँदैन हातले पक्रिन नजरले हेर्ने जनता देखिने यस्तो परमात्मालाई जसलाई तत्त्वद्वारा तोको परिभाषा बुझिन्छ बिन देखे मन मान त नहीं बिन मन माने प्यार नहीं बिन प्यार न हो पावे भक्ति बिन भक्ति नैया पार नहीं जब देखा तब गावा गावा त फल पावा जब देखेकै छैन क्या गाउने क्या नाम उच्चारण गर्ने त्यसैले पहिले देख गाओ चिन अनि गाओ त्यसपछि भयो भजन कीर्तन भयो नाम स्मरण भयो जसलाई मैले देखेकै छैन नाम त जपिरहन्छु अन्तमा मेरै घरमा त्यो साथी आयो
मलाई पैसा